Bayan, Talamati, Sarvatra, everywhere the God is. Sarvatra Paramatma Virasman, Jansuke, Bhagavan Muskure, Rahimla Sadhira, Rahimla Haddira. यो विशाल संस्कृति यसको अर्थ हामी ढुङ्गालाई मात्रै पूजा गर्छौं मान्छेलाई मूल्य दिदैनौं मान्छेमाथि शोषण गर्छौं अन्याय गर्छौं अत्याचार गर्छौं होइन प्रिय सज्जन मान्छेमाथि अन्याय अत्याचार गर्ने भेद गर्ने शोषण गर्ने यो संस्कृति हामीले पछि विकास गरेका अरूलाई मूल्य नदिने अरूको लिन मात्रै खोज्ने अरूलाई दिन नखोज्ने यो हामीले पछि विकास गरेको एउटा विकृति हो जसलाई हामीले संस्कृति बनाउँदै अगाडि बढाइरहेका छौँ तर हाम्रा पूर्वजहरूले हाम्रा आचार्यहरूले हामीलाई विशाल प्रेमको संस्कृति दिएर गएका छन् व्यापक हृदयको संस्कृति दिएर गएका छन् प्रिय सज्जन त्यसो भएका हुनाले हामी आजसम्म बाँचिरहेका छौँ पश्चिममा युरोपियली मुलुकहरूमा व्यक्तिहरू नशाका अभ्यासी बनेका छन् दुर्व्यसनका शिकार भएका छन् उनीहरूले आफूले आफूलाई सम्झाउन सक्दैन परिवार टुक्रिएको छ परिवारका धेरै सदस्यहरू सँगै बसेर भोजन गर्ने कुरा उनीहरूका निमित्त असम्भव जस्तै छ उनीहरू सबै थोक भएर पनि कोही नभएका जस्ता टुहुरा भएका छन् तर हामी युरोपमा बसेका मानिसका जस्ता प्रशस्त घरहरू विभिन्न सरसुविधाका सामग्रीहरू नभए पनि रुपैयाँ पैसा नभए पनि हामी हाँसेका छौँ हामी खुसी छौँ हामी प्रसन्न छौँ किनभने हामी निर्भय छौँ सबैतिर देवतै देवता भएपछि हामीलाई के को डर कसको डर हामी निर्भय छौँ प्रिय सुन्छ एउटा पहाड़मा बसेको मानिसले पनि जो निरक्षर छ पढ्न जान्दैन उसले आफूलाई सम्झाउन सक्दछ जीवन यस्तै जीवनमा दुःखहरू आउँछन् पीड़ाहरू आउँछन् समस्याहरू आउँछन् समस्याहरूबाट भाग्नु हुँदैन संघर्ष गर्न सक्नु पर्दछ ओकाली ओह्राली गर्न सक्नु पर्दछ आखिर जहाँ भए पनि उकाली ओह्राली हामीले गर्नु नै छ उकाली ओह्रालीहरू फरक हुन सक्लान् तर जीवनका उकाली ओह्राली हामीले पार गर्नु त छँदैछ यसैले दुःखहरू आउँछन् सुखहरू पनि आउँछन् यस प्रकार एउटा सामान्य भन्दा सामान्य नेपालीले आफ्ना अप्ठ्यारा अवस्थाहरूमा आफूलाई सम्झाउन सक्छ आफूले आफूलाई सान्त्वना प्रदान गर्न सक्दछ आफूले आफूलाई परामर्श प्रदान गर्न सक्दछ यो हाम्रा पूर्वजहरूले हामीलाई सिकाएको दर्शनमा आधारित छ प्रिय सज्जन हामी भावनात्मक रूपले अत्यन्त उन्नत छौँ हामी आत्मिक रूपले अत्यन्त उन्नत छौँ सभ्य छौँ पश्चिमाहरू शारीरिक रूपले उन्नत होलान् भौतिक रूपले उन्नत होलान् समृद्ध होलान् तर आत्मिक रूपले अत्यन्त कमजोर छ अत्यन्त खोक्रा छ बोक्रा छन् प्रिय सज्जन बिस्तारै बिस्तारै अब हामीभित्र पनि त्यो खोक्रोपन विकसित हुन सुरु गर्दैछ किनभने अब हामीले देवताको संस्कृतिलाई बिस्तारै बिस्तारै छोड्न खोज्दैछौँ ईश्वरको संस्कृतिलाई बिस्तारै बिस्तारै छोड्न खोज्दैछौँ हामी परस्परमा विभाजित हुन सुरु गर्दैछौँ हाम्रो भूगोललाई हामी अलग अलग बनाउने कोसिस गर्दैछौँ प्रिय सज्जन यो कोशिशप्रति यो प्रयासप्रति देवताको संस्कृतिबाट हामीलाई अलग तुल्याउने प्रयत्नहरूप्रति हामी सावधान हुनुपर्दछ हामी सचेत हुनुपर्दछ माटो खाएर पनि हामी आनन्दका साथ बाँचेका छौँ हाम्रो देशलाई समृद्ध बनाउने नाममा विशाल बनाउने नाउँमा विकसित बनाउने नाउँमा हाम्रो संस्कृति हाम्रो मूल्य हाम्रा मान्यताहरूप्रति यदि कसैले प्रहार गर्न खोज्दछ भने हामी सचेत र जागरूक नेपाली हुनुका नाताले यसको प्रतिरोध गर्न सक्नुपर्दछ
हामीलाई हाम्रो नेपाल चाहिन्छ, हामीले हाम्रो ढुङ्गालाई देवता मान्ने संस्कार पाउनु पर्दछ, बोट बिरुवा डाँडाका प्रकृतिलाई देवताको मूल्य दिने हाम्रो अधिकारलाई कसैले पनि हरण गर्न, किनकि हामी जसरी सुखी भएर बाँचेका छौँ, केही नहुँदा पनि प्रसन्नताका साथ बाँचेका छौँ, यो हाम्रो ढुङ्गा ढुङ्गालाई देवताको मूल्य दिने संस्कारको प्रतिफल। प्रिय सचिव, हाम्रो दर्शन आस्तिकताको दर्शन हो, विनम्रताको दर्शन हो। हामीले ढुङ्गा माटोलाई पूजा गर्छौँ भने, गाई गोरुलाई पूजा गर्छौँ भने, बोट बिरुवालाई पूजा गर्छौँ भने, मानिस मानिसका बीचको सम्बन्ध कति हो, कति सुमधुर हुन्छ। प्रिय सचिव, एउटा मान्छेले अर्को मान्छेलाई गर्नुपर्ने सहयोगको त हामी कुरै नगरौँ। हाम्रो गाउँमा हाम्रो ठाउँमा धेरै मानिसहरू छैनन्, तर पनि कोही मान्छे बिरानो मान्छे आयो भने हामीले कस्तो आत्मीयताका साथ स्वागत गर्छौँ। प्रिय सचिव, अतिथि देवो भवोको संस्कृति हामीसँग छ, पाहुनालाई देवताका रूपमा हामीले पूजा गर्छौँ, सम्मान गर्दछौँ। शहरतिर धेरै मानिसहरू छन्, युरोपतिर धेरै मानिसहरू छन्, धेरै घरहरू छन्, र पनि त्यहाँ व्यक्ति एक्लो बाँच्न दिवस छ, को आयो को गयो कसैले थाहा नपाउँछ। हाम्रा डाँडा पाखामा तपाईँ जानुहोस्, हरेकको घरमा तपाईँले न्यानो आत्मीयता प्राप्त गर्न सक्नुहुन्छ। कोही नभएर पनि हाम्रा धेरै छन् पहाडहरू, कोही नभएर पनि हाम्रा आफन्तहरूका बीचमा हामी पहाडियाहरू बाँच्न सकेका छौँ, हामी नेपालीहरू बाँच्न सकेका छौँ। तराईमा जानुहोस्, जसको घरमा जानुहोस्, तपाईँले बाँच्न पाउनुहुन्छ, बस्न पाउनुहुन्छ। तर युरोपतिर यो सम्भावना छैन, सहर बजारतिर यो सम्भावना छैन। प्रिय सज्जन, हाम्रो संस्कृति भनेको देवताको संस्कृति, सबैलाई देवताका रूपमा स्वीकार गर्ने संस्कृति, आमालाई देवताको रूपमा स्वीकार गर्ने संस्कृति, पितालाई देवताका रूपमा स्वीकार गर्ने संस्कृति, गुरुलाई देवताका रूपमा स्वीकार गर्ने संस्कृति, अतिथिलाई देवताका रूपमा स्वीकार गर्ने संस्कृति, ढुङ्गालाई देवताका रूपमा स्वीकार गर्ने संस्कृति, हावा पानी माटो ढुङ्गो बोट बिरुवा सबै सबैलाई देवताका रूपमा स्वीकार गर्ने संस्कृति, कस्तो विशाल संस्कृति, कस्तो विराट संस्कृति। हामीले यो संस्कृतिलाई बचाउनु छ र आफू पनि बाँच्नु छ। यो देवताको संस्कृति भएको हाम्रो दिव्य भूमि नेपाल, यसको रक्षा गर्नुहुन्छ सबै मिलेर। यसैका निमित्त तपाईँसँग सत्सत् अनुरोध गर्दै, निवेदन गर्दै, आजका निमित्त जीवन गङ्गाबाट ओझेल पर्ने अनुमति चाहन्छु। तपाईँका पल पल सार्थक बित्यो, तपाईँका उत्साह र उमङ्गका पङ्खहरू स्वतन्त्रताको आकाश बनेर निरन्तर फरफराइरह, तपाईँको सर्वोन्नत दिनचर्याको सतत वन्दना गर्दै म लक्ष्मण भण्डारी आजका निमित्त भने बिदा दिनुहोस्। नमस्ते।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। आजको कविता, आजको कविता,
1: आजको कविता,
2: आजको कविता।
3: नमस्कार, म गाउँले बलदेव, अरूले भन्ने चाहिँ डाक्टर बलदेव शर्मा अधिकारी।

0: कान्छा र कान्छी कविताको शीर्षक। यो कविता शार्दूल विक्रीडित छन्दमा रचिएको छ। यो कविता 2035 साल विक्रम सम्वतमा रचना गरिएको हो। त्यति बेला धादिङ जिल्ला व्यापी वृहत साहित्य प्रतियोगिताको आयोजना गरिएको थियो। म 17 वर्षको भर्खरको लुर्के छिटो थिए। प्रसिद्ध र स्थापित साहित्यकारहरूको संख्या धादिङमा धेरै छ। मैले आदर गर्नुपर्ने आदरणीय साहित्यकारहरू हुनुहुन्छ। भाग्यले हो कि संयोगले हो अथवा यो कविताको कवित्वले हो म जान्दिन, मेरो यही कान्छा र कान्छी शीर्षकको कविता नै सर्वप्रथम हुन पुग्यो र सबै प्रतिस्पर्धीहरूले सहर्ष स्वीकार गर्नुभयो। आज पनि यो कविता मैले जहाँ जहाँ सुनाउँछु फेरि सुनौ भन्ने गरिएको छ। कवितामा के छ म त्यति थाहा पाउन्न, वाचन चाहिँ म गर्दछु। कान्छा र कान्छी शार्दूल विक्रीडित छन्दमा यो कविता।
1: धरतीलाई कन्या उठ्छन् दिन दिनै यी पौरखी पाखुरी, पानी बग्छ कुलै कुलो कलाकली फुक्तै नयाँ बाँसुरी, देउरालीतिर घाँस काटिन्छ उतै गाई चराउँ कि त मेला जानु छ आरु भोटतिर कान्छा र कान्छीसित, कीर्ति लाउन जान्नु पर्छ त्यसमै बर्सिन्छ सञ्जीवनी, साँच्चै हो कि मनोरमासित बसे पग्लिन्छ रे जो पनि, झल्को आउँछ गुरसिनी प्रियतमा रोदी बसाऊ कि त जात्रा जानु छ तारु खर्कतिरका कान्छा र कान्छीसित, चोया बुन्छु र खान्छु गुन्द्रुक ढिँडो मिठो छ आफ्नै पिठो, लाग्यो फेरि लुगा सिलाउन बसौ बाजा बजाऊ मिठो, आफ्नै घिन्तिङ झ्याउरे लय मिठो गाउँ असारे कि त सेलो गाउन जान्छु लेकतिरका कान्छा र कान्छीसित, लाग्यो जाँगर पाउ पोसिउने बाँके चलाइकन, कोदालो हँसिया हलो सब रथु थापू कतै आरन, धरती उत्रहु प्राण भर्न सकियो होइन्छ आनन्दित, लाथे बन्नु छ फेरि खेल्नु छ हिलो कान्छा र कान्छीसित, हाम्रा गौतम बुद्धले कति पढे, हाम्रा गौतम बुद्धले कति पढे धाए कुनै क्याम्पस, सोधेनौ कति पास हुन् अरनीको को थिए साक्षर, धरती चन्द्र र सूर्यका रचयिता पढ्थे कहाँ को सित, फाली पुस्तक सिप सिक्त छुने कान्छा र कान्छीसित, फाली पुस्तक सिप सिक्त छुने कान्छा र कान्छीसित, कान्छा र कान्छीसित।
2: आजको कविता,
3: आजको कविता।

0: 99.4 Radio Taha Sansar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल साउन 9 गते शनिबार, नेपाल सम्बत 1146, जुलाई 25 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामा दिन सरकारको दबाव, न्यायपालिकामा हस्तक्षेप भएको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता पुष्टि गर्न सरकारको चुनौती।
0: बिजनेस भिसामा नेपाल आएका चिनियाहरू अपराधमा संलग्न, 6 वर्षमा 135 जना पक्राउ, 500 भन्दा धेरै सुरक्षा निकायको निगरानीमा।
1: राष्ट्रिय परिचय पत्रका लागि फ्रेन्च कम्पनीबाट बिना प्रतिस्पर्धा 1 करोड़ एबीआईएस खरिद गरिँदै चिनी मिलबाट भुक्तानी नपाउँदा खर्च टार्न ऋण खोज्दै किसान।
0: भारतमा रोकिएन सीजेपी आन्दोलन, माग पूरा गर्ने सरकारको आश्वासन, स्वास्थ्य मन्त्रीको राजीनामामा अड्कियो कुरा।
1: र नेपाली फुटबलमाथिको निलम्बन पुक्वाका लागि 20 क्लबको ध्यान आकर्षण।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर पाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रपा वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि न्यायपालिकामाथि हस्तक्षेप भएको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाले विज्ञप्ति जारी गरेका छन्। एमनेस्टी इन्टरनेशनल, ह्यूमन राइट्स वाच र आईसीजेले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको दावी गरेका छन्। सरकारले भने राजीनामाका लागि दवाब दिएको पुष्टि गर्न चुनौती दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनैतिक दवाब दिइएको भन्दै एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजेले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। उनीहरूले न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी सरकारले कदम चालेको आरोप लगाएका छन्। जेनेभाबाट संयुक्त विज्ञप्ति जारी गर्दै तीनवटै संस्थाले बहालवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनैतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको जनाएका छन्। ती संस्थाले नेपालको संविधान अन्तर्गत महाअभियोगका लागि संवैधानिक आधार पूरा गर्न सार्वजनिक रूपमा उल्लेख गरिएका त्यस्ता कुनै पनि आरोपहरूबारे जानकारी नभएको विज्ञप्ति उल्लेख गरेका छन्। उनीहरूले न्यायिक सुधार आवश्यक हुन सक्ने भए पनि नेपाल सरकारको यस्तो सुधार प्रक्रियाले न्यायिक स्वतन्त्रता, पारदर्शिता र जवाफदेहिता तथा विधिको शासनलाई कमजोर बनाउने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। तीन अन्तर्राष्ट्रिय संस्थाले भने जस्तो सरकारका तर्फबाट न्यायालयमाथि कुनै पनि हस्तक्षेप नभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले बताउनुभयो। सरकारले न्यायालयको संवेदनशीलता बुझेको उहाँको भनाइ छ। कानून मन्त्री गौतमले सरकारले न्यायाधीशहरूमाथि महाअभियोग वा अन्य कुनै पनि कार्यवाही गर्न पनि नसोचेको बताउनुभयो। नेपालको न्यायालयका सम्बन्धमा विज्ञप्ति निकाल्ने संस्थाहरूलाई मन्त्री गौतमले भन्नुभएको छ, जसले विज्ञप्ति निकाल्नुभयो विज्ञप्ति निकाल्नेहरूले पनि पुष्टि गर्नुपर्छ, उहाँहरूकोले आरोप लगाएर मात्रै हुँदैन। प्रधान न्यायाधीश लगायत प्रमुख संवैधानिक पदहरूमा नियुक्तिको सिफारिश गर्ने कार्यका लागि जिम्मेवार निकाय संवैधानिक परिषदको गणपूर्वक संख्या र मतदान सम्बन्धी कानूनी प्रावधान संशोधन गरिएकामा पनि ती संस्थाले चिन्ता व्यक्त गरेका छन्। सरकारले अध्यादेश ल्याएर संवैधानिक परिषद सम्बन्धी ऐनमा गरेको संशोधनलाई ती संस्थाले उल्लेख गरेका छन्। ऐन संशोधन लगत्तै परिषदले प्रधान न्यायाधीश मनोज शर्मालाई सिफारिश गरेको थियो। प्रधान न्यायाधीशमा शर्मालाई गरिएको नियुक्तिले थप चिन्ता बढ़ाएको पनि एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र आईसीजेको विज्ञप्तिमा उल्लेख छ। न्यायपालिकाको स्वतन्त्रता विधिको शासनको एउटा आधारशिला हो र मानव अधिकार संरक्षणका लागि अपरिहार्य रक्षा कवच रहेको उल्लेख गर्दै आईसीजेका वरिष्ठ कानूनी तथा नीति निर्देशक ड्यान सेडरम्यानले भनेका छन्, नेपालको न्यायिक प्रणालीको कुनै पनि सुधारले अदालतको स्वतन्त्रता, निष्पक्षता र अखण्डतालाई बलियो बनाउनुपर्छ, कमजोर बनाउनु हुँदैन।
1: सत्तारूढ़ रासोपाका महामन्त्री विपिन कुमार आचार्यले सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामाका लागि दबाब दिने बारे सरकार र पार्टीमा कुनै छलफल नभएको बताउनुभयो। आजको कान्तिपुरमा समाचार प्रकाशित छ।
3: किर्तिपुरबाट चोभार जाने बाटोको छेउमा एउटा भव्य प्रदर्शनी हल बनाइएको छ, जसमा बोर्ड राखिएको छ ट्रेजर्स प्राली। प्रदर्शनी हलमा भारतीय आयुर्वेदिक औषधि भास्करका उत्पादन बिक्रीमा राखिएको छ, तर आवत जावत भने चिनिया नागरिकको धेरै हुने गर्छ। कानूनी रूपमा कम्पनीका संचालक पवन लामा थिङ हुन्, तर उनलाई कम्पनीको कारोबारबारे भने जानकारी छैन। एक चिनिया समूहले उनको नाममा कम्पनी खोलेर त्यहाँ व्यापार गर्दै आएको थियो। पर्यटक भिस्तामा बसेर शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा गत असार 18 अध्यागमन विभागले त्यहाँका 11 चिनियालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। किर्तिपुरमा जस्तै नेपालमा चिनिया नागरिकले शंकास्पद गतिविधिका लागि धेरै ठाउँमा अपराधका आश्रय स्थल चलाएका छन्। बेला बेलामा सुरक्षा निकायले चिनिया अखाडामा छापा हाने पनि उनीहरूको सञ्जाल विस्तार भने रोकिएको छैन। विभिन्न आवरणमा चिनियाहरूले अपराध सञ्जाल विस्तार गर्दै गएको सुरक्षा निकायको विश्लेषण छ। गत असार 15 मात्र धोबीघाटको एउटा घरबाट 26 चिनिया पक्राउ परेका थिए। एउटा घर नै भाडामा लिएर बस्दै आएका उनीहरूमध्ये केही किर्तिपुरको ट्रेजर प्रणालीमा संलग्न थिए। त्यस्तै असार 3 बुटवलमा 7 चिनिया पक्राउ परेका थिए। पर्यटक भिसामा नेपाल बस्दै आएका उनीहरू क्रिप्टो करेन्सी सम्बन्धी अपराधमा संलग्न देखिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी कृष्णबहादुर चौधले बताउनुभयो। गत जेठ 21 अध्यागमन विभागले कुलेश्वरबाट 2 चिनियालाई पक्राउ गरेको थियो। जेठ 18 काठमाडौँको नक्सालबाट 2 चिनिया पक्राउ परेका थिए। 2082 कार्तिक 27 सोह्रकुटे स्थित एउटा घरमा छापा आन्दा अध्यागमनका अधिकारीहरू नै चकित परे। त्यो घरलाई स्थानीयले चाइनिज हाउसिङ भनेर चिन्न थालेका थिए। लामो समयदेखि ठूलो संख्यामा बस्दै आएका चिनियाहरूको गतिविधि भने शंकास्पद थियो। त्यहाँबाट विभागले 4 पक्राउ गरेको थियो। पछिल्ला यी पक्राउका श्रृंखलाबाट पनि नेपालमा चिनिया नागरिकहरू अवैध गतिविधिमा संलग्न रहेको प्रष्ट हुने अध्यागमन विभागका निर्देशक ढकाल बताउनुहुन्छ। नेपालमा एटीएम ठगीदेखि सुन तस्करी, वन्यजन्तुको तस्करी, डलर तस्करी र मानव बेचबिखनका अपराधमा चिनिया सक्रिय रहँदै आएको प्रहरीको तथ्याङ्क छ। पछिल्लो समय भेपको तस्करीमा यो समूह देखिएको प्रहरीको निष्कर्ष छ। सन् 2026 6 अवधिमा 31 चिनिया नागरिक नेपालबाट निष्कासनमा परेका छन्। नेपालमा बिजनेस भिसामा बस्ने चिनिया नागरिकको संख्या अस्वाभाविक देखिएपछि अध्यागमन विभागले छानबिन थालेको छ। हाल 1034 चिनिया नेपालमा बिजनेस भिसामा बस्दै आएका छन्। विगतमा जस्तै भिसामा बस्दै आएका कतिपय चिनिया विभिन्न अपराधमा पक्राउ परेका थिए। साथै कतिपयले नेपालमा बस्नकै लागि मात्र बिजनेस भिसा लिएको र कुनै व्यापार नगरेको पनि पाइएको थियो। अध्यागमन विभागले 1 अघि बिजनेस भिसामा बस्दै आएका ली जोङ होङलाई पक्राउ गरेको छ। उनले मंगलम लजिस्टिक कम्पनीका नाममा बिजनेस भिसा लिएका थिए, तर चीनबाट विभिन्न सामान आयात गर्दै आएका थिए। विभागले उनलाई तारिखमा राखेर अनुसन्धान पछि अध्यागमन विभागले छानबिन थालेको छ। हाल 1034 चिनिया नेपालमा बिजनेस भिसामा बस्दै आएका छन्। विगतमा जस्तै भिसामा बस्दै आएका कतिपय चिनिया विभिन्न अपराधमा पक्राउ परेका थिए। साथै कतिपयले नेपालमा

0: को सुरक्षा निकायहरूले बताएका छन्। नेपालमा चिनियाका अपराध अखडा शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
1: सरकारले राष्ट्रिय परिचय पत्रका लागि 1 करोड़ अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेशन सिस्टम ईवीआईएस फ्रान्सेली कम्पनीबाट बिना प्रतिस्पर्धा खरिद गर्ने भएको छ। सरकारले आइडेमियाको माउ कम्पनी आईएन ग्रुपबाट उक्त सामान खरिद गर्ने भएको हो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागको प्रस्तावमा वारेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले गत 29 जेठमा फ्रान्सेली कम्पनी आईएन ग्रुपसँग सरकारी स्तर G2G सम्झौता मार्फत ईवीआईएस खरिद गर्ने निर्णय गरेको हो। यसअघि विभागले नै आईएन ग्रुपसँगको सम्झौता रद्द गरेको थियो, तर पुनः सोही कम्पनीबाट खरिद गर्ने निर्णय गरिएको हो। यसअघि विभागले फ्रान्सेली निजी कम्पनी सफ्रा आइडेन्टिटीबाट ईवीआईएस लाइसेन्स खरिद गरेको थियो। ईवीआईएसको लाइसेन्सको अवधि समाप्त हुन लागेको र राष्ट्रिय परिचय पत्र विभागसँग 3,000 थान बायोमेट्रिक पहिचान प्रणाली मात्रै स्टक बाँकी रहेको अवस्थामा खरिद प्रकरण बाहिर आएको हो। आइडेमियाबाट खरिद गरिएका लाइसेन्सको अवधि समाप्त भएपछि विभागले आईएन ग्रुपबाट खरिद गर्ने तयारी थालेको छ। आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल। पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
1: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। नवलपरासी बर्दघाट सुस्ता पश्चिमका चिनी उद्योगले समयमै उखुको भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्। जिल्लाका 2 चिनी मिलले किसानको 27.5 करोड़ भन्दा बढ़ी भुक्तानी दिन बाँकी छ। सरकारले यसपालि चिनी उद्योग र मिललाई किसानबाट खरिद गरेको कृषि उपजको भुक्तानी 25 दिनभित्र गर्न अन्यथा कार्यवाही हुने भनेको थियो। 2082 चैतमा सार्वजनिक सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा यो विषय समावेश छ। सरकारले कार्यसूची कार्यान्वयनका लागि जिल्ला प्रशासन मार्फत सम्बन्धित निकायलाई निर्देशन दिएको भए पनि नवलपरासीका किसानले 5 महिना अघि क्रसिङ गरेको उखुको करोड़ौं भुक्तानी अहिलेसम्म पाएका छैनन्। त्यति मात्र होइन, त्यहाँको एउटा चिनी मिलले 3-4 वर्ष अघिको भुक्तानी समेत दिएको छैन। सुनवल नगरपालिकामा रहेको लुम्बिनी चिनी उद्योग प्रालीले यो वर्ष क्रसिङ गरेको उखुको करिब 20 करोड़ रूपियाँ किसानलाई भुक्तानी गर्न बाँकी छ। उखु उत्पादक कृषक महासंघ नेपालका केन्द्रीय प्रवक्ता तथा नवलपरासीका निवर्तमान अध्यक्ष उमेश चन्द्र यादवका अनुसार प्रतापपुरको इन्दिरा सुगर मिलले 7.5 करोड़ र सुनोवलको लुम्बिनी चिनी उद्योगले 20 करोड़ गरी 27.5 करोड़ रूपियाँ भुक्तानी बाँकी छ। उधारोमा उखु बेच्न बाध्य किसानले भुक्तानी नपाउँदा घर खर्च चलाउन मुस्किल भएको बताएका छन्। भोलनीपुरका किसान शिवकुमार चौधरीले उखुको भुक्तानी नपाउँदा खेती लगाउन र घर खर्च चलाउन ऋण खोज्नु परेको दुखेसो गर्नुभयो। प्रतापपुर गाउँपालिका 8 गंगापुरमा रहेको इन्दिरा सुपर मिलले 4-5 वर्ष अघि किसानसँग किनेको उखुको भुक्तानी गरेको छैन। विगत 2 वर्षदेखि यो चिनी मिल बन्द छ। यसका संचालक राकेश अग्रवाल 2 वर्षदेखि सम्पर्कमा छैनन्। अग्रवाल विरूद्ध केही वर्ष अघि पनि किसानले ठगीको मुद्दा दर्ता गराएका थिए, तर प्रहरी प्रशासनसँग राम्रो हिमचिम भएका अग्रवालले त्यति बेलादेखि नै उन्मुक्ति पाइरहेका छन्। उखु उत्पादक कृषक संघ नवलपरासीका पूर्व अध्यक्ष तथा हालका केन्द्रीय प्रवक्ता यादवले जिल्ला प्रशासन, कृषि मन्त्रालय र उद्योग मन्त्रालयमा गत असारको पहिलो साता पुगेर उखु

0: किसानका समस्या सम्बोधनको पहलका लागि आग्रह गरिएको बताउनुभयो। खर्च टार्न ऋण खोज्दै उखु किसान नागरिक दैनिकमा समाचार छ।
1: नेपालको सामाजिक तथा राजनैतिक मुद्दाका विषयमा डिजिटल प्लेटफर्मबाट मात्रै पछिल्लो चार वर्षमा करिब 5 करोड़ रूपियाँ खर्च भएको छ। यस अवधिमा फेसबुक र इन्स्टाग्रामबाट 39,636 विज्ञापन प्रसारण भएको मेटा एण्ड लाइब्रेरीको तथ्याङ्क छ। पछिल्लो 90 दिनमा नेपालमा मेटा मार्फत हुने सामाजिक राजनैतिक विज्ञापनमा विदेशी मीडिया तथा अन्तर्राष्ट्रिय एजेन्सीको सक्रिय उपस्थिति देखिएको छ। सन् 2022 सेप्टेम्बरदेखि हालसम्म नेपालबाट सामाजिक मुद्दा निर्वाचन र राजनीतिसँग सम्बन्धित विज्ञापनमा 3,66,850 अमेरिकी डलर खर्च भएको मेटा एड लाइब्रेरीको तथ्याङ्क छ। नेपाली रूपियाँमा यो खर्च 5,75,00,000 हुन आउँछ। चार वर्षमा सबैभन्दा धेरै युनिसेफले 316 विज्ञापनका लागि 20,080 डलर खर्चिएको छ। दोस्रोमा एकीकृत नेपालले 14,083 डलर र तेस्रोमा माई भोइस काउन्ट्सले 8,656 डलर खर्चिएको छ। पछिल्लो 90 दिनमा मात्रै माई भोइस काउन्ट्स नामको पेजले सबैभन्दा बढ़ी 2,374 डलर खर्चिएको छ। 90 दिनमा विज्ञापन पोस्ट गर्नेहरूमा विदेशी सरकारी संचार माध्यम र भू राजनैतिक चासो राख्ने एजेन्सी पनि उल्लेख्य मात्रामा छन्। आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ।
0: सरकारको नीति र कार्यक्रमको प्रभावकारिता, उत्तरदायित्व र जवाबदेहीता खोज्ने संसदीय निगरानीको औजार प्रश्नोत्तरमा सांसदको रूचि निकै कमजोर बनेको छ। प्रश्न र प्रस्ताव मार्फत कार्यकारीलाई संसदप्रति उत्तरदायी बनाउने कार्य पछिल्ला वर्षमा निरन्तर उपेक्षामा परेको तथ्याङ्कले पुष्टि गर्छ। बलियो कार्यकारी हुँदा सत्तापक्षका सांसदहरूबाट हुने प्रश्नको अवस्था झनै नाजुक छ, जसले संसद मार्फत हुने सार्वजनिक नीतिको सुधार तथा नागरिक र संसद बीचको संवादलाई कमजोर बनाएको छ। संघीय संसदका दुवै सदनका नियमावलीले संसदमा प्रधानमन्त्री र मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसँगै सम्बन्धित मन्त्रालयसँग लिखित र मौखिक प्रश्न सोध्ने अधिकार दिएको छ, तर आफ्नो अधिकारको सदुपयोग न्यून सांसदले मात्र गरेका छन्। संसदबाट हुने प्रश्न मार्फत सरकारका काम कारवाहीमा सुधार गरी शासकीय कार्यलाई गुणात्मक बनाउने दायित्वबाट संसद पनि चुकिरहेको छ। 2082 फागुनमा सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको करिब 4 महिनाको अवधिमा जम्मा 3 जना सांसदले मात्र प्रश्न सोधेका छन्। यसबीचमा प्रधानमन्त्रीसँग जेठ 17 गते एकपटक मात्र प्रश्नोत्तर भएको छ। दोस्रो अधिवेशन चालू रहँदा असार 2 गतेसम्म संसदमा लिखित तथा मौखिक गरी 16 वटा मात्र प्रश्न दर्ता भएका छन्। संसदमा हराउँदै प्रश्न गोर्खापत्रमा समाचार छ।
1: गोर्खाको चुमनुबरी गाउँपालिका 3 देवल गाउँकी 60 वर्षीय पुन्निमाया गुरूङको झिमिक्क आँखा नलागेको 2 हप्ता भयो। अचेल हर रात झमझम पानी पर्छ अनि घरमुनि गडगडाएर पहिरो झरिरहन्छ। चिन्ता र अत्यासले उनको हर रात त्रिपालभित्र रोएर बित्छ। हेर्दा हेर्दै आँखै अघि पहिरोले घर लगेको 4 वर्ष भयो। उत लाग्ने घर मात्र होइन, गरी खाने बारी पनि पहिरोले लग्यो। त्यसैता उनको परिवार त्रिपाल मुनि जीवन गुजारिरहेको छ। कृष्ण गुरूङको 5 जनाको परिवार पनि त्रिपालभित्र बसेको 2 हप्ता भयो। हाम्रो घरको आँगनसम्म पहिरो आइपुगेको छ, घर टेढो भएर बसेको छ, झ्याल पनि लाग्दैन, ढोका पनि लाग्दैन। उनी भन्छन् सधैँको पहिरोले मन थाम्न सक्ने त रुँदैनन्, कमजोर मन हुनेहरू त रोएरै बसिरहेका छन्। कृष्ण र पुन्नीको मात्र होइन, देवल गाउँका 83 घर परिवारको कथा हो यो। यो बर्खामा पानी पर्न थालेपछि 4 घर बगिसके। यो वर्ष पानी पर्न थालेपछि कान्छा गुरूङ, कुष्मान गुरूङ, लाली गुरूङ र रामकुमार गुरूङको घर चाहिँ स्वाट्टै लग्यो। उनीहरू भन्छन् देवल गाउँ पहिरोको जोखिमपूर्ण भएको धेरै वर्ष भयो। धेरै पटक भूगर्भ विधहरू आउने, अध्ययन गर्ने, अति जोखिम ठहर गर्दै तत्काल स्थानान्तरण गर्न सिफारिस गर्ने गरेको पनि धेरै वर्ष बित्यो। तैपनि यो गाउँ स्थानान्तरण हुन सकेको छैन। त्रिपालभित्र बिच्छ देवलका 83 परिवारको रात। आजको अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ।
0: सरकारले सचिव पदका 10 दरबन्दी घटाउने तयारी गरेको छ। सचिवसहित विभिन्न पदमा संघमा 600 भन्दा बढ़ी दरबन्दी घटाउने सरकारको तयारी छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म 9 वटा मन्त्रालयले संगठन तथा व्यवस्थापन ओएनएम सर्वे गरेका छन्। बाँकी मन्त्रालयले सर्वे गरिरहेका छन्। 2-3 दिनभित्र टुंग्याउने तयारी गरिरहेका छन्। हालसम्म संघीय मामिला, महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, रक्षा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले ओएनएम गरेका छन्। हाल सचिव पदको दरबन्दी 71 छन्। त्यसमध्ये मोटामोटी 10 वटा संख्या घटाउने तयारी गरिएको भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेलले बताउनुभयो। सचिवका 10 दरबन्दी कटौती हुँदै नागरिक दैनिकमा समाचार छ।
1: प्रधानमन्त्री वारेन्द्र शाहको सचिवालयमा 2 मन्त्री सरहका सल्लाहकार सहित 27 कर्मचारी रहेको खुलेको छ। नेपाली कंग्रेसकी सांसद सीता थपलियाले सूचनाको हक प्रयोग गरी विवरण मागेपछि प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाले त्यसबारे सूचना उपलब्ध गराउनु भएको हो। प्रधानमन्त्रीको सचिवालयमा प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2074 बमोजिम सल्लाहकार तथा कर्मचारी नियुक्ति गरिएको सचिव सापकोटाले जानकारी दिनुभएको छ। कार्यविधि अनुसार प्रधानमन्त्रीको सल्लाहकार मार्फत सल्लाहकारतर्फ मन्त्री सरह सुविधा पाउने गरी मुख्य सल्लाहकार र राजनैतिक सल्लाहकार गरी 2 नियुक्ति रहेको सचिव सापकोटाले जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहको प्रमुख सल्लाहकारमा कुमार व्यञ्जनकार र राजनैतिक सल्लाहकार असीम शाह छन्। यस्तै राज्यमन्त्री सरह सुविधा पाउने गरी प्रधानमन्त्रीको सचिवालयमा नीति प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा संचार प्रविधि सल्लाहकार नियुक्त गरिएका छन्। नीति तथा प्रशासन सल्लाहकारमा सुदीप ढकाल छन् भने सूचना तथा संचार प्रविधि सल्लाहकारमा विवेक मिश्र छन्। उहाँका अनुसार प्रधानमन्त्रीको स्वकीय सचिवालयतर्फ कुल 48 दरबन्दी रहेकामा हालसम्म 27 नियुक्त भएका छन्। उप प्रधानमन्त्री मन्त्री र राज्यमन्त्रीको स्वकीय सचिवालयमा 9 जनाको दरबन्दी रहने व्यवस्था गरिएको छ। सम्बन्धित कार्यविधि अनुसार स्वकीय सचिवालयका कर्मचारीको संख्या पद र सेवा सुविधा निर्धारण गरिएको सचिव सापकोटाले जानकारी दिनुभयो। यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वारेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार भारत भ्रमणमा गएको जानकारी नभएको बताएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले शुक्रबार नियमित पत्रकार सम्मेलन गरी बेन भारत भ्रमणमा गएको विषयमा अनभिज्ञता जनाउनु भएको हो। उहाँ गत असार 19 गते सिमरा हुँदै 4 दिने भारत भ्रमणमा गएको समाचार सार्वजनिक भएको थियो। आजको अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिमछिमको खबर अब thahakhabar.com मा।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: नेपाल परिवेशमा अब बाँकी समाचार नेपाल भारत सीमामा तस्करी नियन्त्रणको जिम्मेवारी पाएका सुरक्षा निकायकै केही अधिकारीमाथि तस्करसँग मिलिमत्तो गरेको आरोप लाग्न थालेपछि सीमा सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। सर्लाही र रौतहटका सीमावर्ती क्षेत्रमा सार्वजनिक भएका घटनाक्रमले संगठित तस्करी नियन्त्रणमा सुरक्षा संयन्त्रको प्रभावकारितामाथि नै प्रश्न चिन्ह खड़ा भएको छ। मध्य प्रदेश स्थित सशस्त्र प्रहरी बल नम्बर 2 छिन्नमस्ता वाहिनीले तस्करीमा संलग्न रहेको आरोपमा सर्लाहीको बीओपी छनौटमा बीओपी छतौनामा कार्यरत सशस्त्र प्रहरी हवलदार तिलक बहादुर पुनलाई निलम्बन गरेको छ। ड्यूटीकै क्रममा भारततर्फ मदिरा बोकेको पिकअप तस्करको मिलोमत्तोमा पास गराएको प्रमाण भेटिएपछि उनलाई निलम्बन गरिएको स्रोतले जनाएको छ। यता रौतहटको बीओपी सरमुजवामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक गणेश बोहरा र एक तस्कर बीच भएको संवादको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई पनि छानबिनका लागि छिन्न मस्ता वाहिनी तानिएको छ। सीमाको सेटिङ उजागर शीर्षकमा आजको नागरिक दैनिकमा समाचार छ।
4: वीरगंज नाका भएर रासायनिक मल भित्रन थालेको छ। बिहिबार साँझदेखि वीरगंज भन्सार कार्यालयको शीर्षिया नाकामा रेलवे मार्फत रासायनिक मल भित्रन थालेको हो। फागुन यता वीरगंज नाका भएर रासायनिक मल आयात नभएकोमा करिब 4 महिनापछि मल बिहिबारदेखि आउन शुरू गरेको छ। कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय वीरगंजका प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार 30,000 मेट्रिक टन मल आपूर्तिको टेण्डर पाएको भारतको आईपीएल कम्पनीले तेस्रो मुलुकबाट आयात गरेको डीएपी मल वीरगंज नाका भएर भित्रन शुरू भएको छ। गोर्खापत्रमा समाचार छ।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्ष भ्रष्टाचार सम्बन्धी सबैभन्दा बढ़ी उजुरी स्थानीय तहसँग सम्बन्धित परेका छन्। आयोगले आर्थिक वर्ष 2082-83 दर्ता भएका उजुरी मध्ये करिब आधा स्थानीय तहसँग सम्बन्धित रहेको जनाएको छ। गत आर्थिक वर्षमा विभिन्न माध्यमबाट 33,328 उजुरी परेका थिए। अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका 7,323 उजुरी समेत जोड़दा कुल उजुरीको संख्या 40,651 पुगेको आयोगका प्रवक्ता एवं सहसचिव सुरेश नेउपानेले जानकारी दिनुभयो। आजको अनपूर्ण पोस्टमा समाचार छ।
4: सर्लाहीको लालबन्दी नगरपालिका एक नवलपुर पलारमा रहेको प्राथमिक विद्यालय विगत 4 वर्षदेखि कालो सूचीमा परेको छ। 2079 राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा निर्माण गरिएको भवनका लागि निर्माण सामग्री उपलब्ध गराएका व्यवसायको पैसा नपाएको भन्दै ब्याङ्कमा गरेको उजुरीका आधारमा विद्यालय 4 वर्षदेखि कालो सूचीमा परेको छ। अहिले प्रधानाध्यापकको व्यक्तिगत खाताबाट खर्च सञ्चालन भइरहेको छ। 4 वर्षदेखि विद्यालय कालो सूचीमा। गोर्खापत्रमा समाचार छ।
3: सम्झौता भएर पनि समयमा सम्पन्न हुन नसकेका प्रमुख दुई निर्माण कार्य यति बेला अन्तिम चरणमा पुगेका छन्। 4 वर्ष अघि शुरू गरिएको निर्माण कार्यको भौतिक प्रगति गत कार्तिक महिनासम्म कमजोर थियो। चितवनकै सिसै भगेडी बालुवा क्षेत्रको 6 किलोमिटर तटबन्ध गत कार्तिक महिनामा 24% मात्र सम्पन्न भएको थियो। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको सक्रियतासँगै निर्माण कार्यको अवस्था 90% पुगेको छ। गोर्खापत्रमा समाचार छ।
4: बढ़दो तापक्रम वर्षाको बदलिदो स्वरूप र अव्यवस्थित शहरीकरणसँगै डेंगीको जोखिम पनि नयाँ ढाँचामा विस्तार विश्वभर फैलिँदै गएको एक अध्ययनले देखाएको छ। जलवायु परिवर्तन र तीव्र शहरीकरणले लामखुट्टेको प्रजनन भाइरस फैलावट र संक्रमण समयावधिमा परिवर्तन ल्याइरहेको वैज्ञानिक अनुसन्धानको निष्कर्ष छ। अमेरिकाको जर्जटाउन विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनमा सन् 2020-देखि 24 विश्वभर प्रकाशित 65 वैज्ञानिक अनुसन्धानको समीक्षा गरिएको छ। यो अध्ययन प्लोस नेग्लेक्टेड ट्रोपिकल डिजिजेज नामक वैज्ञानिक जर्नलमा सोमबार प्रकाशित भएको छ। अध्ययनमा विशेष गरी न्यून तथा मध्यम आय भएका मुलुकमा तापक्रम वृद्धि र शहरीकरणले डेंगी संक्रमणलाई कसरी प्रभाव पार्छ भन्ने विश्लेषण गरिएको छ। अनुसन्धानकर्ताका अनुसार बढ़दो तापक्रमले डेंगी सार्ने एडिज इजिप्टाई प्रजातिको लामखुट्टेको गतिविधि बढ़ाउने टोक्ने दर वृद्धि गर्ने र लामखुट्टेभित्र डेंगी भाइरसको विकास प्रक्रिया तीव्र बनाउने अध्ययनले देखाएको छ। नागरिक दैनिकमा समाचार छ।
3: र 22 महिनाभित्र सक्ने गरी सम्झौता भए पनि म्याद सकिएको 18 महिना बितिसक्दा पनि तानसेनमा निर्माण भइरहेको बस पार्कको काम सम्पन्न हुन सकेको छैन। ठेकेदारले पाल्पाको तानसेन नगरपालिकालाई पटक पटक प्राविधिक लागत परिवर्तन गरेर निर्माणमा अवरोध गरेको आरोप लगाएको छ। नगरपालिकाले भने ठेकेदारले समयमै काम गर्न नसकेको प्रत्यारोप लगाउने गरेको छ। गोर्खापत्रमा समाचार छ।
4: अब अब अन्तर्राष्ट्रिय समाचार। कक्रोच जनता पार्टी सीजेपीले भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने जनाएको छ। हिजो केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग भेटवार्तापछि सीजेपीका प्रवक्ता आशुतोष रानका र सौरभ दासले शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने आफूहरूको अडान कायमै रहेको बताएका छन्। भेटवार्ताका दौरान सरकारले प्रश्नपत्र चुहावटपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिने र आन्दोलनकारी विद्यार्थी विरूद्ध कुनै पनि कानूनी कार्यवाही नगर्ने मागमा सैद्धान्तिक सहमति भएको उनीहरूले बताएका छन्। शिक्षा मन्त्री प्रधानको राजीनामा मागको सम्बन्धमा सरकारले शनिबार दिउँसोसम्म समय मागेको सीजेपी प्रवक्ता आशुतोष रानकाले बताउनुभयो। मन्त्री प्रधानले राजीनामा नदिए आन्दोलन झनै कड़ा र विशाल हुने चेतावनी पनि दिएका छन्। यसैगरी सीजेपीका संस्थापक अभिजित दिप्तीले सरकारले शुक्रबार राति नै प्रदर्शनकारीहरूलाई पक्राउ वा नजरबन्द गर्न सक्ने आशंका व्यक्त गरेका थिए। शनिबार र आइतबार आन्दोलनमा अझ ठूलो जनसमूह सहभागी हुने अपेक्षा गरिएकाले सरकारले त्यसअघि नै नेतृत्वमा रहेकाहरूलाई पक्राउ गर्न सक्ने आशंका उनले गरेका हुन्। बिहिबार प्रवक्ता रनकाले 34 शहरमा सीजेपीको समर्थनमा प्रदर्शन चलिरहेको बताएका थिए। यसअघि बिहिबार राति 12 बजेपछि पर्यावरण अभियन्ता सोना मुवाङचुकले आफ्नो 26 दिन लामो अनशन तोडेका थिए। उनी कक्रोच जनता पार्टीको मागलाई समर्थन गर्दै अनशनमा बसेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नीट प्रश्नपत्र चुहावटका विषयमा गम्भीर रूपमा सरकारले छानबिन गर्ने बताउनु भएको छ।
3: अब खेल समाचार। नेपाली फुटबल लीगको विभिन्न डिभिजनका गरी कुल 21 क्लबले अखिल नेपाल फुटबल संघ इन्फामाथि निलम्बनबारे गम्भीर ध्यानकर्षण भएको जनाएका छन्। शीर्ष डिभिजनका 5 क्लब सहित बी र सी लीग खेल्ने कुल 21 क्लबले शुक्रबार हिजो समीक्षा विज्ञप्ति जारी गर्दै इन्फामाथि निलम्बनबारे गम्भीर ध्यानकर्षण भएको र तत्काल समाधान खोज्न सरकार समक्ष आग्रह गरेका छन्। क्लबहरू नेपाली फुटबलका महत्वपूर्ण पक्ष हुन्। यिनै महत्वपूर्ण सरकारवाला पक्षले निलम्बन फुकुवाका लागि पहल गर्न आह्वान गरेका हुन्। तेस्रो पक्ष नेपाल सरकारबाट हस्तक्षेप भएका कारण देखाउँदै विश्व फुटबल महासंघ फिफाले गत असार 11 गते नेपालमाथि निलम्बन गरेको थियो। झण्डै एक महिना यता नेपाली फुटबलको गतिविधि ठप्प छ भने संघारमा रहेका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता पनि अनुकूल बनेको छ। सरकारले पनि नेपालमाथिको निलम्बन हटाउन भन्दा पनि तत्काल तदर्थ कमिटि नै बनाएर अघि बढ़ने संकेत गरेको छ। फिफाले भने गत चैत 13 गते रोकिएको पंकज विक्रम लिम्बाङ नेतृत्वको कार्य समितिको निर्वाचन प्रक्रिया अगाडि बढ़ाउन नेपाल सरकारलाई अन्तिम एकमात्र विकल्प दिएको छ। आजको नागरिक दैनिकमा समाचार छ। हामी नेपाल परिवेशको अन्तिम आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सर्वोच्च अदालतका 3 न्यायाधीशलाई राजीनामा गर्न सरकारको दबाव। न्यायपालिकामा हस्तक्षेप बढ़ेको भन्दै 3 अन्तर्राष्ट्रिय संस्थाको चिन्ता। पुष्टि गर्न सरकारको चुनौती।
3: बिजनेस भिसामा नेपाल आएका चिनियाहरू अपराधमा संलग्न। 6 वर्षमा 135 जना पक्राउ। 500 भन्दा धेरै सुरक्षा निकायको निगरानीमा।
4: राष्ट्रिय परिचय पत्रका लागि फ्रेन्च कम्पनीबाट बिना प्रतिस्पर्धा 1 करोड़ एबीआईएस खरिद गरिँदै चिनी मिलबाट भुक्तानी नपाउँदा खर्च टार्न ऋण खोज्दै किसान।
3: भारतमा रोकिएन सीजेपी आन्दोलनमा कुरा गर्न सरकारको आश्वासन। शिक्षा मन्त्रीको राजीनामामा अड्कियो कुरा।
4: र नेपाली फुटबलमाथिको निलम्बन फुकुवाका लागि 20 क्लबको ध्यानकर्षण।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश। सकियो। प्राविधिक साथी भुवन पौडेललाई धन्यवाद। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
5: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
6: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो,
9: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
11: हजुर
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
11: हेलो हेलो, भन्नुहोस् त।
9: हेलो हजुर,
11: हजुर
9: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भने रहेछ, के भयो?
11: हेर्नुहोस् ल, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल, किन दिन्छ?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
12: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
12: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
13: हेलो
14: हेलो बहिनी, सन्चै छौ?
13: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
14: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
13: अनि हुलाकमा पो जानु?
14: हो नि, हुलाकमा जाऊ न।
13: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
14: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
13: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
14: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
13: ए सहरमा मात्र होला नि?
14: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
13: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
16: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
15: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
16: खै के गर्ने गर्ने दिदी,
17: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: नमस्कार स्वयं सेविका दिदी।
11: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
10: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
11: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
11: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: शुभ प्रभात। आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
12: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: हो, अरू भन त।
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
0: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ, अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
16: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
12: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: 5,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने।
1: यो दाँते त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3918 9095 14 652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रासव शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
8: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207154 र 9849793412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
9: आया मम्मी दाजु क्यो, म त खाना खान नि सक्दिन।
2: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
10: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
2: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
10: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
2: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
10: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने चरैदेखि दाँत भर्ने बुद्धि बङ्गा र उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
2: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123
10: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझ दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
2: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
1: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
2: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाँचिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
1: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
3: होइन, सास पनि झमक्क परिसक्यो, कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
4: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो मास पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
3: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
4: चाड पर्व आउन लागिसक्यो, सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
3: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुन चाँदी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
4: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
3: लौ उसो भए, सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
4: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ, नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
3: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
4: प्रोप्राइटर तिलक रसाइली,
3: सम्पर्क मोबाइल नम्बर 98-631-59-593, 98-119-39-535। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2, बीच बजार लिबाङ रोल्पा।

0: झलझला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली हिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, सन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
4: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
5: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 98-451-75-223, 98-056-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
6: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
7: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी पार राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9845223 र 9805 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भारत परिचितनबाट चितरको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट रेडियो साहिनो 89.8 MHz चौडी चितवनबाट हाम्रो राप्ती एफएम 88.8 MHz भण्डार चितवनबाट सामुदायिक रेडियो सुनवर 90.7 MHz सुनवर नवलपरासीबाट सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट सामुदायिक रेडियो जलजला 96.4 MHz श्रीबाङ रोल्पाबाट सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुडा मकनपुरबाट रेडियो वर्षा 91.1 MHz मंगवा नगरपालिका सर्लाहीबाट नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz सिन्धुलीगंज 3 धादिङबाट सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845223 र 9805 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

राजनीति 2086 साल साउन महिनाको आज 9 गते तदनुसार इसी सन 2026 जुलाई 25 तारीख सकसम्वत 1948 नेपालको सम्वत 1146 जिल्ला थियो रौद्र नामक सम्वत्सर दक्षिणायन वर्ष ऋतु आज शनिबार रहेको छ आषाढ शुक्ल पक्ष तिथि रहेको छ एकादशी तिथि रहेका छन् आज विशेष गरी आजका एकादशी विशेष गरी 16 घडी 44 पला रहेको छ बिहानको यानि कि दिउँसोको 12:05 तदुपरान्त द्वादशी रहनेछ यस्तै गरेर नक्षत्रमा रहेको छ अनुराधा नक्षत्र रहेको छ विशेष गरी 2:10 रहेको थियो भने बिहानको 6:16 रहेको थियो भने अहिले यतिखेर ज्येष्ठा नक्षत्र प्रारम्भ भइसकेका छन् योगमा रहेको छ ब्रह्मयोग पर्णमा रहेको छ बाबा करण रहेको छ चन्द्रमा वृश्चिक राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी कर्कट राशिमा आनन्दादि योगमा आज अमृत योग रहेको छ आज बिहान सूर्योदय 5:24 भयो भने साँझ सूर्यास्त 6 बजे गरेर नक्षत्रमा रहेको छ अनुराधा नक्षत्र रहेको छ विशेष गरी 2:10 रहेको थियो भने बिहानको 6:16 रहेको थियो भने अहिले यति

हुनेछ र आजको दिन मन घडी 13 घडी 31 बेला रहनेछ। आज हरि शयनी एकादशी व्रत चतुर्मास व्रत आजदेखि आरम्भ, तुलसी रोप्ने दिन भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यतै आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गाउँदैछु। विशेष गरी ग्रह गोचर यानि कि सूर्यादी नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी गराउँदैछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ त भन्ने विषयमा विशेष चर्चा, र विशेष गरी आज तुलसी रोप्ने समय कति बजे र कति मिनटमा तुलसी रोप्दा राम्रो शुभ मानिन्छ भन्ने विषयमा पनि चर्चा पनि गर्नेछु। आजको लागि सर्वप्रथम लागौं आजको कालबेलाको समय, विशेष गरी बिहानको 5:23 8 सेकेन्डदेखि बिहानको 7:04 55 सेकेन्डसम्म कालबेला रहेको थियो भने अहिले यतिखेर शुभ बेला प्रारम्भ भइसकेका छन् र शुभ बेला रहेको छ। अब भने बिहानको 7:04 55 सेकेन्डदेखि 8:46 22 सेकेन्डसम्म शुभ बेला रहेको छ। यस्तै गरेर कालबेला रहेको छ साँझको लागि पनि आज कालबेला रहेको छ। आज साँझको 5:15 37 37 सेकेन्डदेखि साँझको 6:57 24 सेकेन्डसम्म कालबेला पञ्चाङ्गले उल्लेख गरेको छ। यस्तै गरेर लाभ बेलाको समय रहेको छ दिउँसोको 1:52 3 सेकेन्डदेखि विशेष गरी दिउँसोको 3:33 50 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। यस्तै गरी आज तुलसी रोप्नेको लागि असाध्यै राम्रो समय भने विशेष गरी बिहानको 8:05 असाध्यै राम्रो रहेको छ। यस्तै गरेर त्यसपछि 8:00 तपाईँको चाहिँ 33 मिनटमा पनि असाध्यै राम्रो रहेको छ। 30 मिनट अथवा 33 मिनटमा पनि असाध्यै राम्रो रहेको छ। तपाईँले तुलसा रोप्नको लागि चाहिँ असाध्यै शुभ समयमा रोप्नुभयो, शुभ समयमा पूजाहरू गर्नुभयो भने राम्रो हुनेछ। यस्तै कालो बेलाको बेलामा हामीले बत्तीहरू बाल्नु हुँदैन, सुरुमा दियो बाल्नु हुँदैन है। जस्तै गरी पूजापाठहरूलाई पनि हामीले कालो बेलालाई छरेर गर्न पाइयो भने असाध्यै राम्रो हुनेछ। पूजापाठ गर्दा गर्दै बीचमा ग्रह शान्तिहरू गर्दा गर्दै कालो बेला लाग्यो भने त्यसमा केही दोष लाग्दैन, किनकि बत्ती हामीले दियो चाहिँ हामीले शुभ समयमा बालेपछि त्यसको दोष अरू बेलामा पूजा गर्दा दोष लाग्दैन, पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। पालो रहेको छ ग्रह गोचर, ग्रह गोचरमा सूर्य कर्कट राशिमा, यस्तै गरी चन्द्रमा वृश्चिक राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि वृश्चिक राशि आउँछ। ज्येष्ठको प्रथम चरण नाम आउँछ, नोबाट नाम आएको छ, नोमराज नाम आउँछ, आदरणी राक्षस गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ। र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादी 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि उनीहरुको लागि आजको दिन सबैलाई समय र काम लिन नसक्दा पछि परिन्छ। समयको तालमेल नमिल्दा योजना अधुरो रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनु पर्ने योग रहेको छ। कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला पनि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिको रूपमा सत्कार पाइन्छ। खर्च लागे पनि घुम्फिर तथा मनोरञ्जनको समय रहेको छ। आमदानी बढाउने काम शुरू हुनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्न सक्छ। साथीभाइको सहयोगले उत्साह मिल्ने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ।
0: मिथुन राशि।

0: मिथुन राशि हुनेहरूको लागि आजको दिन चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइन्छ। सम्भावना देखे पनि न्यून उपलब्धिमै जित बुझाउनु पर्ला। सानो गल्तीले हर्जना तिराउन सक्छ। नयाँ काममा लगानी गर्न केही समय पर्खाउँदा राम्रो हुनेछ। अरूको घरकामा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। विश्वको निर्णयले समस्या निम्त्याउन सक्छ। पहिलेको उपलब्धि जोगाउन पनि सजग रहनुपर्ने खालको योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि हुनेहरूका लागि आजको दिन प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ। भौतिक प्रतिस्पर्धा विजयी भइनेछ। फाइदाको सत पहिचान गर्न सकिन्छ। प्रयत्न गरे काम सजिलै सम्पादन हुँदैछन्। शिवमूला कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफका कामले अरूको उपकार गर्न सकिने खालको यो भूमि राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन काममा धेरै लाभ उठाउन नसके पनि समस्या सुल्झाउँदै जाँदैछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। साझेदारीमा देखेका समस्या सुल्झाउन सकिन्छ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधा र निर्णायक मोड लिन सक्छ। भौतिक सुख सुविधा प्राप्त हुँदै जाँदैछन्। घरेलु प्रयोजनका सामान जुटाउन सकिन्छ। व्यापार व्यवसायमा केही लाभ पनि हुन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूका लागि आजको दिन विलयमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रिन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुँदै जानेछन्। काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित तथा व्यापार व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तैपनि चुनौतीभित्र अवसर खोज्ने समय पनि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9854-275-223, 9856-275-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा गर्दै पनि केही कमजोरी देखा पर्न सक्छ। मौकामा प्रयत्न गर्दा काम बन्दै जाँदैछन्। तर आलोचकहरूबाट अलि सतर्क रहनुहोला। शोकले खर्च बढाए पनि मालमत्ता जोड्ने समय रहेको छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ तर खर्च बढ्दै जाँदैछन्। आज बाहिरीको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद काम समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने पनि हुन सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन आत्य काम लिन नसक्दा व्यवहार पछि परिन्छ। अरूको मुख ताक्ने बाह्य पनि आफ्नो काम अधुर रहनेछ। आगन्तुकले अल्मलिन हुँदा काममा समय दिन नसकेला। तैपनि विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। बुद्धिको उपयोगले ढिलै भए पनि काम बढ्न सक्छ। फाइदाका लागि दोहोऱ्याएर प्रदान गर्नुपर्ला। विश्वास पात्रमाथि शंका जाग्न पनि सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन खर्चको दोहो गर्न आफन्त परिवारबाट टाढिनु पर्ला। केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। टाढाका साथीभाइहरूले काममा साथ दिनेछन्। दोहोऱ्याएर प्रयत्न गर्दा रोकियो काम सम्पादन हुँदै जाँदैछन्। अर्थ अभाव खर्किए पनि आवश्यक पर्दा सापट वा कर्जा मार्फत धन जुट्दै जाँदैछन्। पेसा व्यापार व्यवसायमा लगनी बढाउने अवसर समेत प्राप्त हुने खालको यो गुण राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्दै जाँदैछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नले नयाँ काम थालनी हुनेछ। कामको धेरै मन जित्न सकिन्छ। रुचिका विषयमा लगानी बढाउने समय रहेको छ। व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन गर्न सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ र छोटो समयमै काम बढाउन पनि सकिने खालको योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन पछिको लागि राम्रो सम्भावना देखे पनि तत्काल सोचेको लाभ नहुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्, तैपनि बुद्धिले काम लिँदा चिताको योजना कार्यान्वयनमा आउनेछ। शिवमूलक काम बन्दै जानेछन् तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तत्काल ठूलो फाइदा नदेखेकाले लाभ उठाउन हतार नगर्दा नै राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय रहेको छ। आजको मिहिनेतले भविष्यमा राम्रो प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउनेछन्। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिन्छ। सामाजिक दायित्व बढ्दै जानेछन्। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम गर्न सकिन्छ। तारिफका कामले लोकप्रियता समेत दिलाउने खालको योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईं भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने हस्तरेखा हेर्ने कम्प्युटर प्रविधिबाट चिना बनाउने घर घडेरीको माटो हेर्ने वास्तु सम्बन्धी परामर्श विदेश यात्राको समस्या समाधान वैवाहिक समस्याको निवारण पढाइ लेखाइमा पर्ने समस्याको निवारण नानी बाबु को भविष्य प्रेम मित्रता पछिको दोष निवारण काल सर्प योग राशि रत्न मांगलिक योग पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

रविशान पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौं। आजका तिथिविधि पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौं र अब पनि पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु र आज दिन पनि असाध्यै विशेष रहेको छ। तपाईँलाई थाहा पाइसक्नु भएको छ आज हरि शयनी एकादशी व्रत यानि कि तुलसी रोप्ने दिन रहेको छ। आजदेखि चतुर्मास व्रत शुरू भएको छ। चार महिनाको व्रत असाध्यै पवित्र व्रत रहेको छ। यो हरि शयनी एकादशी भन्नाले के बुझिन्छ, के हो यो हरि शयनी एकादशी भनेको र यसलाई किन विशेष रूपमा हामीले मनाउनु पर्ने हुन्छ र विशेष गरी चतुर्मास व्रत भनेको के हो, यसका फाइदाहरू के रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने म गर्नेछु। विशेष रूपमा एकादशी त हरेक महिनामा दुईवटा एकादशी आउने गर्दछन्, एउटा कृष्ण पक्षको एकादशी एउटा शुक्ल पक्षको एकादशी आउने गर्दछ र आजको एकादशी भन्नाले हरि शयनी एकादशी यानि कि देव शयनी भनेर पनि बुझिन्छ। आज देव शयनी एकादशी हिन्दू धर्मका 24 एकादशी मध्ये सबैभन्दा महत्वपूर्ण एकादशी मध्ये एक मानिन्छ। यो चाहिँ आषाढ शुक्ल पक्षको एकादशी तिथिमा पर्दछ। हरि भनेको विशेष गरी भगवान विष्णु र शयनी भनेको शयन यानि कि सुत्नु, यसले यस दिनलाई हरि शयनी एकादशी भनेर हामीले बुझ्न सकिन्छ। भगवान विष्णु किन सुत्नुहुन्छ भन्ने विश्वास रहेको छ। विशेष गरी किन सुत्नुहुन्छ भन्ने पनि विशेष प्रश्न रहेको छ। आजदेखि सुत्ने अनि चार महिनासम्म सुतिराख्ने अनि फेरि हरि बोधिनी एकादशी भन्ने आउँछ पछि है, चार महिनापछि यो के होला भन्ने पनि तपाईँको मनमा लागे हुन सक्छ। सनातन परम्परा अनुसार भगवान विष्णु सम्पूर्ण सृष्टिको पालनकर्ता हुनुहुन्छ। हरि शयनी एकादशीका दिन उहाँ चाहिँ विशेष गरी क्षीर सागरमा शेष नागको शैयामा योग निद्रामा प्रवेश गर्नुहुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। यो सामान्य निद्रा होइन, यो योगद्वारा प्राप्त दिव्य विश्रामको अवस्था हो। विशेष गरी चार महिनापछि हरिबोधिनी यानि कि देव उठनी एकादशीका दिन भगवान योग निद्राबाट जाग्नुहुन्छ भन्ने विश्वास गरिन्छ। त्यसैले यी चार महिनालाई चतुर्मास पनि भनिन्छ। यो चार महिनालाई चतुर्मास पनि भनिन्छ। चार महिना चतुर्मास किन महत्वपूर्ण रहेको छ, विशेष गरी वर्षयाममा पहिलेका ऋषि मुनिहरू यात्रा गर्न कठिन हुने भएकाले एकै स्थानमा बसेर जप तप ध्यान गर्ने गर्नुहुन्थ्यो। वेद पुराणको अध्ययन र प्रवचन गर्ने गर्नुहुन्थ्यो। शिष्यलाई शिक्षा दिने विशेष गरी आत्मशुद्धि र आध्यात्मिक उन्नतिमा ध्यान दिन्थे। विशेष गरी यसै परम्पराबाट चतुर्मासको विशेष महत्व स्थापित भएको पनि हामीले बुझ्न सकिन्छ। यो चतुर्मासमा विशेष गरी विवाह शुभ कार्य किन रोक्ने चलन रहेको छ, यो चतुर्मासमा विवाहहरू हुँदैन, व्रतबन्धहरू पनि हुँदैन, घर भनेको गृह प्रवेश हुँदैन, गृहारम्भ हुँदैन। विशेष गरी यो चतुर्मासमा विशेष रहेको छ। विशेष गरी यो चतुर्मासमा विशेष गरी 84 पूजाहरू पनि हुँदैन। धार्मिक मान्यता अनुसार भगवान विष्णु योग निद्रामा रहने भएकाले विवाह व्रतबन्ध गृह प्रवेश नयाँ घर निर्माणको शुभारम्भ जस्ता केही शुभ कार्यहरू चतुर्मासमा नगर्ने परम्परा बसेको, यद्यपि यो धार्मिक परम्परा हो। विशेष गरी हरि शयनी एकादशीको पौराणिक कथा पनि रहेको छ, एउटा आजको दिनको कथा रहेको छ, आज तुलसी रोप्ने दिन पनि रहेको छ। विशेष गरी पद्म पुराण लगायत अन्य पुराणमा एकादशीको महिमा वर्णन गरिएको मानिन्छ र विशेष गरी यसमा एउटा प्रसिद्ध कथा अनुसार चाहिँ प्राचीन समयमा राजा मानदाताको राज्यमा धेरै वर्षसम्म वर्षा भएन अनि भोकमरियो, दुःख फैलियो। राजा ऋषिहरू कहाँ पुगे र उपाय सोधे र ऋषिले आषाढ शुक्ल एकादशीको व्रत गरी भगवान विष्णुको आराधना गर्न सुझाव दिनुभएको थियो ऋषिहरूले।
राजाले प्रजासहित श्रद्धापूर्वक व्रत गरे। त्यसपछि वर्षा भयो, अन्नबाली राम्रो भयो र राज्यमा फेरि सुख समृद्धि आयो। यस कथाले श्रद्धा, संयम र सत्कर्मको महत्वलाई प्राचीन विशेष रूपमा देखाउने गर्दछ। यो मैले छोटो छोटकरीमा मैले तपाईँलाई जानकारी पनि गराउन खोजेको हो। अब व्रत कसरी बस्ने, के गर्ने के नगर्ने, के गर्न हुन्छ के गर्न हुँदैन, के खानुपर्छ के खानु हुँदैन, विशेष गरी बालकलाई के छ, वृद्धलाई के छ, अनि युवालाई के छ, होइन अशक्त बिरामी औषधि सेवन गर्नेलाई के दोष लाग्छ, के रहेको छ, यो व्रतको विशेष गरी कस्तो रहेको छ भन्ने विषयमा पनि जानकारी म गराउँछु तपाईँहरूलाई। सर्वप्रथम त हामी राति शुद्धि सकेपछि बिहान ब्रह्म मुहूर्तमा उठ्नु पर्दछ। स्नान गरेर सफा वस्त्र धारण गर्ने। सफा वस्त्र भनेको चोखो कपडा धोएर राखेको कपडाहरू स्नान गरिसकेपछि वस्त्र धारण गर्ने। वस्त्रमा पनि विशेष गरी तपाईँहरूसँग छन् भने पहेँलो वस्त्र, पीताम्बर वस्त्र, श्वेत वस्त्र, सेतो वस्त्र तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। आजको दिनमा कालो वस्त्र प्रयोग नगर्नुहोला, विशेष गरी कालो वस्त्र सकभर प्रयोग नगर्ने। आजको दिनमा सफा गरेर वस्त्र धारण गर्ने, भगवान विष्णु र तुलसीको पूजा गर्ने। तुलसी रोपिसकेपछि है, अनि भगवान विष्णु तुलसीको पूजा गर्ने, त्यसपछि धुपती फूल अर्पण गर्ने, ओम नमो भगवते वासुदेवाय यो मन्त्र जाप गर्ने। यो मन्त्र जाप गर्नुभन्दा पहिला आफ्नो गायत्री मन्त्र, सन्ध्याबन्धन, जप तप आफ्नो कामहरू गर्नु पर्यो, नित्य कर्म त्यो गरिसक्ने। अनि ओम नमो भगवते वासुदेवाय यो सकिन्छ 1008 पटक, सकिँदैन 108 पटक भए पनि यो मन्त्र जाप गर्नुहोला। सम्भव भएछ भने दिनभर उपवास पलाहार गर्ने, बेलुका आरती गरी भगवानको स्मरण गर्ने, अर्को दिन यानि कि भोलि द्वादशीका दिन विधिपूर्वक व्रत पारण गर्ने। अब व्रत पारण कसरी गर्ने त, के गर्ने त भन्ने पनि मनमा तपाईँको लागेको हुन सक्छ। यो चतुर्मासको व्रत एकैचोटि तपाईँले चाहिँ हरिबो दिन एकादशीको दिन पनि व्रत पारण गरे पनि हुन्छ है, नभए तपाईँले के गर्न सक्नुहुन्छ भन्दा तपाईँको चाहिँ एक माना चामल, साग सब्जी, दाल, नुन तेल अथवा तपाईँको चाहिँ घिउहरू तपाईँले चाहिँ कुनै पण्डितजीलाई अथवा कुनै मन्दिरमा लगेर तपाईँले चाहिँ दान गर्ने, अन्नदान गर्ने, यानि त्यसलाई भन्छ सिद्धदान गर्ने भनिन्छ, त्यो गर्न सकिन्छ। अथवा तपाईँले सिद्धदान गर्न असम्भव छन् भने तपाईँको घरमा पण्डितजीलाई बोलाउने अनि खिर अनिवार्य रूपमा पकाउने, खिर गाईको दूधमा खिर पकाउने, पुरी पकाउने, हलुवाहरू पकाउने, मिष्ठान्न भोजनहरू गराउने तपाईँले त्यो पनि गर्न सक्नुहुन्छ। पण्डितजी नजिक हुनुहुन्न, टाढा हुनुहुन्छ गुरुबाहरू भने तपाईँले आफ्नो भान्जालाई बोलाउने, भान्जीलाई बोलाउने, ज्वाइँ चेलाहरूलाई बोलाउने, अनि कसैलाई एकजनालाई मात्रै बोलाए पनि हुन्छ, अनि भोजन गराउने र भोजन गराइसकेपछि जति सक्नुहुन्छ आफ्नो दक्षता आफ्नो क्षमता अनुसारको टिका लगाएर दक्षिणा गर्ने, त्यसपछि मात्रै तपाईँले भोजन गर्ने। अब के खाने के नखाने, के खान हुन्छ के खान हुँदैन, विशेष गरी धेरै भक्तहरूले चाहिँ फलफूल, दुध, दही, यस्तै गरी फलफूलमा मेवाहरू पनि, पानी, हल्का सात्विक आहार लिने गर्नुहुन्छ। कसै कसैले मकैको च्याख्ला लिनुहुन्छ, कसै कसैले जौको तपाईँको चाहिँ दलियाहरू लिनुहुन्छ, होइन। सामान्यतया आजको दिनमा विशेष गरी आज र भोलिको दिनमा माछा मासु, रसुन प्याज, मदिराहरू तामसिक भोजनबाट टाढा रहने परम्परा पनि रहेको छ। अब स्वास्थ्य पनि ढल्किएको छ, उमेर पनि ढल्किएको छ, गर्भवती महिलाहरू हुनुहुन्छ वा अशक्त बालबालिकाहरू रहेका छन् भने सात्विक भोजन गर्न मिल्छ। सात्विक भोजन भन्नाले त्यस्तै मकैको अथवा जौको अथवा तपाईँले अन्न चाहिँ नखाइदिने आज है, सात्विक भोजन गर्न मिल्छ। सब्जीहरू बनाउनुहोस्, सब्जीहरू खानुहोस्, चोखो सब्जी, शुद्ध सब्जीहरू खानुहोस्, भगवान विष्णुको नाम जप गर्न सकिन्छ, गीता वा विष्णु सहस्र नाम पनि पढ्न सकिन्छ, दान सेवा र राम्रो कर्म गर्न सकिन्छ। सनातन धर्ममा भगवानलाई पनि महत्वपूर्ण रूपमा हामीले भगवान विष्णुलाई महत्वपूर्ण रूपमा पनि हामीले बुझ्न सकिन्छ। यस दिन तुलसीको पनि विशेष महत्व रहेको छ। तुलसीलाई भगवान विष्णुको
अत्यन्त प्रिय मानिन्छ। हरि शयनी एकादशी व्रतमा तुलसीको पूजा, जल अर्पण र दीप बाल्दा शुभ फल प्राप्त हुने धार्मिक विश्वास पनि रहेको छ। विशेष गरी नेपालमा कसरी मनाइन्छ भन्दा बुढा नीलकण्ठ मन्दिर जुन काठमाडौँमा रहेको छ, मन्दिरमा चागोर नारायण मन्दिर र देशभरका विभिन्न विष्णु मन्दिरहरूमा हजारौं भक्तजन पूजा दर्शन र भजन कीर्तन व्रतमा सहभागी हुने गरिन्छ। यस्तै गरेर एकादशीको व्रतमा चाहिँ तपाईँले बेलुका घरमा भजन राख्ने, भजन कीर्तन गर्ने, सम्पूर्ण आफ्ना टोलवासीहरूलाई बोलाउने, भजन कीर्तन गर्ने पनि गर्न सकिन्छ। जस्तै आज चाहिँ मेरो घरमा बेलुकाको भजन रहेको छ, सम्पूर्ण टोलवासीहरूलाई मैले निमन्त्रणा गरेको छु अनि बेलुका भजन हुन्छ है। बेलुका चाहिँ के हुन्छ भन्दा भजन हुन्छ, सम्पूर्ण टोलवासीहरूलाई मैले निमन्त्रणा गरेको छु अनि भजन गर्ने, आज धुमधामका साथ भजन कीर्तन गर्ने, नाचगान गर्ने पनि हामीले गर्ने गरेका छौं। तपाईँले पनि आफ्नो विशेष गरी गाउँ टोल समाजलाई बोलाएर कसैको कुनै एउटा व्यक्तिको घरमा भजन राख्ने यो एकादशीमा, अनि अब फेरि 15 दिनपछि अर्को एकादशी आउँछ नि, त्यो एकादशीमा अर्कोको घरमा राख्ने, त्यसपछि अर्कोको घरमा राख्ने होइन। एकादशीको व्रत भजन कीर्तन गर्नाले घर शुद्धि हुन्छ, घरमा स्थिर लक्ष्मी प्राप्ति हुन्छ भन्ने पनि चलन रहेको छ र विश्वास पनि रहेको छ। विशेष गरी तपाईँले पनि गर्नुहोला आज एकादशीको दिन भजन कीर्तन, अथवा कोही पनि मान्छे हुनु भएन, जम्मा हुनु भएन भने तपाईँको चाहिँ एउटा मन्त्र छ, महामन्त्र, त्यो मन्त्र तपाईँले परिवार मात्र मिलेर, मादल छन् मादल बजाउनुहोस्, मुजुरा छन् मुजुरा बजाउनुहोस्, जे छ तपाईँसँग हार्मोनियम छ हार्मोनियम बजाउनुहोस्, जे छ त्यही बजाउनु होला, अनि मन्त्र पढ्नु होला, मन्त्र भन्नु होला तपाईँले, भजनको मन्त्र हो यो चाहिँ, महामन्त्र हो यो चाहिँ। यो मन्त्र तपाईँहरूले कुनै पनि अवस्थामा तपाईँले भन्न सक्नुहुन्छ, आफू एक्लै हुँदाखेरि पनि यो मन्त्र जाप गर्न सक्नुहुन्छ, कुनै विभिन्न कार्यहरू गर्न खोजिराख्नु भएको छ, विभिन्न विशेष कार्य गर्न खोजिराख्नु भएको छ अनि यो मन्त्र भन्नुहोस्, तपाईँको काममा धेरै सकारात्मक आउँछ, ऊर्जा आउँछ। मन्त्र रहेको छ हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। यो मन्त्र तपाईँले जप गर्न थाल्नुहोस् एक हप्ता मनमनमा तपाईँले है, त्यसपछि मलाई फोन गर्नुहोस्। तपाईँको मन कस्तो हुन्छ, तपाईँको शरीर कति हल्का हुन्छ, तपाईँको गरेका कामहरू कति धेरै राम्रो हुन्छ भन्ने कुराहरू तपाईँलाई बल्ल थाहा पाउनुहुन्छ। मन्त्र हो हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। सुरु सुरुमा त तपाईँले अलि अप्ठ्यारो अप्ठ्यारो लाग्छ है, गर्दै जानुहोस् त्यति मजा आउँदै जान्छ, फेरि बुझ्नुभयो नि, जति गर्नुहुन्छ उति धेरै मजा आउँछ यो मन्त्र जप गर्दाखेरि। मनमनमा यही मन्त्र जप गर्नुहोस्, कोही साथीहरूसँग गफ गरिराख्नु भएको छ भने उहाँहरू साथीहरू बोलिरहनु भएको छ भने तपाईँले त सुन्ने मात्रै काम हो, मनमनमा भन्नुहोस् हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। यसरी मन्त्र तपाईँले मनमनमै भन्नुहोस्, साथीको कुराहरू सुन्नुहोस् पनि, मन्त्र पनि पढ्नुहोस् र साथीले के जवाब दिनुहुन्छ त्यसपछि तपाईँले क्वेसन के गर्नुहुन्छ, फेरि मन्त्र जप गरेर छोडेर क्वेसनको एन्सर दिनुहोस्, साथीले फेरि के प्रश्न गर्नुहुन्छ, प्रश्न गर्दाखेरि अथवा कहीँ भुल्दाखेरि चाहिँ हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यसरी मन्त्र तपाईँले जप गर्नुहोस् त। तपाईँको परिवारमा राम्रो भएनछ भने मलाई भन्नु, एक हप्ता मात्रै गर्नु, धेरै गर्नु भन्दिनँ मैले तपाईँहरूलाई, त्यसपछि तपाईँलाई आफै गर्न मन लाग्छ, ओहो यो त यस्तो मन्त्र रहेछ त, यसलाई त्यसै महामन्त्र त भनेको रहेछ, मन्त्रको पनि ठूला महामन्त्र बुझ्नुभयो। त्यही भएर के भन्छ शास्त्रले भन्दा, कलौ केशव कीर्तनात् भन्छ, कलियुगमा चाहिँ भगवान विष्णुको कीर्तन गर्नु यो जतिको ठूलो उपाय अरू केही पनि होइन, बुझ्नुभयो नि, योभन्दा ठूलो उपाय केही पनि होइन। जस्तो तपाईँले भजन कीर्तन गर्न सक्नुहुन्न, लाउन सक्नुहुन्न, पूजा पाठहरू दान धर्महरू तपाईँले गर्न सक्नुहुन्न होइन, अशक्त हुनुहुन्छ, आर्थिक रूपमा अशक्त हुनुहुन्छ, सामाजिक रूपमा अशक्त हुनुहुन्छ, धार्मिक रूपमा अशक्त हुनुहुन्छ, मन हुँदा हुँदै पनि कर्म गर्न सकिराख्नु भएको छैन भने यो मन्त्र तपाईँले जाप गर्नुहोस्, हरे राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। यसो गर्नुहोस् त कति धेरै राम्रो हुन्छ।
एकदमै राम्रो, एकदमै मजा आउँछ तपाईँले गर्दै जानुभयो भने। एकछिन गर्नुहोस् तपाईँले मनमनमै, यो मन्त्र तपाईँले चौबिसै घण्टा जप गर्न मिल्छ, चौबिसै घण्टा होइन, यो मन्त्र तपाईँ त्यस्तो गर्न मिल्छ। उठ्ने बित्तिकै हरे राम हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यसो गर्नुहोस्। फोनमा कसैले फोन गर्दाखेरि हेलो नभन्नुहोस्, हजुर राधे राधे भन्नुहोस् है। तपाईँको यति गर्नुहोस् त ल, तपाईँ रिजल्ट कस्तो पाउनुहुन्छ। पैसा लाग्दैन, यो मन्त्र भन्दा पैसा लाग्दैन, कुनै गुरुबाट यो मन्त्र लिनु पनि पर्दैन होइन। फोन गर्दाखेरि हेलो नभन्नुहोस्, हजुर राधे राधे भन्नुहोस्, कुरा बुझ्नुभयो होइन। यसो गर्नुहोस् अनि मन्त्र तपाईँले अध्ययन गरिराख्नुहोस्, पढिराख्नुहोस्, भनिराख्नुहोस्, हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यसरी गर्नुहोस्। तपाईँको मन यति धेरै राम्रो हुन्छ नि, यति धेरै राम्रो, यति धेरै हल्का हुन्छ नि, तपाईँले मनन गर्नुहुन्छ। तपाईँले यो पनि एकदम ग्यारेन्टी कुरा हो, यो हेर्नुहोस् है, ग्यारेन्टी हो यो पनि। तपाईँहरू व्यापारी हुनुहुन्छ होइन, व्यापार भएको छैन, व्यापारी हुनुहुन्छ भने यो मन्त्र गर्नुहोस्, तपाईँको त्यो दिनको व्यापार कत्तिको राम्रो हुन्छ, मलाई भन्नुलाई फोन गरेर। यो ग्यारेन्टी कुरा हो, फेरि कुरा बुझ्नु भने शास्त्रले बताएको कुरा हो, यो मैले अनुभव गरेको कुराहरू नि, यी कुराहरू चाहिँ कुरा बुझ्नुभयो नि। त्यही भएर तपाईँले पनि गर्नुहोला, धेरै नगर्नुहोस् न, एक हप्ता विचार गर्नुहोस्। तपाईँलाई राम्रो लागेन भने गुरुबा मैले त फोन यस्तो गरेको खै त मलाई राम्रो भएन भनेर तपाईँले मलाई फोन गर्न पाउनुहुन्छ। ल तपाईँले मलाई फोनै गर्नुहुन्न, किन फोन गर्नुहुन्न भन्दा यो मन्त्र पढेपछि तपाईँलाई राम्रो हुन्छ, राम्रो भएपछि हो रहेछ गुरुबाले भनेको कुरा हो रहेछ भनेर विश्वास गर्नुहुन्छ। अहिले तपाईँलाई विश्वास लागेको छैन, कुरा बुझ्नु नि, अहिले तपाईँलाई विश्वास लागेको छैन, यो पुरा पक्का हो। त्यही भएर यति गर्नुभयो भने तपाईँलाई कति धेरै राम्रो भइहाल्छ। यो हरि शयनी एकादशी केवल उपवासको दिन मात्र होइन, यसले मानिसलाई चाहिँ इन्द्रिय संयम गर्न सक्छ है, लोभ क्रोध र अहंकार घटाउँछ, सेवा र दानमा प्रेरित गराउँछ, आध्यात्मिक जीवनतर्फ उन्मुख हुन्छ, परिवार र समाजमा सद्भाव बढाउने प्रेरणा पनि यसले दिन्छ। जस्तै तपाईँले सेवा गर्नु पर्यो, तपाईँले बुझ्नुभयो, सेवा गर्नु पर्यो। तपाईँले कस्तो खालको सेवा गर्नु पर्यो भन्दा तपाईँले चाहिँ विशेष गरी सेवा र दानमा प्रेरित गर्ने। सेवा भनेको गरिबलाई दान गर्ने, दान गर्ने भनेको पैसा दान गर्ने होइन, अन्न दान गर्ने, अन्न पनि किनेर लगाएर दान गर्ने होइन, भोजन गराउनुहोस् तपाईँले। जस्तै उदाहरणमा दिन्छु तपाईँलाई, तपाईँको घरमा कोही आउनुभयो, भिक्षुकहरू आउनुभयो, कोही भोकाएर आउनु भएको छ भने उहाँलाई भोजन तपाईँसँग जे छ त्यही खुवाउनुहोस्। जे छ मिठो खुवाउनुपर्छ, ओहो व्यञ्जन बनाएर खुवाउनुपर्छ, दाल भात तरकारी अचार घिउ मही दुध सबै खुवाउनुपर्छ भन्ने छैन। तपाईँले गुन्द्रुक भात मात्रै खुवाउनुहोस् अथवा ज्वानो भात मात्रै खुवाउनुहोस् होइन, जे छ घिरमलाको तरकारी पकाएर तरकारी भात मात्रै दिनुहोस्, जे छ घरमा होइन त्यो तपाईँले दिनुहोस् त, भोजन गराउनुहोस् त, भोको पेटलाई भोजन गराउनु। जस्तो ठुलो दान अरू केही पनि छैन यो संसारमा, बुझ्नुभयो। जस्तै तपाईँको जन्म उत्सव पूजा आउँछ होइन, तपाईँको हेप्पी बर्थडे आउँछ भन्छ नि, हेप्पी बर्थडे भन्छ नि, हो हेप्पी बर्थडेमा तपाईँले कुनै जीवलाई तपाईँले चाहिँ खुल्ला गरिदिनुहोस्, उन्मुक्ति गराउनुहोस् उसलाई चाहिँ। जस्तै उदाहरणको लागि, जस्तै तपाईँले माछा पसलमा गएर माछालाई जुन मार्न काट्न बेच्नलाई राखेको हुन्छ नि, हो त्यो माछा जिउँदो माछालाई तपाईँले चाहिँ एउटा बट्टामा पानी राख्नुहोस्, पानीमा हालेर तपाईँले चाहिँ माछाहरू किन्नुहोस्, त्यहाँबाट दुईवटा चारवटा पाँचवटा दसवटा कति सक्नुहुन्छ तपाईँको क्षमता अनुसारको माछा किन्नुहोस्, त्यो माछा लगेर खोलामा लगेर छोडिदिनुहोस्, उसलाई आजाद गरिदिनुहोस्। कुरा बुझ्नुभयो, यसमा पनि ठुलो राम्रो हो, यो एकदमै ठुलो धर्म हो यो चाहिँ। अरे हाम्रो समाजमा के छ भन्दाखेरि चाहिँ सप्ताह पुराण लगाए पनि धर्म हुने, पुण्य कमाउने, अनि तपाईँको चाहिँ विशेष गरी दान गर्यो धर्म गर्यो भने करोड करोड लाखौं लाख हजारौं हजार दान गर्यो भने राम्रो हुने, होइन त्यस्तो होइन, त गलत हो। यस्तै खालको सेवा गर्नुहोस् तपाईँले, पैसा तपाईँले कसैलाई दिनै पर्दैन, कुरा बुझ्नु भने दान गर्नै पर्दैन, यस्तै यस्तै खालको सेवा गर्नुहोस्। तपाईँले जाडो महिनामा कपडाहरू दान गर्नुहोस्, फेरि हुने खानेलाई होइन क्या, फेरि बुझ्नु, गरिबलाई दान गर्नुहोस्, जसको छैन गरिबलाई दान गर्नुहोस्, हुने खानेलाई कपडा, जाडो महिनामा कपडा दान गर्नुहोस्,
गर्मी महिनामा तपाईँको चाहिँ हाते पंखा हुन्छ नि, त्यो हातले चलाउने खालको पंखा हो, त्यो दान गर्नु सक्नुहुन्छ भने तपाईँले एउटा स्ट्यान्ड फेनै गरेर दान गर्नुहोस्, होइन उसलाई आवश्यक परेको छ भने दान गर्नुहोस् क्या। अनि तपाईँले चाहिँ जस्तै देख्नुहुन्छ माछा पसलमा गएर माछालाई चाहिँ त्यो खोलामा लगेर चाहिँ तपाईँको चाहिँ सिराइदिने, जिउँदो माछालाई लगेर बगाइदिने, होइन त्यहाँ उसले उन्मुक्ति पायो, आफ्नो स्वतन्त्र भएर जिउन पायो, बाँच्न पायो उसले, कुरा बुझ्नुभयो नि। होइन अब कुखुराहरू बेच्ने ठाउँमा लगाएर कुखुरालाई तपाईँ ल्याएर चाहिँ छोडिदिनुहोस्, उन्मुक्त गराउनुहोस्। परेवा सुगाहरू बेच्न राखेका हुन्छन्, चराचुरुङ्गी बेच्न राखेका हुन्छन्, उसलाई उन्मुक्ति दिनुहोस्, गर्नुहोस् न पहिला कति धेरै राम्रो हुन्छ तपाईँलाई। मैले भनेको थिएँ मात्रै भन्नु होला, यो गर्नुहोस् मात्रै तपाईँको कति धेरै राम्रो हुन्छ विशेष गरी चाहिँ। अब यो चतुर्मासको दिन चाहिँ विशेष गरी सनातन हिन्दू धर्मको अत्यन्त महत्वपूर्ण धार्मिक व्रत हो। यो केवल खाना नखाने, उपवास व्रत बस्ने व्रतमा मात्र केही होइन, बरु चार महिनासम्म आफ्नो जीवनलाई पवित्र, अनुशासित र भगवान्प्रति समर्पित बनाउने एउटा आध्यात्मिक साधना हो, यो चाहिँ सिक्ने मौका हो। यो चाहिँ एउटा चतुर्मास व्रत भनेको चाहिँ विशेष गरी असारको शुक्ल पक्षको एकादशी, यानि कि आजको एकादशी हरिशयनी एकादशीबाट कार्तिक महिनाको शुक्ल पक्षको एकादशी, यानि कि हरिबोधिनी एकादशी, यानि कि हरि देव उठनी एकादशीसम्म यो चार महिना मानिन्छ। हामीहरू मान्दाखेरि चाहिँ यसरी तपाईँले गर्नुहोला। चतुर्मासको उत्पत्ति चाहिँ तपाईँको चाहिँ किन कसरी भयो भन्दा, धार्मिक मान्यता अनुसार चाहिँ भगवान विष्णु सृष्टि पालनकर्ता हुनुहुन्छ, उहाँ एक वर्षमा एकपटक शयन यानि कि सुत्नुहुन्छ, उहाँ क्षीरसागरमा शेषनागको शयनमा योग निद्रामा प्रवेश गर्नुहुन्छ भन्ने मैले तपाईँलाई अघि पनि जानकारी भनी गराइसकेका थिएँ। विशेष गरी चाहिँ प्राचीन समयमा चाहिँ मैले अघि भनेको थिएँ तपाईँलाई, चतुर्मासभरि एकै ठाउँ बसेर व्रतहरू गर्ने, एकै ठाउँ बसेर पूजापाठ गर्ने ऋषि परम्पराहरू पनि रहेको छ। यो चाहिँ विशेष गरी चाहिँ शास्त्रमा धेरै अभ्यासहरू उल्लेख गरेका छन्। सबैले एउटै गर्नुपर्छ भन्ने छैन, आफ्नो क्षमता स्वास्थ्य अनुसार पालन गर्नुपर्ने हुन्छ। हामीहरूले चाहिँ गर्दाखेरि ओम नमो भगवते वासुदेवाय मन्त्र जाप गर्नुहोस्, रामायण पाठ गर्नुहोस्, कहिले भागवत पाठ गर्नु, कहिले विष्णु सहस्रनाम पाठ गर्नु, कहिले गीता पाठ गर्नुहोस्, है यसरी गरेर तपाईँले गर्न सक्नुहुन्छ। दानमा मैले भने तपाईँलाई अन्नदान गर्नुहोस्, वस्त्र दान गर्नुहोस्, गरीबलाई सहयोग गर्नुहोस्, मन्दिर वा आश्रममा सेवा गर्नु गएर, होइन यो पनि एउटा दान नै हो। विशेष गरी चाहिँ सेवामा विशेष गरी चाहिँ आफ्ना मातापिता गुरु वृद्ध बिरामीको सेवा गर्नु चतुर्मासको महत्वपूर्ण साधना रूपमा मानिन्छ। हामीहरूले आफ्नो माता पितालाई रुवाएर, आफ्नो माता पिताको मन दुखाएर दान गर्नु, पुण्य गर्नु यो बेकार छ, कुरा बुझ्नुभयो। त्यही भएर तपाईँले चाहिँ आफ्नो माता पितालाई खुसी पाउनु भयो भने नि तपाईँको यो ठूलो धर्म हुन्छ तपाईँलाई चाहिँ। अब हाम्रो चलन के रहेको छ भन्दा, माता पितालाई दुखी गर्ने, उनले उहाँहरूले भनेको कुरा खान नदिने, लाउन नदिने, होइन तर हामीले मन्दिरमा गएर दानहरू गर्ने, होइन पुण्यहरू गर्ने, तीर्थ व्रतहरू गर्ने, यस्ता कुराहरू पनि मैले तपाईँको चाहिँ धेरै देखेको छु। त्यही भएर यसमा तपाईँहरू चाहिँ भरमा नपर्नुहोस्, माता पिताको सेवा गर्नुहोस्। सबैभन्दा ठूलो तपाईँको तीर्थ भनेको माता पिताको चरणमा रहेको छ, पाउमा रहेको छ भने पनि शास्त्रले उल्लेख पनि गरेको छ। यसमा चाहिँ विशेष गरी 9845725223 र 9806525223 नम्बरमा तपाईँले हामीलाई दिनैभर पनि फोन गरेर आफ्नो आफ्नो बारेमा जानकारीहरू तपाईँले लिन सक्नुहुन्छ। यस्तै गरेर कार्यक्रम ज्योतिष वास्तुको समयमा हामी रहेका छौँ। यतिखेर कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँसँग 8 बजेसम्म रहने गरेका छौँ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। र आफ्नो आफ्नो जन्मदिनको बेलामा तपाईँले मैले भने जस्तै गरी कुनै पनि बन्धक पशु पंक्षीलाई तपाईँले चाहिँ जीवहरूलाई चाहिँ तपाईँले चाहिँ उनीहरूलाई खुल्ला गरिदिनुहोस्, छोडिदिनुहोस्। यदि धेरै तपाईँलाई आनन्द आउँछ, एकचोटि गरेर हेर्नुहोस् न, होइन एकचोटि गरेर हेर्नुहोस् तपाईँले चाहिँ। विशेष गरी चाहिँ जसलाई चाहिँ मार्न आँटेको जीवलाई तपाईँले बचाउनुहोस्, त्यो जतिको मन आनन्दित अरू केही पनि हुँदैन, कुरा बुझ्नुभयो नि। त्यही भएर विशेष तपाईँले ख्याल गर्नुहोला। आज हाम्रो घरमा चाहिँ विशेष गरी भजन रहेको छ बेलुका, होइन तपाईँहरू नजिक हुनुहुन्छ भने सम्पूर्णलाई निमन्त्रणा पनि गर्न चाहन्छु। म हाम्रो टोलवासीहरू सबैले आएर चाहिँ भजन कीर्तन गाउने मैले निमन्त्रणा गरेको छु, उहाँले आएर गाउनुहुन्छ।
होइन तपाईँले चाहिँ विशेष गरी बेलुका मैले सकभग सकेछु भ्याएछु भने फेसबुक लाइभ पनि गर्नेछु भजन कीर्तनको, तपाईँले हेर्नुहोला। मसँग फेसबुकमा मेसेन्जरमा साथी हुन चाहनुहुन्छ भने मेरो फेसबुक आइडी हो प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ, तपाईँले आएर फलो गर्नुहोस् अनि मेसेन्जरमा राति राति लेख्नुहोस् रिप्लाई पाउनुहुनेछ है भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: سر نکرد.
1: زلزلہ ٹائم چیک. यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो.
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही.
3: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर भार जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ. प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही. फोन नम्बर 071-562-459 र 98-645-78-232.

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रीता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। आज हरिशयनीका दशैं तुलसीको बिरूवा सारिँदै प्रधानमन्त्रीको सचिवालयमा 27 जनालाई नियुक्ति, दुई सल्लाहकारलाई मन्त्री सरहको सुविधा। केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणाली सम्बन्धी निर्देशिका संशोधन, राष्ट्रिय परिचय पत्र अनिवार्य, गैराती सबैजसो ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने। नेकपा रोल्पा माडी गाउँ समितिको तेस्रो पूर्ण विस्तारित बैठक सम्पन्न, नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाद्वारा रक्तदातालाई सम्मान, दाङको राजपुर ज्योति आधारभूत विद्यालयमा सम्मान तथा बधाई कार्यक्रम सम्पन्न। सीजेपी का दुई मागमा भारत सरकार सकारात्मक, शिक्षा मन्त्रीको राजीनामा बारे निर्णय हुन बाँकी, किममा रूसको ब्यालिस्टिक मिसाइल आक्रमण, 15 जनाको मृत्यु, 100 घाइते। काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार तेस्रो खेलमा पराजित।
1: यो दाँती त हैरान पारिसक्यो, अहिले त जनता तो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
2: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 वटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840318 9095 14 1452।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं। आज हरिशयनी एकादशी तुलसीको बिरूवा सारिँदै सम्बन्धी प्रसंगबाट। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसीको मोठमा राखिएको दलको बिरूवा आज मोठमा सारिन्छ। सनातन बौद्धिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराई बताउनुहुन्छ। भगवान विष्णु शयन गर्नुहुने 4 महिनालाई चतुर मार्सा पनि भनिन्छ। 1 वर्षमा 24 एकादशी पर्छन्, सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्न नसक्नेले चतुर्मासमा चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्ने गर्छन्। कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्। हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बुढा नीलकण्ठ उपत्यकाका चार नारायण लगायत देशका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड़ लाग्छ। एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी ढिँडो लगायत फलाहार गर्ने गरिन्छ। वैज्ञानिक रूपमा पनि बढ़ी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ। तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ। वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत रहेको छ। तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथा तथ्य समेत वैज्ञानिक रूपमा पुष्टि भएको छ। चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने बौद्धिक विधि रहेको छ। तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उदेपनका लागि हवन समेत गरिन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयमा 27 जनालाई नियुक्ति दिएको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सचिवालयमा गरिएको नियुक्तिको संख्या खुलाएको हो। यसरी नियुक्ति पाएकाहरूमध्ये प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असीम शाहलाई मन्त्री सरहको सेवा सुविधा दिएको छ। अरू दुईजनाले राज्य मन्त्री सरहको सेवा सुविधा पाउने गरेका छन्। प्रधानमन्त्री सचिवालयमा 48 जनासम्म राख्न सक्ने व्यवस्था रहेको पनि कार्यालयले दावी गरेको छ। मन्त्री र राज्य मन्त्री सरह नियुक्ति पाउने सचिवालयका सदस्यहरूलाई प्रधानमन्त्री कार्यालयले गाड़ी र चालक सुविधा समेत दिने गरेको छ। सांसद थपलियाले प्रधानमन्त्री कार्यालयलाई प्रधानमन्त्रीको सचिवालयमा कतिजना कुल तह र स्तरको सेवा सुविधा सहित कुन कानून अन्तर्गत नियुक्ति हुनुभएको छ भनी लिखित प्रश्न सोध्नुभएको थियो। जवाफमा प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको सल्लाहकारतर्फ नेपाल सरकारको मन्त्री सरहको सुविधा पाउने गरी दुईजना मुख्य सल्लाहकार र राजनीतिक सल्लाहकार र नेपाल सरकारको राज्यमन्त्री सरहको सुविधा पाउने गरी दुईजना नीति प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा संचार प्रविधि सल्लाहकारको नियुक्ति भएको जनाएको छ। तर सचिवालयका कारण राज्यकोषमा पर्ने भार र प्रधानमन्त्री सचिवालयले कतिवटा गाड़ी प्रयोग गर्छ भन्ने जवाब भने प्रधानमन्त्री कार्यालयले नदिएको भन्दै सांसद थपलियाले असन्तुष्ट जनाउनु भएको छ। यस्तै प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई सल्लाहकार र सचिवालयमा 13 जनासम्म राख्न पाउने गरी दरबन्दी स्वीकृत गराउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा 27 जनालाई नियुक्ति दिएको प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई पनि 13 जनासम्म सल्लाहकार र सचिव बनाउन दिनुभएको हो। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले वालेट खोल्ने तथा प्रयोगकर्ताहरूको विवरण अध्यावतिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका 2082 15 संशोधन गरेको छ। भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्र अनुसार संशोधित व्यवस्था बहुमोजिम अब भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसार विवरण समेत एकिङ गरी वालेट खोल्नुपर्नेछ। यस्तै अनुमति प्राप्त संस्थाले 2083 असोज मशान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्रको विवरण भए वा नभएको सो घोषणा लिनुपर्ने व्यवस्था गरिएको छ। निर्देशिका अनुसार भूमोजिम अब भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसार

0: आफ्नै परिचय पत्र लिएका नेपाली नागरिकले 2083 असोज मशान्त भित्र आफ्नो वालेटमा राष्ट्रिय परिचय पत्र नम्बर अध्यावतिक गर्नुपर्नेछ। राष्ट्रिय परिचय पत्र नलिएका प्रयोगकर्तालाई भने परिचय पत्र लिएपछि विवरण अध्यावतिक गर्न प्रत्येक महिना समेत जानकारी गराउने व्यवस्था गर्नुपर्ने उल्लेख रहेको छ। विदेशमा बसोबास गर्ने नेपाली नागरिकले विदेशबाटै अनलाइन मार्फत आवश्यक कागजातका आधारमा विद्युतीय वालेट खोल्न सक्ने व्यवस्था यथावत राखिएको छ। यस्ता प्रयोगकर्ताले नेपाल फर्किएको छ महिनाभित्र राष्ट्रिय परिचय पत्रको विवरण सम्बन्धित संस्थामा अध्यावतिक गर्नुपर्ने केन्द्रीय बैंकको भनाइरहेको छ। यसै गरी विभिन्न हेरचाह आफै गर्न नसक्ने अशक्त तथा असहाय नागरिकका हकमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर बाहेक अन्य आवश्यक कागजातका आधारमा समेत वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था संशोधित निर्देशिकामा गरिएको छ। अब मौसम सम्बन्धी जानकारी। गैराती देशका सबैजसो ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा पूर्वदेखि पश्चिमसम्मका सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि देशभर पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा मधेश र कोशी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि नेकपा रोल्पा माडी गाउँ समितिको तेस्रो पूर्ण विस्तारित बैठक सम्पन्न। नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाद्वारा रक्तदातालाई सम्मान लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टर सँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइना भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखीको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बंगा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्षे दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोल पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
3: हर हर को आवाज, गाउँ शहर को आवाज, हरेक मन मुटुमा उन्जी रहने रोल्पाली आवाज, यो हो तपाईको मनको आवाज। रेडियो साझा 96.4 मेगा।

0: होस्।
1: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। नेपाली कम्युनिष्ट पार्टी माडी गाउँ समितिको तेस्रो पूर्ण विस्तारित बैठक सम्पन्न भएको छ। हिजो नेपाली कम्युनिष्ट पार्टी माडी गाउँ समितिको तेस्रो पूर्ण विस्तारित बैठक पार्टी केन्द्रीय सदस्य एवं प्रमुख अतिथि दिपेन्द्र कुमार पुन सिजल, पार्टी केन्द्रीय सदस्यहरू हरिप्रसाद घरती र नन्दबहादुर पुन, प्रदेश सदस्यहरू, जिल्ला सदस्यहरू, प्रदेश तथा जिल्ला सल्लाहकार समितिका सदस्यहरूको गरिमामय उपस्थितिमा माडी गाउँ समितिका संयोजक भरत बहादुर बुढा मगरको अध्यक्षता तथा पार्टी सचिव वीर बहादुर घरती मगरको सञ्चालनमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बैठकले जिल्लाको सर्कुलर तथा निर्देशन अनुसार पार्टी संगठन विस्तार, सदस्यता नवीकरण, वडा पार्टी समितिका बैठकहरू, संगठनलाई थप सुदृढ र गतिशील बनाउने लगायतका विविध महत्वपूर्ण निर्णयहरू गरेको छ। जनताको पक्षमा समर्पित सुदृढ संगठन निर्माणको अभियानलाई अझ प्रभावकारी बनाउँदै अगाडि बढ़ने प्रतिबद्धता सहित बैठक सम्पन्न भएको छ। नेपाल रेड क्रस सोसाइटी रोल्पा जिल्ला शाखाले आकस्मिक अवस्थामा रक्तदान गरी बिरामीहरूको जीवन बचाउन योगदान पुर्याउँदै आएका विभिन्न रक्त समूहका नेतृत्वकर्ता तथा अन्य रक्तदाताहरूलाई हिजो आयोजित एक कार्यक्रममा खादा अभि तथा प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको छ। कार्यक्रममा रोल्पा अस्पतालमा आवश्यकता अनुसार रगतको आपूर्ति कसरी सहज बनाउन सकिन्छ, आकस्मिक रक्तदानको लागि रक्त संचार सेवा केन्द्रसम्म पुग्ने साधनविहीन रक्तदाताहरूको आउजाउत खर्च व्यवस्थापन कसरी गर्न सकिन्छ तथा रक्तदान प्रति जनचेतना कसरी फैलाउन सकिन्छ भन्ने विषयमा विस्तृत छलफल भएको बताइएको छ। सहभागीहरूले रक्तदानलाई थप प्रभावकारी, व्यवस्थित र पहुँच योग्य बनाउन आफ्ना सुझाव तथा धारणा राखेका थिए। कार्यक्रमले रक्तदान अभियानलाई थप सशक्त बनाउँदै समाजमा मानवीय सेवाको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ। दाङको राजपुर गाउँपालिका एक गुरूङखोला स्थित ज्योति आधारभूत विद्यालयमा शुक्रबार सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका निवर्तमान प्रधान अध्यापकले 8 वर्ष 8 महिना 16 दिन विद्यालयमा नेतृत्व सम्हाल्ने क्रममा हासिल भएका शैक्षिक, प्रशासनिक तथा आर्थिक उपलब्धिबारे जानकारी गराउँदै विद्यालयको समग्र विकासमा सबै पक्षबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ। गाउँपालिकाबाट दरबन्दी मिलानको रूपमा खटाइएका प्राथमिक द्वितीय श्रेणीका शिक्षक श्री सकल राम चौधरीले विद्यालयको प्रधान अध्यापकको जिम्मेवारी ग्रहण गर्नुभएको छ। वहाँले विद्यालयको शैक्षिक गुणस्तर, अभिवृद्धि, अनुशासन, भौतिक पूर्वाधार विकास तथा समुदायसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री तिल बहादुर चलाउनेले सभापतित्व तथा राजपुर गाउँपालिका एकका पूर्व वडा अध्यक्ष श्री विष्णु बहादुर बुढाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा शिक्षक, कर्मचारी, अभिभावक तथा स्थानीय सरकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक रोशन यादवले गर्नुभएको थियो। अब केही देश बाहिरको समाचार। सीजेपीका दुई मागमा भारत सरकार सकारात्मक रहेको छ। भारतमा आन्दोलन गरिरहेको ककरोज जनता पार्टी सीजेपीका दुई मागमा सरकार सकारात्मक भएको हो। सीजेपीका प्रवक्ताहरू आशुतोष राङका र सौरभ दासले हिजो केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग उच्चस्तरीय वार्ता गर्नुभएको थियो। यो वार्तामा सरकारले प्रवेश परीक्षाकै कारण आत्महत्या गरेका विद्यार्थीहरूका परिवारलाई क्षतिपूर्ति दिने र आन्दोलनकारी विद्यार्थीहरूमाथि कुनै पनि कानूनी कार्यवाही नगर्ने विषयमा सैद्धान्तिक सहमत जनाएको छ, तर आन्दोलनकारीले राख्दै आएको केन्द्रीय शिक्षा मन्त्रीको राजीनामा बारे निर्णय हुन बाँकी रहेको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा बारे सरकारले आज दिउँसोसम्मको समय माग गरेको सीजेपीका प्रवक्ता आशुतोषले बताउनु भएको छ। चिकित्सक परीक्षामा हुने प्रश्नपत्र चुहावटलाई लिएर शिक्षा क्षेत्रमा सुधारको माग गर्दै शिक्षा मन्त्री प्रधानको राजीनामाको अडान सहित सीजेपीले आन्दोलनको नेतृत्व गरिरहेको छ। मन्त्री प्रधानलाई हटाउन ढिला गरिए आन्दोलन थप कड़ा हुने सीजेपीले चेतावनी दिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। आन्दोलनको समर्थनमा रहेका प्रमुख अभियन्ता सोनाम याङचुकले अस्ति बिहिबार 26 दिनमा अनसन स्थगित गर्नुभएको छ। उहाँले सरकारले शान्तिपूर्ण प्रदर्शनकारीमाथि कुनै कार्यवाही नगर्ने आश्वासन दिएको बताउनु भएको छ। परीक्षामा बारम्बार प्रश्न पत्र लीक भएपछि उत्पन्न आक्रोशसँगै भारतमा कक्रोश जनता पार्टीको उदय भएको हो। युवा नेतृत्वको यो अभियानमा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकार दबावमा परेको छ। यो भारतमा केही वर्ष यताकै सबैभन्दा ठूलो विद्यार्थी आन्दोलन बन्न पुगेको छ। युक्रेनको राजधानी किव नजिक आयोजित ड्रोन प्रविधि प्रदर्शनीलाई लक्षित गर्दै रूसले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा कम्तीमा 15 जनाको मृत्यु भएको छ भने करिब 100 जना घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रक्षा क्षेत्रका उच्च अधिकारी तथा ड्रोन प्रविधि सम्बन्धी विशेषज्ञहरूको सहभागिता रहेको प्रदर्शनीमा दिउँसो भएको आक्रमणमा सबैभन्दा ठूलो क्षति भएको हो। यस आक्रमणमा मात्रै 10 जनाको ज्यान गएको बताइएको छ। यसैबीच पूर्व युक्रेनीको स्यालोभियान्स्क शहरमा रूसी ग्लाइड बम आक्रमणमा थप 5 जनाको मृत्यु भएको छ। उत्तरी सुमी शहरमा पनि शनिबार बिहान 2 जनाको मृत्यु भएको युक्रेनी सैन्य अधिकारीहरूले पुष्टि गरेका छन्। आक्रमण अघि शुक्रबार हिजो साँझ राष्ट्रपति जेलेन्स्कीले रूसले आगामी 48 घण्टाभित्र अर्को ठूलो मिसाइल आक्रमणको तयारी गरिरहेको गुप्तचर सूचना प्राप्त भएको बताउनु भएको थियो। युक्रेनी वायु सेवाका प्रवक्ता युरी इहनातका अनुसार किव नजिकको आक्रमणमा रूसले 3 ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो, जसमध्ये एउटा मात्रै युक्रेनी वायु प्रतिरक्षा प्रणालीमा खसाल्न सफल भएको थियो। उता रूसले पनि उक्त आक्रमणको पुष्टि गर्दै आफ्नो रक्षा मन्त्रालय मार्फत विज्ञप्ति जारी गरेको छ। मन्त्रालयले रूस भित्रका नागरिक क्षेत्रलाई निशाना बनाउन प्रयोग हुने ड्रोनको प्रदर्शन भइरहेको स्थलमा उच्च सटीकतायुक्त लामो दूरीका हतियार प्रयोग गरिएको जनाएको छ। त्यहाँ ड्रोन निर्माता युक्रेनी ड्रोन फोर्सका प्रतिनिधि तथा रूस विरूद्ध आक्रमणको योजना बनाउने सुरक्षा निकायका अधिकारीहरू उपस्थित रहेको दावी पनि रूसले गरेको छ। सन् 2022 रूसले युक्रेनमाथि पुनः आक्रमण शुरू गरे यता यस प्रकारको ड्रोन प्रदर्शनीमाथि भएको यो तेस्रो आक्रमण हो। सार्वजनिक रूपमा व्यापक प्रचार प्रसार गरेर यस्तो कार्यक्रम आयोजना गरिएको विषयमा युक्रेन भित्रै पनि तीव्र आलोचना भएको छ। घटनापछि युक्रेनका महान्यायाधिवक्ताको कार्यालयले प्रदर्शनी आयोजना गर्ने निर्णय कसले गर्यो, सुरक्षा व्यवस्थाको अवस्था कस्तो थियो भन्ने विषयमा अनुसन्धान शुरू गरेको जनाएको छ। अन्त्यमा खेल समाचार। खाभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ। हिजो आयोजक टोली पाकिस्तानसँग नेपाल 3-0 सोझ सेटमा पराजित भएको हो। पाकिस्तानले नेपाललाई 25-14, 25-18 र 25-10 हराएको हो। पाकिस्तानले यसअघि पनि आफ्नो दुई खेल 3-0 को सोझो सेटमा नै जितेको थियो। नेपाल भने श्रीलंका र काजाकिस्तानसँग पनि पराजित भएको थियो। अब नेपालले बंगलादेश र उज्बेकिस्तानसँग खेल्नेछ। शीर्ष चारमा रहँदै सेमी फाइनल पुग्न नेपालले बाँकी दुई खेलमा जित निकाल्नु पर्ने हुन्छ। प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, काजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली रहेका छन्। सबैले एक अर्कासँग खेलेपछि शीर्ष चारमा रहने टोलीले सेमी फाइनल खेल्नेछन्। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। आज हरिशयनी एकादशी, तुलसीको बिरूवा सारिँदै प्रधानमन्त्रीको सचिवालयमा 27 जनालाई नियुक्ति, दुई सल्लाहकारलाई मन्त्री सरहको सुविधा। केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणाली सम्बन्धी निर्देशिका संशोधन, राष्ट्रिय परिचय पत्र अनिवार्य, गैराती सबैजसो ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने। नेकपा रोल्पा माडी गाउँ समितिको तेस्रो पूर्ण विस्तारित बैठक सम्पन्न। नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखाद्वारा रक्तदातालाई सम्मान, दाङको राजपुर ज्योति आधारभूत विद्यालयमा सम्मान तथा बधाई कार्यक्रम सम्पन्न। र सीजेपीका दुई मागमा भारत सरकार सकारात्मक, शिक्षा मन्त्रीको राजीनामा बारे निर्णय हुन बाँकी, किममा रूसको ब्यालिस्टिक मिसाइल आक्रमण, 15 जनाको मृत्यु, 100 घाइते। काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार तेस्रो खेलमा पराजित। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: त्यही डालमा होला दानो हालिदेऊ नानी।
1: खै योमा त दादा त छैन, कहिलेदेखि भनिरहेको छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सोच्ने काम नहुन्न भने
2: हजुर। यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9858 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेल, रोल्पा।

0: यो दाँते तो हैरान पारिसक्यो। अहिले त जनता तो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7141 9905 14 652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
2: निशुल्क पढाई हुने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207154 र 9849793412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
5: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर पटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
6: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
5: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
6: ल तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
5: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
7: हजुर हाम्रा सेवा तथा सुविधाहरू भाद्रिकीयमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू नीलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुबेति लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-070
8: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ
9: होइन सास पनि झमक्क परिसक्यो कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो चुलोमा आगो बलेको देख्दिन
10: आज खाना पकाए पो पाक्छ जबसम्म मेरो माग पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन सके आफै पकाएर खाए हुन्छ
9: होइन के भन्छौ तिमी खाना पकाउँदै पकाउन रे के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि
10: चार पर्व आउन लागिसक्यो सुनका घर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन
9: गहना किन्ने भनेर मात्रै हुन्छ विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि फेरि जहाँ पाए त्यही किन्दा हग्गिने हो कि भन्ने डर हुन्छ
10: ल बुढा हजुरलाई यति पनि थाहा छैन रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि
9: लौ उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो
10: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ
9: यो त सुन्नुहोस् त हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि
10: प्रोप्राइटर तिलक रसाइली
9: सम्पर्क मोबाइल

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, पी बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर डाङ
0: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाङ।
1: सम्पर्क मोबाइल 98578211105,
0: 98479802,
1: 98095682605
0: र 98103949040।

0: ये तो हैरान पारी सको अहिले त जनता तो चीसो खान पनि दिदैन दुखेको दुखी गर्छ दाँत को उपचार पनि गर्नु पर्ने थियो छोरी को दाँत त झन बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सीधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ दात का सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमा पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
6: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
7: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
6: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
7: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
7: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
6: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
8: आया मम्मी दाँत दुख्यो म त खाना खान नि सक्दिन
9: हैन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
10: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
9: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
10: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
9: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
10: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिंट टीचर सिलनेट दात मर लगाएर दातलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दातलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दात भरिने
9: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डिमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123
10: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
11: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
10: ए नानी यता सुन त तिमीलाई बाथरोग भएको हुन सक्छ यो सबै त बाथरोगको लक्षणहरू हो नि
11: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
10: ल तिमीलाई यति पनि थाहा छैन बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथरोगको उपचार हुन्छ बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
11: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
10: हजुर हाम्रा सेवा तथा सुविधाहरू हाजी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्मर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा पोक्सोमा बारम्बार पानी भरिएमा र ILD दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070 9558743123 9848076070
11: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ
12: होइन सास पनि झमक्क परिसक्यो कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो चुलोमा आगो बलेको देख्दिन
9: आज खाना पकाए पो पाक्छ जबसम्म मेरो माग पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन सके आफै पकाएर खाए हुन्छ
12: होइन के भन्छौ तिमी खाना पकाउँदै पकाउन रे के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि
9: चार पर्व आउन लागिसक्यो सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन
12: गहना किन्ने भनेर मात्रै हुन्छ विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ
9: ल बुढा हजुरलाई यति पनि थाहा छैन रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि
12: लौ उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो
13: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तैयार गरिन्छ। नयाँ गहना सँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
2: यता सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
13: प्रोप्राइटर तिलक रसाइली,
2: सम्पर्क मोबाइल नम्बर 9861329593, 9819395। बुद्ध सुनचादी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
14: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
15: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
16: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
15: दिशा गर्दा रगत आउने, पी बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
16: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
15: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
16: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
15: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
16: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ।
17: सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
15: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ।
16: सम्पर्क मोबाइल 9857821105,
15: 9479702,
16: 9095982605
15: र 9910939940।
18: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
19: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
18: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
19: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
18: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिमछिममा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
19: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
20: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरीपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
21: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
22: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
20: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
21: पम्पटौल दूध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पत्ता मुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
22: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
21: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
22: जसका लागि मोबाइल नम्बर छ 9858743123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
21: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
10: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
23: होइन के भएको छ र तपाईँलाई
10: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
23: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो अरे काका यसको लागि त धोराही दान सहित गेटनिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
24: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छाप सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
25: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
24: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
25: विस्तृत जानकारीका लागि सम्पर्क 0825638703 9865443883
24: विकल्प आयुर्वेद क्लिनिक घोराही दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
26: बद्दी मेरो त दात दुखिलो के गर्ने होला अब
0: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
1: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जेसुकै गर्नुहोस् तपाईँले।
0: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
1: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
25: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
3: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
25: लौ उसो भए, म सामान लिन गइहाले।
3: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
25: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9857830504।
3: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
25: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। कैलालीको धनगढ़ीमा 24 औं सत्याग्रहमा बस्नुभएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था तेस्रो दिनमै कमजोर बन्दै गएको छ। अनशनरत डाक्टर केसीको ब्लड सुगर घट्दै गएको छ। आज बिहान गरिएको परीक्षणमा रक्तचापमा समेत तीव्र उतार चढ़ाव देखिएको छ। मांसपेशी बाउडिने र बोल्न गाह्रो हुने जस्ता स्वास्थ्य समस्या थपिएका छन्। अनशन बस्नु अघि मात्र खुट्टाको शल्यक्रिया गर्नुभएका उहाँलाई हिडुल गर्न र बाथरूम आउजाउ गर्न समेत निकै कठिन भइरहेको छ। उहाँको स्वास्थ्यको निरन्तर अनुगमन तथा थप चेक जाँचका लागि सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर जगेन्द्र दुवालको नेतृत्वमा गठित मेडिकल टीम खटिएको छ। यसैबीच सरकारले डाक्टर केसीसँग सम्वादको पहल थालेको छ। विगतमा केसीको पक्षमा रहँदै आएका शिक्षा मन्त्री पोखरेलले हिजो साँझ केसीका स्वकीय डाक्टर अमृत जैसी र राति 11 बजे डाक्टर केसीसँग टेलिफोनमा कुराकानी गर्नुभएको थियो। सम्वादका क्रममा डाक्टर केसीले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने र गेटामा तत्काल 300 शय्याको पूर्णकालीन अस्पताल सञ्चालन गर्नुपर्ने लगायतका मुख्य माग राख्नुभएको छ। उहाँले यी मागलाई संशोधन गर्ने गरी आवश्यक गृह कार्यसहित वार्तामा आउन पनि सरकारलाई आग्रह गर्नुभएको छ। सर्लाहीको भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी 8,21,000 घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दीवासको टोलीले हिजो साँझ बागमती नगरपालिका 12 स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुखको क्वार्टरमा छापा मार्दा ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिएको 7,50,000 रूपियाँ फेला परेको थियो। खानतलासीका क्रममा स्रोत नखुलेको थप 71,115 रूपियाँ पनि बरामद गरिएको अख्तियारको बर्दीवास कार्यालयका सूचना अधिकारी प्रकाश पोखरेलले बताउनुभयो। उहाँका अनुसार पल्स कार्यक्रम अन्तर्गत विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानी माग्दा डिभिजन प्रमुख ढकालले अधिकृत मार्फत घुस मागेका थिए। सो क्रममा मेकानिकल अधिकृत तुलाकान्त चौधरीले डिभिजन प्रमुख ढकालको निर्देशनमा सेवाग्राहीबाट 7,50,000 रूपियाँ बुझी उक्त रकम डिभिजन प्रमुखको सरकारी क्वार्टरमा पुर्याउने काम गरेका थिए। मुगुको मुगम कार्मारोङ गाउँपालिका 5 पुलु बजारमा घरमाथि ढुङ्गासहितको पहिरो खस्दा 3 वर्षीय बालकको मृत्यु भएको छ। अन्य 2 जना घाइते भएका छन्। आज बिहान करिब 4 बजे मुगम कार्मारोङ गाउँपालिका 5 पुलु बजारमा पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायानाथ रारा नगरपालिका 13 तिर्पका 32 वर्षीय जगन्नाथ बडुवाल, उनकी 27 वर्षीय श्रीमती सृजना बडुवाल र 3 वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुङ्गासहितको पहिरो घरमा खसेको थियो। पहिरोले च्यापिएका 3 वर्षीय रमेश बडुवाललाई प्रहरी चौकी डोल्पू पुलबाट खटिएको टोलीले घटनास्थलबाट उद्धार गरेका थिए। उनलाई पुलु स्वास्थ्य चौकी पुर्याइए पनि अस्पतालमा उपचारकै क्रममा आज बिहान मृत घोषणा गरेका हुन्। घटनामा जगन्नाथ र सृजना सामान्य घाइते भएका छन् भने उनीहरूको पुलु स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको छ। स्वास्थ्य अवस्था सामान्य छ। नेपाल स्काउटका देशभर रहेका सबै तहका परिषद तथा कार्यकारी समितिहरू विघटन गरिएको छ। नेपाल स्काउटका संरक्षक एवं प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा प्रमुख स्काउट एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्णय अनुसार यी समितिहरू खारिज गरिएको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले एक सूचना जारी गर्दै 2083 साउन 5 गतेको निर्णय अनुसार राष्ट्रिय परिषद, प्रदेश परिषद र स्थानीय परिषदका साथै सबै तहका कार्यकारी समितिहरू विघटन गरिएको छ। नेपाल स्काउटको संरचनालाई नयाँ ढंगले अगाडि बढ़ाउन र संगठनलाई थप सुदृढ़ बनाउन यो कदम चालिएको बताइएको छ। र आज हरि शयनी एकादशी घर घरमा तुलसीका बिरूवा रोपी 4 महिनासम्म गरिने विशेष पूजा आराधना शुरू हुँदैछ। आषाढ शुक्ल एकादशीका दिन आज 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिन घरको तुलसी मोठमा राखिएको दलको बिरूवा मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरि शयनी एकादशी भनिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत गर्छन्। हरि शयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बुढा नीलकण्ठ उपत्यकाका 4 नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना। नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषा का बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोकसेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङ का सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
1: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
3: यो दाँतले त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस्, निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाइ दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट, चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
4: 9805614652।
6: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के समस्या चैट हुन्छ?
0: ए हो र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर भुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
3: आज खाना पकाए पो पाक्छ। जबसम्म मेरो मास पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन। सके आफै पकाएर खाए हुन्छ।
2: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे? के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
3: चार पर्व आउन लागिसक्यो। सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
2: गहना किन्ने भनेर मात्रै हुन्छ? विश्वासिलो भर पर्दो सुन चाँदी पसल पनि त पाइनु पर्यो नि। फेरि जहाँ पाए त्यही किन्दा ठग्गिने हो कि भन्ने डर हुन्छ।
3: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि। त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: लौ उसो भए, सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ। नयाँ गहना सँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
2: यता सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
3: प्रोप्राइटर तिलक रसाईले,
2: सम्पर्क मोबाइल नम्बर 98-631-29-593, 98-119-39-535। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
5: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर डाङ
4: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ।
5: सम्पर्क मोबाइल 98578211105,
4: 98479802,
5: 98095826005
4: र 98103940।
6: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
6: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
7: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
8: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
7: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार रिमाल हुनुहुन्छ।
9: जङ्ग शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
8: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
7: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलबासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
9: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्ने दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकजाँच तथा रिपोर्ट परामर्श गरिने।
10: फर्म टाउन, दूध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, मुटुको समस्या, बाल बालिकामा देखिने चिपचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
11: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
10: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
11: जसका लागि मोबाइल नम्बर 98578443123, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
10: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
2: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
12: होइन, के भाछ र तपाईलाई
2: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
12: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
13: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
14: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिराउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, बात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
13: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
14: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
13: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि।
15: हैया बद्दी, मेरो त दाद्दु खिलो, के गर्ने होला अब?
16: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
17: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु। पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
16: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
17: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
16: हजुर, हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
17: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराहीदाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
18: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
19: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
18: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
19: लौ उसो भए म सामान लिन गइहाले।
18: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
19: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9857830504।
18: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
19: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
20: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
21: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
22: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
21: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
23: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
21: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
22: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
21: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
23: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
21: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
22: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
21: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
23: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका, फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
21: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
22: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।

आदरणीय रोल्पावासी आमा बुबा दाजुभाई दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेशनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेशनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेशनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेशनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9558 22 275, रेणुका रोका 9481 68 697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9585 28 275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन।
2: कहिलेदेखि भन्दैछु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
3: लिनु।
4: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894 50571 र 9958 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ चुडीखेल, रोल्पा।
5: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने, खाना पकाउने सुरसार छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
2: आज खाना पकाए पो पाक्छ। जबसम्म मेरो मास पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन। सके आफै पकाएर खाए हुन्छ।
5: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे? के हो तिम्रो त्यस्तो माग, जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
2: चार पर्व आउन लागिसक्यो। सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन।
5: गहना किन्ने भनेर मात्रै हुन्छ? विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि। फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
2: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदै छ नि। त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि। त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
5: ल उसो भए, सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ। नयाँ गहना सँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
5: यता सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
2: प्रोप्राइटर तिलक रसाइली,
5: सम्पर्क मोबाइल नम्बर 9861329593, 9819349535। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2, बीच बजार लिबाङ रोल्पा।
6: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू युकेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
7: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
6: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
7: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
6: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
7: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
8: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय चुलीचौर रोल्पा।
9: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
10: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
11: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
9: क्विन केयर क्रिम रे, होइन के हो यो?
11: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
10: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
11: हाम्रै लिबाङ रोल्पा टुडी खेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
10: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
12: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624959 र 98648732।
3: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
4: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
3: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
4: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
3: शिक्षक सेवा आयोगका प्रावी, निमावी, मावी र शिक्षक लाइसेन्स,
4: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
3: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
4: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम,
3: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490207 र 98479394012।
3: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
5: यो दाँतले त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
6: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
6: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर, हाम्रा सेवाहरू
6: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
9: नदुखाई दाँत निकाल्ने,
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98407318,
6: 98095014652।
8: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिसर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858743122 र 9858743123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
3: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
2: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
3: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
2: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, हाजी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र ILD दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ।

ट्राफिक नियम को पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ। सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
0: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाई डाङ।
1: सम्पर्क मोबाइल 9857821105,
0: 9479802,
1: 9805982605
0: र 9910939940।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रावि, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र समस्या सुरक्षित प्रसूति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार रिमाल हुनुहुन्छ।
4: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर, पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरी, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
4: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: टाउल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
3: जसका लागि मोबाइल नम्बर छ 9857844123, 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
5: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
6: होइन के भाषा र तपाईलाई
5: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त धोराही दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न निको भइहाल्छ नि
7: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छाप सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
8: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या पिसाब पुल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
7: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी श्रुति चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
8: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3 98-65-44-83-83
7: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
9: यति त राम्रो जिपे ल्याएर पास भयो आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला कहाँ पढ्न जाने होला
10: कहाँ जानु नि मैले पढेको स्कुलमा जाऊ न
9: कुन स्कुल हो र तपाईँले पढ्नु भएको यो कहाँ छ
10: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न त्यहाँ राम्रो पढाइ हुन्छ विज्ञान मानविकी शिक्षा आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या
9: ए हो र अब म त्यही जान्छु आईटी पढ्नका लागि
10: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं सिटिई जीटीबाट मान्यता प्राप्त 3 वर्ष डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ
9: हाम्रा विशेषताहरू दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने
10: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
7: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98-5-78-42-011
10: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरी दाङ
11: भैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
12: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
13: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल ठोट भुराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
12: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
13: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
13: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराहीदाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
14: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
15: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
14: ल बुढा, यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
15: लौ उसो भए म सामान लिन गइहाले।
14: यसरी हापु क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
15: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9857830504।
14: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
15: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।

0: अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
2: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
3: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
4: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।

रोल्पा बाफे आमा बुबा दाजु भाई दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्केका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9841-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी
1: खै योमा त दाना छैन कहिलेदेखि भन्दासु दाना छैन कामत ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्नन् भने
0: भुसुक्कै बिर्सेछु जाउ जाउ दिमाग चुरी खेल्न नजिकै रुबा स्टोरबाट दाना लिएर आऊ त
2: हजुर यदि तपाई पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिड सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9848 50571 र 9855 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 लिबाङ चुडीखेल रोल्पा

0: 贝尔莲真真莲甜心的名字
1: जल जला टाइम चेक यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: डाक्टर गोविन्द केसीको अनसन विरूद्ध धनगढ़ीमा प्रदर्शन। केसीको स्वास्थ्य जटिल बन्दै सरकार संवादको पहलमा।
0: देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको नेकपा संयोजक प्रचण्डको दावी। कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक रहेको जिकिर।
1: ढुङ्गा सहितको पहिरो खस्ता मुगुमा एक बालकको मृत्यु। अविरल वर्षाका कारण देशका 11 राजमार्ग पूर्ण रूपमा अवरूद्ध।
0: पाकिस्तानमा सुरक्षाकर्मीमाथि चरमपन्थी समूहको आत्मघाती आक्रमण। 15 जनाको मृत्यु। टाङ्क जिल्लामा कर्फ्यू।
1: र केप वर्डेका चर्चित गोलकिपर भोजिनहा चिलीको प्रतिष्ठित क्लबमा आबद्ध।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाओ।
3: नमस्कार।
2: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: यसमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। डाक्टर गोविन्द केसी अनशनरत कैलालीको धनगढ़ी स्थित कृष्ण मन्दिर बाहिर प्रदर्शन भइरहेको छ। केसीले अनशन फिर्ता लिनुपर्ने माग गर्दै मन्दिर बाहिर प्रदर्शन शुरू भएको हो। दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय वर्षौंपछि शुरू हुन लागेको अवस्थामा केसी भाड़न धनगढ़ी पुगेको उनीहरूको बुझाइ छ। मन्दिर धर्मशालाको 211 नम्बर कोठामा अनशनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। शनिबार आज बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डाक्टर गजेन्द्र दुवालले उहाँको स्वास्थ्य परीक्षण गर्नुभएको थियो। सुगरको मात्रा अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकले बताएका छन्। चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका छन्। तर डाक्टर केसीले उक्त सुझावबारे आफू विचार गर्ने प्रतिक्रिया दिनुभएको छ। यसैबीच सरकारले डाक्टर केसीसँग संवादको पहल थालेको छ। विगतमा केसीको पक्षमा रहँदै आएका शिक्षा मन्त्री सस्मित पोखरेलले हिजो साँझ केसीका स्वकीय डाक्टर अमृत जैसी र राति 11 बजे डाक्टर केसीसँग टेलिफोनमा कुराकानी गर्नुभएको थियो। संवादका क्रममा डाक्टर केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने र गेटामा तत्काल 300 शैयाको पूर्णकालीन अस्पताल सञ्चालन हुनुपर्ने लगायतका मुख्य माग राख्नु भएको छ। उहाँले यी मागहरूलाई सम्बोधन गर्ने गरी आवश्यक गृह कार्यसहित वार्तामा आउन सरकारलाई आग्रह गर्नुभएको छ।
1: नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताउनु भएको छ। आज बिहान नरबहादुर कर्मचारीको 13 स्मृति दिवसमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उहाँले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्न आवश्यक रहेको बताउनुभयो। कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने संकल्प गर्नुपर्ने समय आएको उहाँको भनाइ छ। संयोजक दाहालले देशमा निरंकुश प्रवृत्ति देखा परेको र त्यसका विरूद्धमा एकपटक पुनः संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गर्नुभएको छ। सोही कार्यक्रममा नेकपाका सहसंयोजक माधव कुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जाका

0: बडुवाल, उनकी 27 वर्षीय श्रीमती सृजना बडुवाल र 3 वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुङ्गा सहितको पहिरो घरमा खसेको थियो। पहिरोले च्यापिएका 3 वर्षीय रमेश बडुवाललाई प्रहरीले चौकी डोल्फु पुलबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरेका थिए। उनलाई पुलु स्वास्थ्य चौकी पुर्याइए घोषणा गरेका हुन्। घटनामा जगन्नाथ र सृजना सामान्य घाइते भएका छन् भने उनीहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।
1: अविरल वर्षा र बाढ़ी पहिरोका कारण देशका 11 राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार प्रभावित बाढ़ी र पहिरोका कारण बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुन्जे भेसी चल्ने सवारी साधन पूर्ण रूपमा अवरूद्ध भएका छन्। यस्तै कान्ति लोकपथ अन्तर्गत हेटौडा ठिंगन बागमती ललितपुर सड़क खण्ड पनि अवरूद्ध भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार सिन्धुपाल्चोकको भोटेकोशी 4-0 किलोमा पहिरो जाँदा अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको छ भने त्यही गाउँपालिकाको ओडा नम्बर 2 पनि पहिरो जाँदा अवरूद्ध बनेको छ। यसै गरी दोलखाको तामाकोशी गाउँपालिका 5 किर्ने टारमा बाढ़ीका कारण लामा सागु रामेछाप राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ भने यस क्षेत्रमा वैकल्पिक बाटो खुलाएर सवारी साधन ओहोर दोहोर गराइएको छ। उता रसुवाको गोसाई कुण्ड 3 कुलुङमा पहिरो जाँदा पासाङ लामो सड़क अवरूद्ध भएको छ।
0: आज हरिशयनी एकादशी, घर घरमा तुलसीका विरूवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। आषाढ शुक्ल एकादशीका दिन आज 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मठमा राखिएको दलको विरूवा मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बुढानीलकण्ठ उपत्यका 4 नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड़ लाग्छ। एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने, रोटी ढिँडो लगायत फलाहार गर्ने गरिन्छ। वैज्ञानिक रूपमा पनि बढ़ी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा हिमालयज वाटर .com.np लगइन।

0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार सर्लाहीको भूमिगत जलस्रोत तथा सिंचाई विभाग डिभिजन कार्यालय कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी 821,000 रूपियाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिवासको टोलीले हिजो साँझ बागमती नगरपालिकाबाट स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुखको क्वार्टरमा छापा मार्दा ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिएको 7,50,000 रूपियाँ फेला परेको थियो। खानतलासीका क्रममा स्रोत नखुलेको थप 71,115 रूपियाँ पनि बरामद गरिएको अख्तियार कार्यालय बर्दिवासका सूचना अधिकारी प्रकाश पोखरेलले बताउनुभयो। उहाँका अनुसार पल्स कार्यक्रम अन्तर्गत विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानी माग्दा डिभिजन प्रमुख ढकालले अधिकृत मार्फत घुस माग्ने गरेका थिए। सो क्रममा मेकानिकल अधिकृत तुलाकान्त चौधरीले डिभिजन प्रमुख ढकालको निर्देशनमा सेवाग्राहीबाट 7,50,000 रूपियाँ बुझी उक्त रकम डिभिजन प्रमुखको सरकारी क्वार्टरमा पुर्याउने गरेका थिए।
0: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानमा चरमपन्थी समूहले गरेको आत्मघाती आक्रमणमा 15 सुरक्षाकर्मी मारिएका छन्। खैबर पख्तूनख्वा प्रान्तको टाङ्क जिल्लामा सेना र प्रहरीको संयुक्त चौकीमा चरमपन्थीहरूले गरेको आक्रमणमा 12 सैनिक सहित 15 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा 2 जना प्रहरी र वन विभागका 1 जना अधिकारी पनि रहेका छन्। सुरक्षा बलले गरेको जवाफी कार्यवाहीमा 12 जना चरमपन्थी मारिएका छन्। पाकिस्तानी सेनाको संचार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेशन्सका अनुसार सुरुमा आक्रमणकारीले चौकीको सुरक्षा घेरा तोड्ने प्रयास गरेका थिए, तर सुरक्षा बलले उनीहरूको प्रयास विफल पारे। त्यसपछि भागिरहेका चरमपन्थीहरूको पिछा गरी कार्यवाही गर्दा 12 जना आक्रमणकारी मारिएका हुन्। आईएसपीआरका अनुसार प्रारम्भिक प्रयास असफल भएपछि आक्रमणकारीले विस्फोट पदार्थले भरिएको एउटा सवारी साधन चौकीको पर्खालमा ठोक्याएका थिए। त्यसपछि भएको शक्तिशाली विस्फोटले चौकी पूर्ण रूपमा ध्वस्त भएको र 15 जनाको ज्यान गएको बताइएको छ। घटनापछि सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। जिल्ला प्रशासनले सम्पूर्ण टाङ्क जिल्लामा कर्फ्यू लगाएको छ।
1: अब खेल समाचार। केप वर्डेका अनुभवी गोलरक्षक भोजीनाथ चिलीको प्रतिष्ठित क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन्। क्लबका अध्यक्ष अनिबाल मोसाले भोजीनाथसँग सम्झौता गरेको पुष्टि गरेका छन्। 40 वर्षीय भोजीनाथ केही दिनभित्र चिली पुगेर नियमित स्वास्थ्य परीक्षण पूरा गर्नेछन्। त्यसपछि उनलाई कोलो कोलोको घरेलु मैदान स्टाडियो मोनुमेन्टल मा औपचारिक रूपमा सार्वजनिक गरिने अध्यक्ष मोसाले बताएका छन्। विश्वकपमा भेजिनाले गरेको उत्कृष्ट प्रदर्शनका कारण उनी यो अवसरका पूर्ण हकदार बनेका हुन्। साथै उनको आगमनले क्लबको व्यावसायिक तथा प्रचार प्रसार क्षमतामा पनि पक्षमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। भोजिनाले विश्वकप अघि पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेस छाडेका थिए। विश्वकप प्रतियोगितामा पहिलो पटक सहभागी बनेको केप भर्डेलाई उत्कृष्ट प्रदर्शन गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: डाक्टर गोविन्द केसीको अनशन विरूद्ध धनगढ़ीमा प्रदर्शन। केसीको स्वास्थ्य जटिल बन्दै क्लबको व्यावसायिक तथा प्रचार प्रसार क्षमतामा पनि पक्षमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। भोजिनाले विश्वकप अघि पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेस छाडेका थिए। विश्वकप प्रतियोगितामा पहिलो पटक सहभागी बनेको केप

0: नेतामाथि संकट आएको नेकपा संयोजक प्रचण्डको दावी, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक रहेको जिक्री।
1: ढुङ्गा सहितको पहिरो खस्दा मुकुमा एक बालकको मृत्यु, अविरल वर्षाका कारण देशका 11 राजमार्ग पूर्ण रूपमा अवरूद्ध।
0: पाकिस्तानमा सुरक्षाकर्मीमाथि चरमपन्थी समूहको आत्मघाती आक्रमण, 15 जनाको मृत्यु, टाङ्क जिल्लामा कर्फ्यू।
1: र के बर्डेका चर्चित गोलकिपर भोजिना चिलीको प्रतिष्ठित क्लबमा आबद्ध।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।

0: 7 to 13 MHz.
1: नेपालीहरूको महान चाड बड़ा दशैं शुभ दीपावली तथा छठ पर्वको अवसरमा सम्पूर्ण जनप्रतिनिधि यस क्याम्पसमा अध्ययनरत विद्यार्थी अभिभावक राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी युवा समूह खेल प्रेमी खेलाड़ी उद्योगी व्यवसायी कृषक बुद्धिजीवी वर्गहरू सरकारी तथा गैर सरकारी संघ संस्थाहरू नागरिक समाज टोलवासीहरू हाम्रो क्याम्पससँग प्रत्यक्ष सरोकार राख्ने रोल्पा जिल्ला र देशभित्र तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: खिम बहादुर खड्का क्याम्पस प्रमुख एवं जलजला बहुमुखी क्याम्पस परिवार लिबाङ रोल्पा।
3: यति त राम्रो जीपे ल्याएर पास भयो, आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला?
4: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
3: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
4: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएईमा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
3: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
4: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीईबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको बेहोरा सबैमा जानकारी गराउँछौ।
3: हाम्रा विशेषताहरू दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
4: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
3: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578420011।
4: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषा तर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर।

0: संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
0: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
1: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अक्याडमी घोराही दाङ
2: आया मम्मी दाँत दुख्यो म त खाना खान नि सक्दिन
3: हैन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
4: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
3: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
4: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
3: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
4: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिसर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123
4: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
5: यो दाँतले त हैरान पारिसक्यो अहिले त झन् तातो चिसो खान पनि दिँदैन दुखेको दुखी गर्छ दाँतको उपचार पनि गर्नु पर्ने थियो छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
6: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
7: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन
8: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
3: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
7: हजुर हाम्रा सेवाहरू
9: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
10: नदुखाइ दाँत निकाल्ने
9: दुखेको दाँत जरैदेखि उपचार गर्ने
10: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
9: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
10: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
9: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
10: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
9: 9805414652
8: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा। ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
11: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
8: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
11: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
8: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
8: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
11: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238,
8: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857822275, रेणुका रोका 9481868697,
11: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857822275।
8: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हार्दिक खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार

0: गहना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
1: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
0: प्रोप्राइटर तिलक रसाइली,
1: सम्पर्क मोबाइल नम्बर 9861295993, 9819395935। बुद्ध सुनसादी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
2: वेस्टर्न डिजिटल एन्टरटेनिङ।

0: แชร์ในทุกรูปสร้างเมกะ
1: จอจลาทรายเช็คเอติเบลาฮัมโรสตูดิโอโกหันีมาดิวโซโกเอกบาจิโ
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हॉस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको प्यारालाइसिस मुख बांगिने एलर्जी छाला रोगका समस्या पुराना रुघाखोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हातखुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खिएर हाड जोड्ने मांसपेशी वा बाथको दुखाइ युरिक एसिड बढेको महिनावारीको दुखाइ यौन समस्या बाँझोपन मुत्रोपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: दिउँसो एक बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। धनगढ़ीमा अनशन र डाक्टर गोविन्द केसीलाई अस्पताल लगिएको छ। स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि आज दिउँसो डाक्टर केसीलाई सेती प्रादेशिक अस्पताल लगिएको केसीका सहायक डाक्टर अमृत जयसिंह अनुसार सेती प्रादेशिक अस्पताल पुर्याएर उहाँलाई आईसीयूमा राखिएको छ। पाँच बुधे माग राख्दै डाक्टर केसी धनगढ़ी स्थित कृष्ण मन्दिर धर्मशालामा तीन दिनदेखि अनशनरत हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था निरन्तर बिग्रिँदै गएको छ। आज बिहान उहाँको सुगर लेभल निकै घटेको छ भने रक्तचापमा समेत तीव्र उतार चढ़ाव भइरहेको छ। मांसपेशी बाउडिने समस्या देखिएको छ। बोल्न पनि असहज महसुस गरिरहनुभएका डाक्टर केसीलाई खुट्टाको अपरेशन गरेका कारण हिडुल गर्न कठिन भइरहेको छ। सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर जगेन्द्र दुवालको नेतृत्वको टोलीले उनको स्वास्थ्य जाँच गरिरहेको छ। चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पताल लगेर आईसीयूमा उपचार गर्न सुझाव दिएका थिए। आजै धनगढ़ीमा केसी विरूद्ध अनशन फिर्ता लिनुपर्ने माग सहित गो ब्याक गोविन्द केसी भन्दै प्रदर्शन पनि गरेका थिए। खोपका लागि ग्लोबल अलायन्स गाभीले नेपालसँग 3,08,271 अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। खाद्य तथा स्वास्थ्य स्वच्छता मन्त्री निशा मेहताको पहलपछि उक्त रकम गाभी 6.0 अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको हो। गाभीले नेपाललाई पठाएको पत्र मार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्राचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बताएको छ। गाभीले आफ्नो निर्णयलाई नेपालका लागि विशेष र एकपटकका लागि गरिएको व्यवस्था भएको स्पष्ट पारेको छ। साथै भविष्यमा त्यस्ता विषयमा यही निर्णयलाई नजिरका रूपमा नलिइने पनि पत्रमा उल्लेख गरिएको छ। गाभीले हालसम्म नेपाललाई 550 मिलियन अमेरिकी डलर भन्दा बढ़ी बराबरको सहयोग उपलब्ध गराइरहेको छ। उक्त सहयोगबाट नेपालमा नियमित खोप कार्यक्रम सञ्चालन, नयाँ खोपको शुरूआत तथा विस्तार, कोल्ड चेन सुदृढीकरण, खोप खरीद, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, खोप आपूर्ति व्यवस्थापन तथा COVID-19 विरूद्धको खोप अभियान लगायतका कार्यक्रम सञ्चालनमा सहयोग पुगेको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताउनु भएको छ। आज बिहान नरबहादुर कर्मचारीको 13 स्मृति दिवसमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उहाँले अहिले कम्युनिष्ट आन्दोलनको एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्न आवश्यक रहेको बताउनु भएको छ। कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने संकल्प गर्नुपर्ने समय आएको उहाँको भनाइ छ। संयोजक दाहालले देशमा निरंकुश प्रवृत्ति देखा परेको र त्यसका विरूद्ध एकपटक संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गर्नुभयो। सोही कार्यक्रममा नेकपा सह संयोजक माधव कुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जाका साथ अघि बढ़नुपर्ने बताउनु भएको छ। कम्युनिष्ट आन्दोलनमा उतार चढ़ाव आउनु स्वाभाविक भए पनि नयाँ उत्साहका साथ अघि बढ़न सक्नुपर्ने बताउनुभयो। र मुगुको मुगम कारमारोङ गाउँपालिका 5 पुलु बजारमा घरमाथि ढुंगा सहितको पहिरो खस्दा 3 वर्षीय बालकको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। आज बिहान करिब 4 बजे मुगम कारमारोङ गाउँपालिका 5 पुलु बजारमा पेमा लामाको घरमा भाड़ामा होटल सञ्चालन गरी बस्दै आएका छायानाथ रारा नगरपालिका 13 तिर्पका 32 वर्षीय जगन्नाथ बडुवाल, उनकी 27 वर्षीय श्रीमती सृजना बडुवाल र 3 वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुंगा सहितको पहिरो घरमा खसेको थियो। पहिरोले च्यापिएका 3 वर्षीय रमेश बडुवाललाई प्रहरी चौकी डोल्फू पुलुबाट खटिएको प्रहरीको टोलीले घटनास्थलबाट उद्धार गरेका थिए। उनलाई पुलु स्वास्थ्य चौकी पुर्याइए पनि उपचारकै क्रममा आज बिहान चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनामा जगन्नाथ र सृजना सामान्य घाइते भएका छन् भने उनीहरूको सामान्य अवस्थामा स्वास्थ्य चौकी पुलुमै उपचार भइरहेको छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: આજે તો હૈરાન પારી શક્યો, અહીલે તો જનતા તો ચીસો ખાન પણ દીધો નો દુખે કો દુખી ઘર છે, દાંત કો ઉપચાર પણ ઘરનું પરની થયો, છોરી કો દાંત તો જન બાંગો ટીંગો છે, કસ્તું ન સુવાવને ભાગો છે, સીધા બનાવનું પરને થયો, એસકો ઉપચાર કરન કાં પો જાને હોલા
1: ન અબ ચિંતા કરનો પરદે ન રોલપાલી મુસ્કાન ડેન્ટલ ક્લિનિક છને તપાઈ કો સાથ
2: ઓ દાંત કા સંપૂર્ણ રોગીહરુલે અબ પર્દૈન ચિંતા લિન રોલપાલી મુસ્કાન ડેન્ટલ ક્લિનિક સુનિલ સ્મૃતિ ચાર સુનિચાઉર રોલપામાં જાનુહોસ નિકો હુના
3: હજુર હામી કહા દંત ચિકિત્સક દ્વારા હપ્તાકો સાતૈ દિન દાંત ર ગિજાકો સંપૂર્ણ ઉપચાર ગરિન્છ
1: હજુર આવનુહોસ 24 ઘંટા તપાઈકે સેવામાં તત્પર છૌ
2: હજુર હમરા સેવાહરુ
1: हजुर जस्तो सुकै भांगा टिंगा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
5: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
5: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849093412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
6: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौ स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमुर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौ
7: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ
6: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ
7: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ
6: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ
7: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
2: सम्पर्क मोबाइल 98578121105,
1: 98479802,
2: 98095826005
1: र 98103940.
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यस्तो हो भने आउनुहोस् प्राण बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार रिमाल हुनुहुन्छ।
5: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर, पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार,
6: डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा चेपेको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
7: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता मुटुको समस्या बाल बालिकामा देखिने चिड़चिड़ापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
8: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
9: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
8: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770
7: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
10: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
11: होइन के भएको छ र तपाईँलाई
10: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिएछ
11: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त धोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
12: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
13: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हातखुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
12: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
13: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
12: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ
14: कैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
15: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
16: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जेसुकै गर्नुहोस् तपाईँले
15: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
16: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
15: हजुर, हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिट्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
16: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराहीदाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दैछौ दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: बुनु जाउ।
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेड वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ, टुडीखेल, रोल्पा।

0: तपाईको मनको आवाज यो हो रेडियो जलजला एफएम 96.4 MHz।
1: जलजला ट्राई चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोस्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
4: स्वास्थ्य अवस्था बिग्रदै गएपछि आज दिउँसो डाक्टर केसीलाई सेती प्रादेशिक अस्पताल लगिएको हो। केसीका सहयोगी डाक्टर अमृत जयसीका अनुसार सेती प्रादेशिक अस्पताल पुर्याएर उहाँलाई आईसीयूमा राखिएको छ। 5 बजे माग राख्दै डाक्टर केसी धनगढ़ी स्थित कृष्ण मन्दिर धर्मशालामा 3 दिनदेखि अनशनरत हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था निरन्तर बिग्रिँदै गएको छ। आज बिहान उहाँको सुगर लेभल निकै घटेको छ भने रक्तचापमा समेत तीव्र उतार चढ़ाव भइरहेको छ। मांसपेशी बाउडी नै समस्या देखिएको छ। बोल्न पनि असहज महसुस गरिरहेका डाक्टर केसीलाई खुट्टाको अपरेशन गरेका कारण हिडुल गर्न पनि कठिन भइरहेको छ। सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर जगेन्द्र दुवालको नेतृत्वको टोलीले उहाँको स्वास्थ्य जाँच गरिरहेको छ। चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पताल लगेर आईसीयूमा उपचार गर्न सुझाव दिएका थिए। आजै धनगढ़ीमा केसी विरूद्ध अनसन फिर्ता लिनुपर्ने माग गर्दै गो ब्याक गोविन्द केसी भन्दै प्रदर्शन समेत भएको छ। सांसदहरूको स्वकीय सुविधा पुनर्वहाली गर्ने सरकारको निर्णय विरूद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ। राष्ट्रिय जेनजी नागरिक अभियानले जेनजी आन्दोलनको मर्म र भावना विपरीत सरकारले सांसदहरूको स्वकीय सुविधा पुनर्वहाली गर्ने निर्णय गरेको भन्दै आज प्रदर्शन गरेका हुन्। जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले 12 कार्तिक 2082 सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। त्यही सुविधालाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा रासोपाका बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले बिउताएको हो। यससँगै प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको सचिवालयमा उपसचिव वा सो सरहको एक एकजना स्वकीय सचिवको सुविधा हुनेछ भने सांसदहरूले शाखा अधिकृत स्तरको एक एकजना कर्मचारीको सुविधा पाउनेछन्। यसरी सांसदलाई फेरि स्वकीय सचिवको सुविधा दिँदा 5 वर्षभित्र राज्य कोषमा भने 2.5 अर्ब रूपियाँ भन्दा बढ़ी आर्थिक भार पर्नेछ। पूर्वी नेपालमा गुणस्तरीय भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन शुरू गरेको छ। विराटनगरस्थित पूर्वी क्षेत्रमा पटक पटक विद्युत अवरूद्ध हुने र झ्याप झ्याप बत्ती जाने समस्याका बारेमा जनगुनासो बढ़ेपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिनुभएको थियो। सोही निर्देशन अनुसार प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख समेत रहनुभएका उप कार्यकारी निर्देशक राजन ढकाल सहितको टोली अनुगमनका लागि पूर्वी क्षेत्रमा पुगेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्रेष्ठको निजी सचिवालयले आज जानकारी दिएको हो। प्राधिकरणको उच्च नेतृत्वले प्रादेशिक कार्यालय प्रमुख तथा मोरङ र सुनसरी लगायत जिल्लाका वितरण शाखा प्रमुखहरूसँग विद्युत आपूर्तिको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे छलफल समेत गरेको छ। र राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयं सेवा भन्ने नाराका साथ 13 वर्ष अघिदेखि शुरू भएको बागमती सफाई महाअभियान 689 हप्तामा प्रवेश गरेको छ। महाअभियानको 689 हप्तामा आज सिनामंगल क्षेत्रको बागमती नदी किनारमा सफाई गरिएको छ। सो क्षेत्रको नदी किनारबाट नकुहिने फोहोर लगभग 3 मेट्रिक टन संकलन गरिएको अभियान कर्मी किशोर सिंह शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार सफाईका क्रममा संकलन गरिएको नकुहिने फोहोर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको छ। अर्को हप्ता साउन 16 गते शनिबारको सफाई कार्यक्रम गुह्येश्वरी पानी प्रशोधन केन्द्र मुनिको बागमती नदी किनारबाट गरिने सफाई महाअभियानले जनाएको छ। विक्रम सम्बत 2070 जेठ 5 गतेदेखि बागमती सफाई अभियान शुरू भएको हो। शुरू भएदेखि प्रत्येक हप्ता शनिबार यो अभियानले सफाईको कामलाई निरन्तरता दिँदै आएको छ। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। माधव बिदा हुन्छु। नमस्कार।
5: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
6: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
7: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
6: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
6: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
7: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
6: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
7: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ।
8: सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
6: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई दाङ।
8: सम्पर्क मोबाइल 98578211105,
6: 98479802,
8: 98095
6: र 98103949040।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, जति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि।

0: दाँते तो हैरान पारी सक्यो अहिले त जनता तो चीसो खान पनि दिदैन दुखेको दुखी गर्छ दाँतको उपचार पनि गर्नुपर्ने थियो छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
1: ल अब चिन्ता गर्नु पर्दैन रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 318 9095 14 1452
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
6: त्यही डालोमा होला दाना हालिदेऊ नानी
7: खै योमा त डाँडा छैन कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्नन् भने कस्तो दिमाग खराब
6: ओहो भुसुक्कै बिर्सेछु जाउ जाउ दिमागको चोरी खेल्न जिकै रुबा स्टोरबाट दाना लिएर आऊ त
4: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9847 50571 र 9857 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिवाङ टुडीखेल रोल्पा

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज विक। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जौजला 96.4 मेगाहर्ज।
1: हेलो
2: हेलो।

0: 2:15 देखि 3 बजे सम्म
1: तपाईको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 MHz मा सुन्न नभुल्नु होला
1: कार्यक्रम हेलो जलजला।

नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलधलामा। स्टुडियो प्राविधिक मित्र टेकमन विष्टसँगै आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर। हजुर आदरणीय श्रोता, तपाईँ यतिखेरको समयमा कहाँ अनि के गर्दै कस्तो अवस्थामा रहनु भएको छ? यो दिउँसोको समय छ, आफ्नै कामकाजमा तल्लीन बिजी व्यस्त सुस्त रहनु भएको छ होला, उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, र त कोही साथीहरूले भने प्रोग्राम हेलो जजला कतिखेर आउँछ र सहभागिता जनाउन पाइन्छ भनी प्रतीक्षा गरिबस्नु भएको थियो होला। ती तपाईँको प्रतीक्षाको गतिलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु। तपाईँहरू भने जहाँ निज जस्तो अवस्थामा रहे तापनि प्रोग्राम हेलो जजला सुरुदेखि अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सँगालेको छु। हजुर, यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना अनि कान्देरमा पनि सुन्न सक्नुहुनेछ। साथसाथै रेडियो जजलाको आफ्नै फेसबुक अफिसियल पेजबाट म अडियो लाइभ आएको छु, तपाईँहरू त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ। यति मात्र होइन, हामी टिकटक लाइभमा तेजेन्द्र प्रिया सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। हजुर, यो कार्यक्रम आउने गर्दछ हरेक हप्ताको साथीबार फ्रक श्रृंखला फ्रकबारका साथमा उपस्थित हुँदै गर्दा आज हामी शनिबारी श्रृंखलामा छौं। शनिबारी श्रृंखलामा के गर्छौ कस्तो गर्छौ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला। यदि नयाँ साथीलाई जानकारी छैन, भर्खरै मात्र रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाइमा हामी जुनसुकै प्रतिभा पनि सुनाउँछौ। जुनसुकै प्रतिभा सुनाउनको लागि जस्तै तपाईँले मुक्तक भावना होइन गीत शायरी अनि त्यसै गरी तपाईँमा रहेका क्यारिकेचर जुनसुकै प्रतिभा पनि सुनाउन सक्नुहुनेछ। यो त भयो कार्यक्रमको बारेमा जानकारी। अब भने आउनुहोस् जसको लागि हामीलाई फोन गर्नुपर्ने हुन्छ, फोन नम्बर रहेको छ 97 45 89 36 20 र वाट्सएप कलमा पनि गर्नुहोला।

को बसाईमा वर्षअप कलमा 97-68-32-31-84 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। हामी भनी कार्यक्रमको शुभारम्भ गर्छौं, त्यसपछि पुनः उपस्थित हुने नै छौं।

0: हजुर लौना नि यस्तो भए किन म तिमी बिना एकछिन पनि बाँच्न सकिन। तपाईँको माझमा हामीले गीत राखिसकेका छौ, अब पनि पालो तपाईँको रहनेछ। 97 45 89 36 20 को लाइनबाट सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाईमा किसी साथी आउनु भएको छ भन्दै थिए, आउनु भएको छैन भने म कमेन्ट तर्फ गए। रामलाल सुमनले गुड आफ्टरनुन हजुर सन्चै हुनुहुन्छ नि, म पनि सुन्दैछु। पर्सा जिल्लाबाट म रामलाल सुमन कार्यक्रम मार्फत मिस गर्नुपर्दा साथीहरूको नाम धेरै लिनुभएको छ, यो नाम म वाचन गरिन। त्यसै गरी टिकाराम सुनवारले दर्शन नमस्कार, म टिकाराम सुनवार तिन्जुरी मिडिया ग्रुपको मेम्बर रामेछाप घर भई हाल भने काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा साथीहरूको नाम उहाँले पनि धेरै लेख्नु भएको छ, यो नाम वाचन गर्न सकिएन। रिएम रुबी बान्तवाले गुड आफ्टरनुन सिस विथ मे, रियाम रुबी बान्तवा फ्रम उदयपुर टुडे माई विस लेख्नु भएको छ। साथीहरूलाई सम्झिनु पर्दा धेरैको नाम लिनुभएको छ, म यो नाम वाचन गर्न सकिएन। त्यसै गरी यतिखेरको समयमा साथी आउनु भएको छ, पहिलो साथी कहाँबाट को हुनुहुन्छ त म उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते
0: नमस्कार। दर्शन कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
1: माडी गाउँपालिकाबाट कमला मगर है।
0: माडी गाउँपालिकाबाट कमला कुन मगर, के छ कमलाको हाल खबर?
1: एकदमै ठिकै छ भन्नुपर्छ, अनि हजुरको कस्तो छ?
0: हाम्रो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो हाम्रो कमलाजीले?
1: म चाहिँ बसिरहेको छु दिदी।
0: बसिराख्नु भएको छ है? अनि खाजा खानु भयो कि भएन त कमलाजीले?
1: खाएको छैन दिदी अझै।
0: खानु भएको छैन होइन?
1: एकछिन
0: पछि खानु भए यता लिबाङतिर आउनु होला, बरु सँगसँगै खाउला है।
1: ओके दिदी,
0: ल हुन्छ। कार्यक्रममा आउनु भएको छ, अनि आज कुन गीत सुनाउनुहुन्छ या के सुनाउनुहुन्छ आज?
1: म चाहिँ गीत नै सुनाउँछु दिदी, त्यति धेरै त आउँदैन, म चाहिँ पनि प्रयास गर्छु है।
0: ल त हुन्छ, सुरु गर्नुहोस्।
1: ओके।

0: मलाई छोड्ने ठुलो निर्णय गर्यो होइन? ल त हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। आगामी दिनमा पनि आउँदै गर्नु होला। अहिलेको लागि ककसलाई सम्झिनुहुन्छ?
1: फर्स्ट अफ अल त हजुरलाई, अनि प्राविधिक माको हुनुहुन्छ उहाँलाई, अनि मेरो मलाई कमला मगर भनेर चिन्न नचिन्नु सम्पूर्ण साथीलाई सम्झिँदै बिदा
0: हुनुहोस्। नमस्ते। यतिखेरको समयमा साथी आउनु भएको थियो, कमला आउनु भएको थियो माडी गाउँपालिकाबाट। उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। पालो तपाईँको रहनेछ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु भयो भने आज हामी तपाईँसँग कुराकानी गर्नेछौ। आजको विषयमा सहभागिता जनाइसकेपछि तपाईँले केही गर्नु पर्दैन, मात्र तपाईँले आफूलाई जुन मनपर्छ, जे मनपर्छ, तपाईँमा जुन तपाईँले सक्छु भन्ने क्षमता छ त्यही नै सुनाउन सक्नुहुनेछ। आजको विषयमा प्रतिभा सुनाउनको लागि आउनुहोला। तपाईँमा रहेका प्रतिभालाई आजको विषयमा तपाईँले सुनाउन सक्नुहुनेछ 97 45 89 36 20 को लाइन भएर। अर्को साथी आउनु भएको छ। नमस्कार हजुर।
2: नमस्ते दिदी।
0: नमस्ते, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? सुनसहरीबाट करिश्मा बुढा मगर। के छ करिश्माको हाल खबर? अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो हाम्रो करिश्माजीले?
2: बसिरहेको दिदी।
0: बसिराख्नु भएको छ, खाजा खानुभयो?
2: अघि नै खाएको दिदी।
0: अघि नै खानुभयो होइन?
2: हजुर।
0: अनि हामीलाई छ कि छैन त?
2: छ दिदी, यतातिर आउनु होला।
0: ए छ न त छ, तर हामी त्यतातिर आउनु पर्यो होइन?
2: हजुर।
0: यतातिर पठाउन हुँदैन?
2: पठाउन मिल्छ दिदी।
0: ए पठाउन मिल्छ भने त यतातिर पठाए पनि के भयो र होइन?
2: हुन्छ दिदी, पठाइदिउँ
0: नि। ल त हुन्छ, पठाइदिनु होला। अनि आज सहभागी जनाउनु भएको छ, आज के सुनाउनु हुन्छ?
2: थोरै गीत सुनाउने प्रयास गर्छु।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
2: मन जला शङ्खाको आगोले गुजर ससियो र नाङ्गोले डालीको फुल्न हल्लाउ हल्ला बसेको मन।

0: এটি না দিদি।
1: তিনি বসে ক্রমন না দুখাও না সানুলে জানলাই পেড়ে পড়ছ না।
0: হাজুর
1: সাচ্চি কি হো लौ तपाईँ कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। आगामी दिनमा पनि आउँदै गर्नुहोला। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
0: सर्वप्रथम त हजुरलाई अनि प्राविधिमा बस्नुभएका मित्रलाई, मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झिने विधान दिनुहोस्।
1: यतिखेरको समयमा साथी आउनु भएको थियो, उहाँले

0: मलाई पीडा पर्छ भन्ने गीत गाएर पनि गइसक्नु भएको छ. मलाई त्यति गीत गाउन त आउँदैन तर पनि अलिकति मलाई रहर लाग्छ क्या. तर के भनिसकेमा चाहिँ मेरो भोइसले चाहिँ मलाई साथ दिँदैन, के गर्नु, गाह्रो छ मलाई. 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला. सहभागिता जनाइसकेपछि तपाई हामी कुराकानी गर्नेछौ आजको वर्षाईमा है. 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला. यतिखेरको समयमा साथी आउनु भएको छ भने हामी कुराकानी गर्छौ. नमस्कार हजुर.
1: नमस्ते.
0: नमस्ते. कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ? सुन्छ हरिबाट राधिका बुढा मगर. के छ राधिकाको हाल खबर? ठिकै छ. अनि यतिखेरको समयमा क्यार्दै हुनुहुन्थ्यो? ए, गोठालो जानु भएको छ? अनि के को गोठालो जानु भएको छ त राधिकाजी? गाई गोरुको गोठालो जानु भएको छ. अनि खाजा नास्ता खाएर जानुभयो कि नखाएर जानुभएको? नखाएर जानुभएको. कहिले हो खाने? एकैचोटि साँझ हो? लौ त हुन्छ, एकैचोटि साँझ हो भने तपाईँले खाने समयमा तपाईँले के भन्छन् त्यो गाउँमा हुन्छ नि त होइन, एकदमै अर्ग्यानिक नास्ता खानुहुन्छ अरे भन्ने सुनेको थिएँ. यदि तपाईँले खानुभयो भने आधी जति हामीले पनि पठाउनु होला है. अनि कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ?
1: म छोटै गीत गाउने प्रयास गर्छु.
0: ल हुन्छ, सुरु गर्नुहोस्.

दिन को ज्योति कई संसार बन गई गुंथा तिमी त मलाई मन परेको मान्छे हो तिमी भए जिन्दगी

0: नाही सोते जाते आओ हो भनी जस्तै हुन्छ। हजुर यति नै
1: भने जस्तै हुन्छ हुन्छ। हाम्रो राधिकाजीलाई त हुन्छ हुन्छ क्या हुन्छ क्या अलिकति आउनुभयो, एकदमै राम्रो गाउनुभयो। तपाईँको आवाज पनि सुमधुर छ, अझै पनि प्रयास गर्दै जानुहोला। तपाईँ भविष्यमा होइन तपाईँ गायिका पनि बन्न सक्नुहुनेछ, तपाईँलाई शुभकामना। एकदमै राम्रो छ तपाईँको आवाज, अझै प्रयास गर्नुहोला। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्
0: हुन्छ, विशेषताहरूलाई अनि परवरीमा बस्नु भएको मित्रलाई मिठो मानिस सम्झना भन्न चाहन्छु। अनि साथीहरूमा हुनुहुन्छ सुना मगर, इलिना मगर, मनिषा मगर, सोनिया मगरलाई सम्झिँदै नमस्ते।
1: हजुर, देखेको समयमा साथी आउनु भएको थियो राधिका मगर, उहाँसँग हामी कुराकानी गर्यो, उहाँसँग छुट्टी लगटे। अब हामी गीत राख्छौ जस्तो लाग्यो मलाई। तीनजना साथी पुगिसक्यो होइन र, तीनजना साथी पुगिसक्यो, गीत राख्छौ त्यसपछि फेरि पनि पुनः उपस्थित हुने नै छौ।

0: हजुर, दालीको फुलमा हेलो, यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ, जसको लागि तपाईँले फोन डायल गर्नुपर्ने हुन्छ 97845 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। आजको बसाईमा तपाईँले आफ्नो मनपर्ने प्रतिभा सुनाउन सक्नुहुनेछ, आफूलाई मनपर्ने है। आजको बसाईमा तपाईँले जुन प्रतिभा सक्नुहुन्छ त्यही प्रतिभा सुनाउन सक्नुहुनेछ। आजको बसाईमा यो दिन फेरि पनि फर्केर आउँदैन, अब एक हप्ता कुर्न पर्छ है, त्यसै कारणले गर्दा सहभागिता जनाउनु होला। यतिखेरको समयमा साथी आउनु भएको छ भने म स्वागत गर्छु। नमस्कार हजुर, आवाज अलिकति के भयो, सहभागिता जनाउनु होला। साथी नमस्कार हजुर, फोन कलको साथी नमस्कार। हेलो, फोन कलको साथी नमस्कार हजुर। नमस्कार हजुर, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? अलि ठुलो आवाजमा बोल्नु होला। साथीको आवाज आएन, कुण्ठाबाट भन्नुभयो? जाजरकोटबाट के केसी भन्नुभयो? भन्जना रञ्जना, के छ रञ्जनाको खबर? अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्छ? हाम्रो रञ्जनाजीको आवाज सुन्न अलिकति गाह्रो भयो। रञ्जनाजी, हेलो, फोन कलको साथी, हामी रञ्जनासँग हामी कुराकानी गर्न सक्दैनौ जस्तो छ। अनि खाजा नास्ता खानुभयो कि भएन रञ्जनाजीले? खाइसक्नुभयो? अनि आज सहभागी जनाउनु भएको छ, के सुनाउनु हुन्छ हाम्रो रञ्जनाजीले? गीत सुनाउनु हुन्छ, ल सुरु गर्नुहोस्।
1: रुखमा तिम्रो गति लाउँछ, मजुरेको पात तिमी नजुरेको पात। हजुर तिमी,
0: हेलो, फोन कलको साथी,
1: हेलो,
0: उहाँसँग हामी कुराकानी गरिराखेका छ तर आवाज अलिकति एकदमै च्या च्या गरिराखेको छ। के भयो भयो, हाम्रो टेलिफोनमा समस्या हो या हेडफोनमा च्यार च्यार गरिराखेको छ आवाज चाहिँ, तर उहाँको आवाज सुनिएन। फोन डायल गर्नुहोला 97845 89 36 20 को लाइन भएर। अर्को साथी नमस्कार हजुर, उहाँसँग हामी कुराकानी गर्न सकिनौ। अब म कमेन्ट तर्फ जान्छु। यतिखेरको समयमा हामीलाई लेख्नुहुन्छ शर्मिला सारू मगरले, के लेख्नुहुन्छ? गुड आफ्टरनुन सरले, म पनि सुन्दैछु ल, घर रामेछाप, हाल भने भक्तपुरबाट सुन्दैछु भन्नुभएको छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन्छु। र त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ द्रमा राज धर्मराजले, हामीलाई सुन्दै हुनुहुन्छ। नमस्ते, हरिशयनी एकादशी व्रतको शुभकामना, म ढकाल धर्मराज ब्रितामोट झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा, आज साउन 9 गते मसँगै जन्मदिन मनाउनु हुने झापाकी मेरो दिदी निरु ढकाल खरेल इटहरी की दिदी जसु पौडेल, रेडियो कान्तिपुर की ब्युटिफुल आरजे सिस्टर प्रियंका प्रसाई, र धेरै लेख्नु भएको छ, सबैजनाको नाम वाचन गर्न सकिएन। त्यसै गरी हामीलाई लेख्नुहुन्छ कुमार पुन मगरले, नमस्ते भन्नुभएको छ। साहिरा राईले, हेलो गुड आफ्टरनुन सिस फ्रम उदयपुर, मे साहेरी सहयात्री सारु ह्याप्पी बर्थडे टु यु भन्नुभएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु। त्यसै गरी हामीलाई नानु प्रीतिले हाई हेलो गुड आफ्टरनून म धनकुटाबाट प्रीति लिम्बू फ्रम सुन्दैछु भन्नुभएको छ। उहाँको कमेन्ट अलिकति बुझिएन। त्यसै गरी हामीलाई प्रेम बहादुर अधिकारीले हेलो सिस्टर फ्रम, तपाईँहरू इङ्ग्लिसबाट नलेख्नुहोला, सबै नेपाली बोल्ने मान्छे भइसकेपछि नेपालीबाट बोल्नु पर्ने हुन्छ, फ्रम बौद्धको काठमाडौँ स्वेट भोइस सुपर हिट प्रोग्राम भन्नुभएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु। त्यसै गरी हामीलाई लेख्नुहुन्छ, यति नै रहेछ कमेन्ट है। कमेन्ट छोड्नुहोला 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला र हामीलाई फोन डायल गर्नुहोला। कमेन्ट पनि तपाईँले हामीलाई दिन सक्नुहुनेछ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। यतिखेरको समयमा साथी हुनुहुन्छ हुनुहुन्न भन्दै हुनुहुन्छ, के गरौँ त अब, गीत राखौ कि? साथी फोन डायल गर्नुहोला 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। हामीलाई सुन्दै हुनुहुन्छ टिकटक लाइभमा यतिखेरको समयमा हामीलाई हिक्का म्यानले नमस्ते बहिनी म दुवैदेखि सुन्दैछु हेर्दैछु भन्नुभएको छ। तपाईँलाई पनि धन्यवाद दिन्छु यो कमेन्टको लागि। मैले यहाँबाट जति कमेन्ट देखेँ त्यति नै तपाईँहरूको कमेन्ट यहाँबाट वाचन गर्नेछु मैले। हामी किनभने मोबाइल आफूबाट अलिक धेरै टाढा राख्नुपर्ने भएको कारणले गर्दा यहाँबाट नदेखिन पनि सक्छ, त्यसै कारणले गर्दा कमेन्ट छोड्नुहोला। म तपाईँको कमेन्ट पनि यहाँबाट रिड आउट गर्नेछु 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। अब भने हामी गीत राख्नेछौँ। हामीलाई एमआर सुरेशले हेलो दिदी नमस्ते म केटिएमबाट सुन्दैछु भन्नुभएको छ, टिकटक लाइभबाट सुन्दै हुनुहुन्छ। त्यसै गरी टेक छेत्रीले मलाई नमस्ते नानु म दुबईदेखि सुन्दैछु भन्नुभएको छ। तपाईँलाई पनि धन्यवाद दिन्छु यो कमेन्टको लागि। कमेन्ट छोड्दै गर्नुहोला। अब भने हामी गीत राख्छौ, त्यसपछि पुनः उपस्थित हुने नै छौँ।

यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ र हामीलाई फेसबुक लाइभमा गइसकेपछि तपाईँले कमेन्ट छोड्न सक्नुहुनेछ। यतिखेरको समयमा साथी आउनु भएको छ भन्दैथ्यो, आउनु भएको छैन भने म कमेन्ट तर्फ गए। दुखी मनको साथीबाट लेख्नुहुन्छ, नमस्कार दिदी, म यतिखेर लाइभ सुन्दैछु। फेसबुक मार्फत म सर्लाहीबाट अनमोल तामाङ, अब बज्ने गीत मलाई चिन्नुहुने सबैलाई सुनाउन चाहन्छु, साथै तपाईँहरूको रेडियो परिवारलाई पनि सुन्न चाहे। नमस्ते भन्नुभएको छ, तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु यो कमेन्टको लागि। त्यसै गरी हामीलाई काली कमला लिम्बुले हेलो नमस्ते सेवाहरू, म सयपत्री मीडिया ग्रुपको मेम्बर काली कमला लिम्बु ताप्लेजुङ घर भई हाल कुबेटबाट सुन्दैछु भन्नुभएको छ। तपाईँलाई धन्यवाद दिन्छु यो कमेन्टको लागि र हामीलाई टिकटक लाइभमा पनि तपाईँले कमेन्ट छोड्न सक्नुहुनेछ। म यहाँबाट जति कमेन्ट देखेँ त्यति नै तपाईँहरूको कमेन्ट वाचन गर्नेछु। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। अब हामी करिब करिब कति मिनट रहन्छौ भन्ने कुरा म तपाईँलाई जानकारी गराई, 2 मिनटसम्म हामी तपाईँको माझमा रहनेछौ। 2 मिनटसम्म तपाईँ आउनुभयो भने एकजना साथीले चाहिँ गीत गाउन पाउनुहुनेछ आजको बसाइमा। है त सहभागिता जनाउनुहोला, 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। र हामीलाई टिकटक लाइभमा सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ भने सार सपो तपाईँहरूको हातमा रहनेछ, जति तपाईँहरूले सार सपो दिनुभयो त्यति नै हामी पनि तपाईँहरू माझ रहनेछौ। होइन 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला, जति सक्नुहुन्छ त्यति सार सपो दिनुहोला हामीलाई टिकटक लाइभमा। जति हेर्दै हुनुहुन्छ सबैजनालाई यहाँबाट हामी पनि सम्झिन्छौ, होइन माया छ सबैजनालाई। र यतिखेरको समयमा साथी आउनु भएको थियो तर उहाँसँग हामी कुराकानी गर्न सकेनौ, के गर्नु गाह्रो छ, उहाँसँग हामी कुराकानी गर्नै सकेनौ त। अब उहाँले फोन डायल गरिसकेपछि अलिकति हुन्छ नि त, होइन होल्डमा बस्ने बानीको व्यवहार सिक्नुपर्छ, विकास गर्नुपर्छ। तर तपाईँहरूले होल्डमा बस्ने बानी चाहिँ अलिकति बसाल्नु पर्यो है। 1 मिनट पनि तपाईँ होल्डमा बस्न सक्नु हुँदैन भने तर तपाईँहरूले अब अरू त के नै भन्न सकिन्छ र, होइन होल्डमा बस्ने बानीको विकास गरौँ। म तपाईँलाई यहीँ नै आग्रह गर्छु, यहीँ नै भन्छु, सल्लाह सुझाव यहीँ नै हो मेरो। अब भने हामी 1 मिनट रहन्छौँ है त, 54 मिनटसम्म हामी रहन्छौँ, 53 गइसकेको छ, 1 मिनट रहन्छौँ, त्यसपछि हामी तपाईँको माझबाट छुट्टिएर जानुपर्ने हुन्छ। र मलाई टिकटक लाइभमा जतिजनाले हामीलाई सुन्दै हुनुहुन्छ सबैजनाले हामीलाई साथ सपोर्ट दिनुहोला। टिकटक लाइभमा आइसकेपछि तपाईँहरूले गर्नुपर्ने कर्तव्य चाहिँ पूरा गर्नुपर्ने हुन्छ। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला भन्दै थिए तर हाम्रो समय सकिसकेको छ। अब भने 97 45 89 36 20 को लाइन भएर साथी आउनु भएन, हामी यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ। यतिन्जेलसम्म कार्यक्रम सुन्नुहुने, सुन्न प्रयास गर्ने, सहभागिता जनाउने, सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु। र हामीलाई सल्लाह सुझाव दिनका लागि तपाईँले 97 68 32 84 को लाइन भएर दिन सक्नुहुनेछ। र हामीलाई इन्टरनेट अनलाइनमा पनि सुनिदिनुभयो, टिकटक लाइभमा आएर हामीलाई अन्तिमसम्म सुनिदिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै हाम्रो आवाज तपाईँको घरमा रहेको रेडियो शेरसम्म पुर्याएर साथ सपोर्ट प्रदान गर्नुहुने हाम्रो प्राविधिक मित्र टेकमन विष्टलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको बसाईबाट भने प्रिया मगर छुटिन्छु, भोलिको बसाईमा भेट हुने नै छौ, नमस्कार।

0: जलजला टाइम चेक यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुगाखोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खिएर हाड जोड्ने मांसपेशी वा बाँसको दुखाइ युरिक एसिड बढेको महिनावारीको दुखाइ यौन समस्या बाँझोपन मुत्रोपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9865778232।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: अनसन थालेको तीन दिन बाद डाक्टर केसी आईसीयूमा, सांसदहरूको स्वकीय सचिव थप्ने तयारीको विरोधमा काठमाडौँमा प्रदर्शन।
0: गाभीले नेपालसँग खोपको रकम फिर्ता नलिने, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने।
1: प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत वितरण प्रणालीको अनुगमन, बागमती सफाई महाभियान 689 हप्तामा प्रवेश।
0: भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा, दिल्लीको जन्तर मन्तरमा प्रहरी र प्रदर्शनकारी बीच दोहोरो भिडन्त।
1: र टी20 सिरिज अन्तर्गत दोस्रो खेलमा आज भारत र जिम्बाब्वे भिड्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। हिमालयज स्प्रिङ वाटर टाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। धनगढ़ीमा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आईसीयूमा उपचार थालिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि आज दिउँसो डाक्टर केसीलाई सेती प्रादेशिक अस्पताल लगिएको हो। केसीका सहयोगी डाक्टर अमृत जयसीका अनुसार सेती प्रादेशिक अस्पताल पुर्याएर उहाँलाई आईसीयूमा राखिएको छ। वर्तमान सरकारसँग 5 बुधे माग राख्दै डाक्टर केसीले यसपटक धनगढ़ी स्थित कृष्ण मन्दिर धर्मशालाबाट अनशन शुरू गर्नुभएको हो। आजै धनगढ़ीमा केसी विरूद्ध अनशन फिर्ता लिनुपर्ने माग गर्दै प्रदर्शन भएको थियो।
1: सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गर्ने सरकारको निर्णय विरूद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ। राष्ट्रिय जेएनजी नागरिक अभियानले जेएनजी आन्दोलनको मर्म र भावना विपरीत सरकारले सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गर्ने निर्णय गरेको भन्दै आज प्रदर्शन गरेका छन्। जेएनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले 12 कार्तिक 2082 सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। त्यही सुविधालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा राष्ट्रपतिका पालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले निम्ताएको हो। यससँगै प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको सचिवालयमा उपसचिव वा सो सरहको एक एकजना स्वकीय सचिवको सुविधा हुनेछ भने सांसदहरूले शाखा अधिकृत स्तरको एक एकजना कर्मचारीको सुविधा पाउनेछन्। यसरी सांसदलाई फेरि स्वकीय सचिवको सुविधा दिइँदा 5 वर्षभित्र राज्य कोषमा भने 2.5 अर्ब रूपियाँ भन्दा बढ़ी आर्थिक भार थपिनेछ।
0: खोपका लागि ग्लोबल अलायन्स गाभीले नेपालसँग 3,08,271 अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहलपछि उक्त रकम गाभी 6.0 अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको हो। गाभीले नेपाललाई पठाएको पत्र मार्फत विश्व स्वास्थ्य सभामा क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्राचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दिएको छ। गाभीले आफ्नो निर्णयलाई नेपालका लागि विशेष र एकपटकका लागि गरिएको व्यवस्था भएको स्पष्ट पारेको छ। साथै भविष्यमा यस्ता विषयमा यही निर्णयलाई नजिकका रूपमा नलिइने पनि पत्रमा उल्लेख गरिएको छ। गाभीले हालसम्म नेपाललाई 550 मिलियन अमेरिकी डलर भन्दा बढ़ी बराबरको सहयोग उपलब्ध गराइसकेको छ। उक्त सहयोगबाट नेपालमा नियमित खोप कार्यक्रम सञ्चालन, नयाँ खोपको शुरूआत तथा विस्तार, कोल्ड चेन सुदृढ़ीकरण, खोप खरिद, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, खोप आपूर्ति व्यवस्थापन तथा COVID-19 विरूद्धको खोप अभियान लगायतका कार्यक्रम सञ्चालनमा सहयोग पुगेको छ।
1: पूर्वी नेपालमा गुणस्तरीय भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन शुरू गरेको छ। विराटनगर स्थित पूर्वी क्षेत्रमा पटक पटक विद्युत अवरूद्ध हुने र झ्याप झ्याप बत्ती जाने समस्याका बारेमा जनगुनासो बढ़ेपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिनुभएको थियो। सोही निर्देशन अनुसार प्राधिकरणका कायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख समेत रहनुभएका उप कार्यकारी निर्देशक राजन ढकाल सहितको टोली अनुगमनका लागि पूर्वी क्षेत्रमा पुगेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्रेष्ठको निजी सचिवालयले आज जानकारी दिएको हो। प्राधिकरणको उच्च नेतृत्वले प्रादेशिक कार्यालय प्रमुख तथा मोरङ र सुनसरी लगायत जिल्लाका वितरण शाखा प्रमुखसँग विद्युत आपूर्तिको वर्तमान अवस्था, समस्या र समाधानको उपायबारे छलफल समेत गरेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। राष्ट्रका लागि हप्ताको 2 घण्टा स्वयंसेवा भन्ने नाराका साथ 13 वर्ष अघिदेखि शुरू भएको बागमती सफाई महाअभियान 689 हप्तामा प्रवेश गरेको छ। महाअभियानको 689 हप्तामा आज सुनामंगल क्षेत्रको बागमती नदी किनारमा सफाई गरिएको छ। सो क्षेत्रको नदी किनारबाट नकुहिने फोहोर लगभग 3 मेट्रिक टन संकलन गरिएको अभियानकर्मी किशोर सिंह साईले जानकारी दिनुभयो। उहाँका अनुसार सफाईका क्रममा संकलन गरिएको नकुहिने फोहोर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको छ। अर्को हप्ता साउन 16 गते शनिबारको सफाई कार्यक्रम गुह्यश्वरी पानी प्रशोधन केन्द्र मुनिको बागमती नदी किनारमा गरिने सफाई महाअभियानले जनाएको छ। विक्रमसम्वत 2070 जेठ 4-5 गतेदेखि बागमती सफाई अभियान शुरू भएको हो। शुरू भएदेखि प्रत्येक हप्ता शनिबार यो अभियानले सफाईको कामलाई निरन्तरता दिँदै आएको छ।
0: नेपालगंज उपमहानगरपालिकामा आज एकै दिन 6 वटा शालिग अनावरण गरिएको छ। नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रममा तोडफोड़ गरिएका 6 ऐतिहासिक शालिगको अनावरण गरेका हुन्। स्वर्गीय पूर्व प्रधानमन्त्री सुशील कोइरालाको शालिगसँगै स्वर्गीय गणेशमान सिंह, बीपी कोइराला, नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, तत्कालीन राजा वीरेन्द्र शाह तथा शहीद सेतु बेकका पुनर्निर्माण गरिएका शालिग नेपालगंजका अलग अलग स्थानमा पुनस्थापित भएका हुन्। अनावरण कार्यक्रममा नगर प्रमुख विष्टले इतिहासको सम्मानका साथै ऐतिहासिक व्यक्तित्वको योगदानलाई स्मरण गर्दै नयाँ पुस्तालाई इतिहासप्रति सचेत गराउने उद्देश्यले शालिग पुनर्निर्माण गरिएको बताउनुभयो।
1: झापामा पछिल्लो समय डेंगू संक्रमणको दर घट्दै गएको छ। जिल्ला स्थित स्वास्थ्य कार्यालयका अनुसार जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रिय सहभागिता तथा खोज तथा नष्ट गरेर अभियान प्रभावकारी बन्दै जाँदा डेंगूका बिरामीको संख्या अघिल्लो वर्षको तुलनामा कम भएको हो। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 जिल्लामा 2000 जना डेंगू संक्रमित भेटिएका थिए भने गत आर्थिक वर्षमा भने यो संख्या घटेर 601 जनामा सीमित भएको छ। स्वास्थ्य कार्यालयका प्रमुख ब्रिज कुमार दासका अनुसार डेंगू सार्ने एडिस जातको लामखुट्टेले सफा र जमेको पानीमा प्रजनन गर्ने भएकाले यसको नियन्त्रणका लागि जिल्लाका 15 वटै स्थानीय तहमा हरेक वर्ष लामखुट्टेको वासस्थान खोज तथा नष्ट गरेर अभियान सञ्चालन हुँदै आएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। चौतर्फी विवाद बढ़ेपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। प्रश्नपत्र चुहावटको विरोधमा रहेको ककरोच जनता पार्टी सीजीपीको आह्वानमा भइरहेको प्रदर्शनमा विद्यार्थीहरू सहभागी हुँदै प्रदर्शन तीव्र गतिमा अगाडि बढ्दै जाँदा शिक्षा मन्त्री प्रधान राजीनामा दिन बाध्य बनेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। उहाँले सामाजिक सञ्जाल मार्फत आन्दोलन शुरू भएको 36 दिनपछि राजीनामाको घोषणा गर्नुभएको हो। दिल्लीको जन्तर मन्तरमा भने आज पनि अहिले पनि आन्दोलन जारी छ। प्रहरी र प्रदर्शनकारी बीच दोहोरो भिडन्त भएको छ भने प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ।
1: अब खेल समाचार। भारत र जिम्बाब्वे बीचको टी20 सीरिज अन्तर्गत दोस्रो खेल आज हुँदैछ। दुई टोली बीचको खेल हरारेमा नेपाली समय अनुसार आज दिउँसो 4:45 शुरू हुनेछ। तीन खेलको सीरिजमा भारत 1-0 अगाडि छ। भारतले पहिलो खेलमा जिम्बाब्वेलाई 7 विकेटले पराजित गरेको थियो। भारत आजको खेल जित्दै एक खेल अगावै सीरिज आफ्नो पक्षमा पार्ने दाउमा हुनेछ। जिम्बाब्वे भने पाहुना टोली भारतले हराउँदै सीरिजमा बराबरी गर्न चाहन्छ। अहिलेसम्म भारत र जिम्बाब्वे बीच टी20 अन्तर्राष्ट्रियमा 15 खेल खेलिसकेका छन्। यीमध्ये 12 खेल भारतीय टोलीले जितेको छ भने 3 खेल जिम्बाब्वेले जितेको छ।
0: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: अनसन थालेको 3 दिनमा डाक्टर केसी आईसीयूमा, सांसदहरूको स्वकीय सचिव थप्ने तयारीको विरोधमा काठमाडौँमा प्रदर्शन।
0: गाभीले नेपालसँग खोपको रकम फिर्ता नलिने, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने।
1: प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत वितरण प्रणालीको अनुगमन, बागमती सफाई महाअभियान 690 हप्तामा प्रवेश।
0: भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा, दिल्लीको जन्तर मन्तरमा प्रहरी र प्रदर्शनकारी बीच दोहोरो भिडन्त।
1: र टी20 सीरिज अन्तर्गत दोस्रो खेलमा आज भारत र जिम्बाब्वे भिड्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र पेनिस बिदा हुन्छौं। नमस्कार।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: यो दाँतले त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँको जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3318 98095 14652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द।
5: जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 3018
2: 98095 14652।

0: आखा तुलसीपुर दाङमा शत प्रतिशत सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषा तर्फ अंग्रेजी जापानीज कोरियन भाषा का बेसिक देखि एडवांस सम्म का कोर्स
0: कंप्यूटर तर्फ बेसिक डिप्लोमा र एडवांस डिप्लोमा
1: शिक्षक सेवा आयोग का प्रावि निमावी मावी र शिक्षक लाइसेंस
0: लोक सेवा तर्फ खरीदार नासु महिला विकास निरीक्षक प्रास्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिंग का सम्पूर्ण कोर्सहरू
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
0: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
0: विस्तृत जानकारी का लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
1: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोराही दाङ
2: आया मम्मी दादू क्यों मत खाना खाना नहीं सकती ना
3: है ना यो छोरी ले क्यों भन्ते दादू क्यों भरेरा हैरान पारी सकी भने जहाँ लगे पनी इसको दांत कहिले ठीक ना होने भयो
4: आइना ए भाउजू तपाई आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुस् त के पर्यो तपाईलाई
3: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने हैन
4: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईहरु गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
3: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
4: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिसर स्टिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
3: थप जानकारी का लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858743122 र 9858743123
4: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
5: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
4: ए नानी यो त सुन त तिमीलाई बात रोग भएको हुन सक्छ यो सबै त बात रोगको लक्षणहरू हो नि
5: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
4: ल तिमीलाई यति पनि थाहा छैन बात रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा दाङ बात रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बात रोगको उपचार हुन्छ बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
5: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
4: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि

0: जोड़ी वा शरीर फतक गल्ने भएमा, बिना कारण शरीर में रातो सेतो रगत को कमी भएमा, बिना कारण शरीर को तौल घटेमा, जोर्नी को दुखाई, ढाड़ कम्बर दुखेमा, गाउट तथा यूरिक एसिड को समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समय सम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिस को दाग भएमा, लामो समय देखि छाला कड़ा भएमा, लामो समय देखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43123 98-478-07-670
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।
2: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
1: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरोमा पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
2: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
1: चाड पर्व आउन लागिसक्यो, सुनका गरगहना किनिदिनु भनेको कहिले सुन्ने होइन।
2: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुनचाँदी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठग्गिने हो कि भन्ने डर हुन्छ।
1: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: लौ उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ, नया गहना सँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
2: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्व को अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
1: प्रोपराइटर तिलक रसाइली,
2: सम्पर्क मोबाइल नम्बर 98-631-59-93 98-119-39-535 बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
3: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
5: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
4: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
5: सम्पर्क मोबाइल 98578211105,
4: 98479802,
5: 98095826005
4: र 98103940।
6: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
6: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
8: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता,

0: दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, प्लुतो, बोटक्स आउने जस्ता समस्याका
1: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात
2: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
0: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, थाइराइड, प्रेसर, बाथ, मृगौलाको उपचार,

0: इत्यादि को जोड्ने दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
1: फाउमटाउल दूध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टीबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टीबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
2: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
2: जसका लागि मोबाइल नम्बर छ 9858 44 123 9848 07 6 77 र ल्यान्डलाइन फोन नम्बर 082-591-6 77
1: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
3: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
4: होइन के भएको छ र तपाईँलाई
3: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो अरे काका यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
5: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
6: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
5: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
6: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
5: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
7: खैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
8: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
9: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
8: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
9: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
8: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चारी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टी का साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खुन लगाउने दाँत रोप्ने मुखमा पूरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
9: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराहीदाङ। थप जानकारीका लागि 0825 63 367 र मोबाइल नम्बर 98478 57 569। यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजिना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 870 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराहीदाङद्वारा जारी सन्देश।
10: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
11: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
10: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
11: लौ उसो भए म सामान लिन गइहाले।
10: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
6: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
10: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
6: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
12: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
13: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
14: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
13: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
15: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
13: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
14: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
13: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना निवारण समेत हुन सक्दछ।
15: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छलकपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
13: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
14: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
13: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
15: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
13: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
14: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: No! No! No!
1: आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाई दिदीबहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैं सरसफाई राखौं अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं व्यवस्थित तवरले पार्किङ गरौं आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं फोहोरलाई सधैं दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ याद राखौ तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ रोल्पा नगरपालिकाको कार्यालय

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो। साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोका 9841 68 697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857 22 275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दादा चाहिँ छैन।
2: कहिलेदेखि भन्दा छु दाना छैन कामत ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
0: ओहो भुसुक्कै बिर्सेछु, जाउ जाउ दिमाग चुरी खेल्न जिकै रुबा स्टोरबाट दाना लिएर आऊ त।
3: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9857 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ चुडीखेल, रोल्पा।
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौ।
5: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
5: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
5: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोन को प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: यो दाँतले त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840318 9095 94 1452।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: 11.3 MHz. जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

नमस्कार नमस्कार नमस्कार निहार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टेके आउँछौं तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। श्रोत एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकै साथ समाप्त पार्दै कार्यक्रम लोक सारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। आज मलाई प्रविधि संयोजनबाट यति बेला प्रिया मगर टेकमान विष्टको साथ मिलिराखेको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईको पनि रहन्छ। हामी रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिभाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईले हामीलाई सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ भने प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्टबाट भिडियोको माध्यमबाट हेर्दै हुनुहुन्छ। त्यहाँबाट पनि तपाईँले हामीलाई हेर्न सक्नुहुन्छ। विभिन्न साझेदार रेडियोहरूबाट देशैभरि हामी प्रसारणमा छौं। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज बिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट यमुना धामी, रेडियो पहाड़िनी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 मेगाहर्ज, रेडियो निर्सिममा 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तानसेन पाल्पाबाट यति बेला तिलु राणा भट्टराईले साथ दिइरहनु भएको छ, रेडियो कपिलवस्तु 104.2 मेगाहर्ज कपिलवस्तुबाट गोरियाभर, सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट नम्रता नेपाली, रेडियो दमौली 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चडाई, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो भोटेउडा 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 मेगाहर्ज नवल प्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काव्य प्लान्च कोसेपारीबाट नकुल घरती, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 मेगाहर्जबाट विनुमाया राई, रेडियो आफ्नो एफएम रूकुम पश्चिम चौरजहारीबाट 90.4 मेगाहर्जमा मनिषा दागीले साथ दिइरहनु भएको छ, रेडियो मौराखारा 106.5 मेगाहर्ज रूकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो लालीगुरास 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गराज बस्नेत आकाश, रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट अनिता रसाइली अनुले साथ दिइरहनु भएको छ, रेडियो मेन्स्याम एफएम 103.4 मेगाहर्ज तेह्रथुमबाट साथ मिलिराखेको छ। शारदा बास्कोटाको भने हामीलाई रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई यति बेला साथ मिलिराखेको छ रेडियो मनसरोवर 92.1 मेगाहर्ज हुम्लाबाट धनबहादुर भण्डारी, रेडियो भरोसा 104.9 मेगाहर्ज दाङघोराईबाट ईश्वरीपुन, रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट हामीलाई गोरख दागीले साथ दिइरहनु भएको छ, रेडियो मूर्तिचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोक सारथी तपाई सुन्दै हुनुहुन्छ, हामी यति बेला कार्यक्रम लोक सारथी सँगै छौं।
हामी कार्यक्रम लोक सारथी प्रत्येक दिन लिएर आउने गर्छौं। साँझ 4 बजेदेखि 5 बजेसम्म तपाईले सुन्दै आइरहनु भएको छ। कार्यक्रम लोक सारथीको आज शनिबारीय बसाईमा छौं। शनिबारीय बसाईमा तपाईसँग हामी के गर्छौं, कसो गर्छौं तपाईलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईलाई जानकारी गराउँछु। आज हामी तपाईको आवाजमा पुराना लोक भाकाहरू तपाईको आवाजबाट सुन्नेछौ। 2070 सालसम्मका लोक भाकाहरू मात्रै गाइदिनु होला, त्यसभन्दा अगाडिका लोक भाकाहरू नगाइदिनु होला। 2071 आजसम्मका लोक भाकाहरू नगाइदिनु होला, म तपाईँलाई आग्रह गर्छु। 9868309940 मा फोन डायल गर्नुहोला। 9868309940 मा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला भन्दै आउनुहोस्। कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोक भाका राख्छौं। लोक भाका पछि तपाईँको माझमा फेरि आउँछौ। यो लोक भाका तपाईँको लागि

युद्धयुक्त सुधारलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा अब हामी तपाईँका पुराना पुराना गीतहरू सुन्दै सुनाउँदै अगाडि बढ्नेछौ। हामी विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ प्रसारणमा छौं। रेडियो जलझला एफएम 96.4 मेगाहर्जको स्टुडियोबाट बोलिरहेका छौं भने विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ प्रसारणमा छौं। कार्यक्रम लोकसारथीको फेसबुक एकाउन्टबाट अडियो र प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्टबाट भिडियो लाइभ हामीलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु भन्दै थिए, फोन आएको छैन भन्नुभएको छ। आज पुराना पुराना लोक भाकाहरू गीत गाउनका लागि तपाईँले फोन गर्नुहोला। 9868309940 नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। हामी विभिन्न माध्यमबाट आएका छौं, विभिन्न रेडियो स्टेशनहरूबाट कार्यक्रम यति बेला तपाईँ सुन्दै हुनुहुन्छ र हामी फरक दिनमा फरक प्रस्तुतिको साथमा आउने गर्छौं। यति बेला पहिलो साथीको रूपमा कहाँदेखि को आउनु भएको छ, म स्वागत गरी नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? प्राग्मित्र मिलाउनु होला फोनमा आवाज अलि सानो सानो आइराखेको छ। अनि मदिना खातुन भन्नुभयो, रेडियोमा गर्छ नै क्या उहाँको आवाज? हेर्नुहोस् त, हेडफोनमा त एकदम सानो आइराखेको छ कि। अनि मदिनाजी कार्यक्रममा आउनु भएको छ, यति बेला के गर्दै हुनुहुन्छ? तपाईँको आवाजै बुझिएन। यो आवाज कस्तो आयो भने फुटेको स्पिकरमा हुन्छ नि, हो त्यस्तै त्यस्तै आवाज आइराखेको छ। अलिक मिलाउनु होला, हाम्रो प्राविधिक मित्रले मिलाउनुहुन्छ। अनि कार्यक्रममा आउनु भएको छ, आज के छ, आज के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन? जानकारी छ, के गर्छौँ भन्नुहोस् त। ल, आज कुन गीत गाउनुहुन्छ? पुराना गीत २०७० सालसम्मका गीतहरू मात्रै गाउनु होला, अन्यथा अन्य गीतहरू मान्यता दिँदैनौ। हुन्छ, गाउनुहोस्।

मैले सुधा छोइन्छ भन्ने त सुनपानीले छर्का मायालु है। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाइमा आउनुहोला। एक लागि बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी भइसकेको छ, राम्रो गीत सुनाउनु भएको छ। टेलिफोनमा अलिकति झ्यारझ्यार आवाज आइराखेको छ, टक्कै हेडफोनमा त फुटेको स्पिकर बज्छ नि, हो त्यस्तै त्यस्तै आवाज आइराखेको छ। उहाँ साथीको मोबाइलमा समस्या हो अथवा यतैको हो, हाम्रो प्राविधिक मित्रले मिलाउँदै हुनुहुन्छ, मिलाउनु हुनेसक्यो अरे होइन। 9868 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौँ। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी भइसकेको छ, राम्रो गीत सुनाउनु भएको छ। टेलिफोनमा अलिकति झ्यारझ्यार आवाज आइराखेको छ, टक्कै हेडफोनमा त फुटेको

मा आज शनिबार हो शनिबार यो शनिबार यति बेला के छ साथी आउनु भएको छ म स्वागत गरे नमस्कार हजुर गइसक्नु भएको रहेछ पालो तपाईँको फोन गर्नु होला 9860309040 यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर नमस्ते को बोल्नुभयो कहाँबाट भावना मगर प्युठान अम्लीबाट तपाईँको आवाज कस्तो सुनिराखेको छ रेडियोमा फोनको आवाज होइन होइन फोनको आवाज ठिक छ कार्यक्रममा आउनु भएको छ अनि यति बेला के गर्दै हुनुहुन्छ बसिरहनु भएको छ अनि के छ चिया नास्ता खाइसक्नु भएको हो मेरो पनि भइसकेको छ ग्यारे आज कुन गीत गाउनुहुन्छ प्रज्ञा मित्र फोनको आवाज मिलाउनुहोस् त फोन यो फोनको आवाज फुटेको स्पिकर जस्तै आयो कि मिलाउनुहोस् त कसरी मिलाउनुहुन्छ ल हुन्छ ठिक छ गीतैबाट सुरु गर्नुहोस्

आउनुभएको साथी उहाँको फोन काट्न बाध्य भए। मैले के भनेको छु, 2070 सालसम्मका लोक भाकाहरू मात्रै गाउनुहोला। यो आँसुको कारखाना त 2073-74 सालमा आएको गीत हो है। यो कुरा म तपाईँलाई जानकारी गराए। यो गीतलाई हामीले नयाँ नै मान्छौं होइन, हामीले 2070 सालसम्मका गीतहरू मात्रै गाउनका लागि आग्रह गरेका हौं। यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला अर्को सहभागी नमस्कार छु। नमस्ते, को बोल्नु भएको कहाँबाट? बनिसरा विश्वकर्माले के गर्दै हुनुहुन्छ? जंगलतिर आउनु भएको। टावरले काम गरेको छैन कि तपाईँको मोबाइलमा नि? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ? कुन गीत गाउनुहुन्छ भनिदिनु भयो भने राम्रो हुन्छ, नत्र नयाँ गीत पर्यो भने त यताबाट फोन काटिन्छ त। शुरू गर्नुहोस्।

हुन्छ, कार्यक्रममा आउनुभयो, मिठो गीत गाउनुभयो, गीतका लागि धन्यवाद। अहिलेका लागि विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा बनिसा रविका आउनु भएको थियो धाङसी धबाङबाट, उहाँसँग कुराकानी गरिसकेका छौं। पालो तपाईँको हो, फोन गर्नुहोला 98 60 60 39 40 मा फोन गर्नुहोला। सानो ब्याकग्राउण्ड टोन पनि बजाइराख्नुहोला प्राविधिक सर। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? सन्तोषी के भन्नुभयो? सन्तोषी सानु मगर, कि सानु मगर मात्रै? ए दुइटै हो होइन, कुन ठाउँबाट भन्नुभयो? रुन्टीगढी गाउँपालिका एकबाट, अलि टाठो आवाजमा बोल्नु होला। अनि कार्यक्रममा आउनु भएको छ यति बेला, ठ्याक्कै के गर्दै हुनुहुन्छ? ए बाख्रा गोठालोतिर हुनुहुन्छ होइन? अनि आज के गर्नुपर्छ, यहाँलाई जानकारी छ कि छैन सन्तोषीजी? थाहा छ आज कुन गीत गाउनुहुन्छ? ल सुरु गर्नुहोस्।

0: सन्तोषजी
1: स्वर्ता
0: राम्रो रहेछ तपाईँको, मिठो रहेछ, खुसी लाग्यो। तर ए हवा जा होइन नि, ए हवा जाऊ, ए बादल जाऊ, मेरी प्रियसीको खबर लिएर आऊ भन्ने हो है, जा आ भन्ने होइन है त। हुन्छ, फेरि फेरि व्यवसायमा आउनुहोला, अहिलेको लागि विदा गर्छौ, नमस्ते। अब गीत सुन्ने बेला भएको छ ग्यारे, अब एउटा लुक भाका तपाईँको लागि राख्छौ। तपाईँ हामीलाई कार्यक्रम लोक सारथीको फेसबुक एकाउन्टबाट अडियो अनि प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्टबाट भिडियो लाइभ हेर्दै र सुन्दै हुनुहुन्छ। विभिन्न साझेदार रेडियोहरूबाट कार्यक्रम प्रसारण भइराखेको छ। यति बेला अब गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

कार्यक्रम लोकसारथी मासम तपाईं यतिबेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र आज हामी पुराना पुराना लोक भाकाहरू सुनाइराखेका छौ र तपाईँको आवाजबाट पुरानै लोक भाकाहरू सुनिराखेका छौ। 2070 सालसम्मका लोक भाकाहरू गुनगुनाउनका लागि, गाउनका लागि, सुनाउनका लागि फोन गर्नुहोला 98 68 60 39 40। अर्का सहभागी हुनुहुन्छ भने स्वागत गरे। नमस्ते हजुर। नमस्ते हजुर। ए हजुर नमस्ते, को बोल्नु भयो कहाँबाट? निर्मला थापा मगर सल्यानबाट बोल्दै हुनुहुन्छ होइन? के छ निर्मलाजी हाल खबर तपाईँको? हाम्रो पनि एकदम ठिक छ। अनि सल्यानतिर के गर्दै हुनुहुन्छ नि निर्मलाले? ए पानी आइरहन्छ होइन? एकदम ठिक छ। अनि कुन रेडियोबाट सुन्नुभयो सल्यानमा हामीलाई निर्मलाले? हजुर यो कल हामी लिन सक्दैनौ, माफ गर्नुहोला। तपाईँले सुन्नुभएको रेडियोको नाम नै तपाईँलाई आएन भने त कार्यक्रममा सहभागिता बनाउनुको औचित्य रहेन है। यो कल हामी लिन सक्दैनौँ प्राविधिक, फोन डिस्कनेक्ट गरिदिनु होला। आउनु भएको थियो साथी, कुन रेडियो सुन्दैछु भन्ने नै उहाँलाई थाहा छैन अनि त्यो भएर हामी उहाँको कल लिन सकेनौ है। सुनसहरीमा पनि हाम्रो कार्यक्रम प्रसारण भएको छैन, फुलेरीबाट पनि कार्यक्रम प्रसारण भएको छैन। रेडियोको नाम राम्रोसँग सुनेर कति मेगाहर्सबाट सुन्दै हुनुहुन्छ यो पनि भन्न सक्नुहुन्छ। यदि तपाईँलाई रेडियोको नाम आएन भने मेगाहर्स त आउनुपर्छ, आएको हुन्छ है। यति बेला 98 68 39 40 अर्का सहभागी। नमस्कार हजुर। नमस्कार, यो कार्यक्रममा गुड आफ्टरनुन भन्न मिल्दैन है। यो मैले धेरै साथीहरूलाई भनिसकेका छु, अङ्ग्रेजी शब्दको प्रयोग नगर्नुहोला। कार्यक्रम लोकसारथी हो, लोकगीतको कार्यक्रममा अङ्ग्रेजीको शब्दको प्रयोग अभिवादन चल्दैन। नमस्कार भन्नुहोस् है। तपाईँको आवाज सानो आइराखेको छ, कहाँदेखि को भन्नुभयो? सुनिता याखा। अनि तपाईँको आवाज एकदमै सानो आइराखेको छ, अनि चाठो आवाजमा बोल्दिनुले यतातिर सानो आइराखेको छ। अनि कुन रेडियोबाट सुन्नुभयो सुनिता? उहाँको आधी आवाज बुझिन्छ आधी आवाज बुझिन्न। लाउड स्पिकर गर्नु भएको छ तपाईँले? लाउड स्पिकर नगरिदिनु होला है। प्रवीण त्रिवेदीबाट मिलाउनु त फेरि फुटेको स्पिकर जस्तै आवाज आयो यता त। अनि हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कस्तो खालको गीत गाउनुपर्छ तपाईँलाई जानकारी छ कि छैन? एकदम ल, 2070 सालसम्मको गीत गाउनु होला, 71 आजसम्मका गीतहरू नगाउनु होला। आज कुन गीत गाउनुहुन्छ? हुन्छ प्राविधिक र उनको आवाज मिलाउनु होला, अनि गीत राम्रोसँग बुझिँदैन यस्तो भयो भने त। हुन्छ गीत गाउनुहोस्।

मेरी प्रिय सी को खबर लिएर आओ है ना? कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। पहिलोचोटि सुन्नुभयो, पहिलोचोटिमै कल लगाउनु भयो, धेरै धेरै धन्यवाद छ। फेरि फेरिका बसाइमा आउनु होला। अहिलेको लागि बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, सुनिता याखा आउनुभएको थियो तेह्रथुमबाट, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, अर्का सहभागी, नमस्कार हजुर। आवाज आएन, नमस्कार हजुर, को बोल्नुभयो हजुर? सुनसहरीबाट के रोका मगर भन्नुभयो? अन्जिता रोका मगर, रेडियो सुन्दै हुनुहुन्छ? कस्तो लागिराखेको छ कार्यक्रम तपाईँलाई? राम्रो लागिराखेको छ होइन? फोनमा साथीहरूको आवाज कस्तो आइराखेको छ? ए, अनि तपाईँको पनि एउटा पनि सुन्ने थिएन उहाँको आवाज? ए, सानो सानो, ए तपाईँको आवाज कस्तो आइराखेको छ भन्ने हो होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कस्तो खालको गीत गाउनुपर्छ जानकारी छ कि छैन? जानकारी छ नि। ल, आज कुन गीत गाउनुहुन्छ? लगाउनुहोस्।

0: बल्लै भो बेटा हसिदेउ बोलिदेउ खोली मन बेटा होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनु होला तपाईँको नाम के रुकाम भन्नुभयो अन्जिता ल ठिक छ अन्जिता आउनुभयो धेरै खुसी लाग्यो अहिलेको लागि विदा गर्छौ नमस्ते अन्जिता आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 अर्का सहभागी त्यसपछि एउटा अर्को गीत तपाईलाई सुनाउने नै छौ नमस्कार हजुर को बोल्नु बुकाबाट रजनी शेर्पाली रबिना शेर्पाली सुनिल स्मृतिबाट अनि के छ के गर्दै हुनुहुन्छ अहिले गोठालोतिर तपाईँको आवाज एकदमै सानो आइराखेको छ है अलि आठो आवाजमा बोल्नु होला अनि कार्यक्रममा आउनु भएको छ आज के गर्छौ यहाँलाई जानकारी छ कि छैन ल गीत गाउनुहोस् लगाउनुहोस् त
1: बनको काँडाले हो हेडाले भइकैको मायाले
0: गीत गाउने बेला कम्तीमा पनि एक टुक्का त पूरा गाउनुपर्छ तपाईँले टुक्का पनि पूरा गाउनु भएन यो अलि भएन अब आउने बेला अलि तयारीका साथ एक टुक्का पूरा गाउने गरी आउनु पर्यो है हुन्छ फेरि फेरिका बसाईमा आउनुहोला अहिलेको लागि विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा रबिना शेर्पाली आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौ तपाईँले गीत गाउन आउने बेलामा कम्तीमा पनि एक टुक्का पूरा त गाउनुपर्छ है म तपाईँलाई आग्रह गर्छु र अब गीत सुन्ने पालो भएको छ गीतपछि तपाईँको माझमा फेरि आउनेछौ यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौ हामी कार्यक्रम लोक सारथीमा छौ अलिकति प्राविधिक समस्याले गर्दा गीत बजाउन पाएनौ अब एकजना साथीको कल लिन्छौ कल पछि गीत बजाउने सम्भवता हुन्छ होला यदि साथी नमस्कार हजुर को बोल्नु बुकाबाट सरिता राई अलि टाठो आवाजमा बोल्नु पर्यो सरिता के गर्दै हुनुहुन्छ गोठालो गर्दै हुनुहुन्छ होइन हुन्छ आज कुन गीत गाउनुहुन्छ पानसमा बत्ती बालेको हुन्छ होला गाउनुहोस्

मिले सिंदर रानी को कहते हैं तू मेरी परछाई मिले सिंदर रानी।

0: गरेको धन्यवाद
1: रोएर हुँदैन दुखी मन नगर कर्मैले यस्तै पारेको होइन जाने बेला बिहा गरेर अर्कैसँग जाने अनि त्यसपछि रोएर हुँदैन भनेर सम्झाउनु पर्यो फेरि होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनुहोला अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो सरिता उहाँसँग कुराकानी गरिसकेका छ अब गीत सुन्ने पालो हो गीतपछि तपाईँको माझमा आउनेछौ यो गीत तपाईँको लागि

0: फूल छरेको छ, गाउँघरे कान्छा लप परेको छ। अब गाउँघरको कान्छा र कान्छीले लप पारेको प्रसंग, माया प्रेम गरेको प्रसंग बद्री पंगिनी र सिन्धु मल्लले समावेश गर्नु भएको थियो। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्ते नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर तपाईँले? निशाबिका कहाँबाट भन्नुभयो? ए रामेछापबाट। कुन रेडियोबाट सुन्नुभयो हामीलाई रामेछापमा? रेडियो झन्कारबाट सुन्नुभयो। आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन हजुर? जानकारी छ। आज कुन गीत गाउनुहुन्छ? कुन गीत गाउनुहुन्छ भन्नु त? हजुर, म मरि गए
1: माटै खुसी रानी
0: लगाउनुहोस्।
1: मरि गए माटैको माटैको सिरानी नौनी बहिनी गराउन सिरानी खोटाङ जिल्ला शीतल बजार

ஜாரா லைல சந்தானாமா அவுசர் ஹாஜாரா.

0: Something magic, Silva Jala. Victor Vajala, Laila, Sangama, Silva Jala.
1: खोटाङ जिल्ला जिल्ला डिटेल बजार सम्झनामा आउँछ हजार हैन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनु होला अहिलेको लागि बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँले गीत सुनाएर गइसक्नु भएको छ पालो तपाईँको हो अर्का सहभागी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर नमस्कार हजुर यो कल हामी लिन सकेनौ उहाँको आवाज आएन क्यारे त्यो भएर हामी उहाँको कल लिन सकेनौ पालो तपाईँको हो अर्का सहभागी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्नु भयो धनकुटाबाट रूपा राई भन्नुभयो होइन के छ रूपाजी धनकुटातिरको हाल खबर
2: मेरो खबर एन धनकुटातिरको खबर एकदम ठिकै छ राम्रै छ गर्मी छ भन्नुपर्छ है घामो गरिरहेछ गर्मी छ भन्नुपर्छ तपाईँ एन जलजला ओरिन्टको खबर कस्तो छ नि
1: एकदम ठिकठाक छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ रूपाले
2: हुन्छ म एउटा गाइदिन्छु नि त है
1: ल हुन्छ गाउनुहोस्

0: दैलमुनी जाऊ भन्देऊ ना निष्ठोरी तिमी कहाँ छौ है? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाइमा आउनु होला। अहिलेको लागि बिदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा रूपा राई, उहाँसँग कुराकानी गरिसकेका छौं। पालो तपाईँको हो, यति बेला अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? खोटाङबाट। युनिस लिम्बू भन्नुभयो? ए, पास्तरबाट। के छ पास्तरतिरको हालखबर युनिसजी? अनि कुन रेडियोबाट हामीलाई सुन्नुभयो? मेनस्यामबाट हो? ल, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन युनिसजी? ल, आज कुन गीत गाउनुहुन्छ?
1: आज म पुरानी गीत नै गाउँछु। म किनभने धेरै पुरानी गीत नै गर्नु मन थियो, त्यही भएर पुरानी नै गाउँछु
0: नि। हुन्छ, ल गाउनुहोस्। ल, हुन्छ, कार्यक्रममा आउनुभयो। राम्रो गीत गाउनुभयो युनिसजीले, पूर्वेली गीत गाउनुहुन्छ, असाध्यै राम्रो गीत गाउनुहुन्छ। गीतको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अहिलेको लागि तपाईँलाई विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा युनिस लिम्बू आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। हाम्रो स्टुडियोको घडीमा 49 मिनट गइसकेको छ, अन्तिमतिर छौ। हामी गीत भन्दा पनि साथीहरूलाई नै स्वागत गर्छौ। यति बेला साथी नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? सुनसहरीबाट। करिश्मा बुढा मगर बोल्नुभयो? के छ करिश्मा जी हालखबर तपाईँको? हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ नि करिश्माले? बसिराख्नु भएको छ होइन? के गर्दै बसिराख्नु भएको छ नि? कार्यक्रम सुन्दै बसिरहनु भएको छ होइन? ल, हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन? ल, आज कुन गीत गाउनुहुन्छ?
2: म गीतबाट सुरु गर्छु।
0: ल, सुरु गर्नुहोस्।

0: म जिउन सक्दिन मुटु जलाइ जलाइ तिमी जीवन तिमी नै मृत्यु हौ न छोडा है मलाई हैन दा हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाइमा आउनु होला अहिलेको लागि तपाईँलाई विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौ 51 मिनट गइसकेको छ हाम्रो स्टुडियोको घडीमा यति बेला अर्को सहभागी हुनुहुन्छ कार्यक्रमको अन्तिम सहभागी हुनुहुन्छ हामी स्वागत गर्छौ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट गंगादेव दुईबाट सरिता घरती बोल्नुभयो है के छ सरिताजी हालखबर तपाईँको हाम्रो पनि एकदम ठिक छ गंगादेव कुन ठाउँ गंगादेव दुई कुन ठाउँ पर्छ यो अनि कार्यक्रममा आउनु भएको छ आज के गर्छौ तपाईँलाई जानकारी छ आज पुराना पुराना लोक भाकाहरू गाउनुपर्छ आज 2070 सालसम्मका लोक भाकाहरू गाउनुपर्छ है अलि तयारी गरेर आउनुपर्छ है यसै त भएन गीत त कमसे कम गाउनुपर्छ यति बेला हुन्छ विदा गर्छौ नमस्ते अलिकति तयारी गरेर आइदिनु होला म तपाईँलाई आग्रह गर्छु 53 मिनट होइन 53 मिनट गएको छ के अरे अन्तिम एकजना साथीसँग कुराकानी गर्छु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट तपाईँको आवाज सानो आएको छ अलिक ठुलो आवाजमा बोल्नु पर्यो है अनि कहाँदेखि को बोल्नुभयो संगीता सुनार कुन गीत गाउनुहुन्छ संगीता समय छोटो छ लगाइहाल्नुहोस् ल
1: You know I'm sorry.

यति नै हो यति नै हो हुन्छ राम्रो आवाजमा मिठो स्वरमा राम्रो गीत गाइदिनु भयो गीतका लागि धेरै धेरै धन्यवाद फेरि आउनुहोला कुन रेडियोबाट सुन्नुभयो हामीलाई ल हुन्छ फेरिका बसाईमा आउनुहोला अहिलेको लागि बिदा गर्छौ नमस्ते गुल्मिसमाबाट संगीता सुनार उहाँसँग कुराकानी गरिसकेका छ अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्छ भने राम्रो प्रावि मित्रले भन्दै हुनुहुन्छ है लौ त एटिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु र कार्यक्रममा हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रेडियो जलझलाबाट टेकमन विष्ट प्रिया मगर अनि सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष विशेष धन्यवादका शब्द भावहरू व्यक्त गर्दै आजको लागि सुझाव सल्लाह वा प्रतिक्रिया छ दिन चाहनुहुन्छ भने 9864917298644417298 फोन गर्नुहोला प्रोग्राम लोकसारथी 266@gmail.com इमेल पठाउनुहोला अनि कार्यक्रम लोकसारथीको फेसबुकमा जोडिनुहोला प्रेस वीरेन्द्र गिरीको फेसबुकमा पनि जोडिन सक्नुहुन्छ अनि प्रेस वीरेन्द्र गिरीको टिकटक आइडीलाई चाहिँ फलो गर्न नबिर्सनुहोला है भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं।

0: जलजला टर्न चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुत्रोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: त्यापेर एक बालकको मृत्यु भएको छ। रारा छायानाथ नगरपालिका 13 तिर्प घर भई पुलु बजार स्थित पेमा लामाको घरमा होटल व्यवसाय गर्दै आएका 32 वर्षीय जगन्नाथ बटुवालका 3 वर्षीय छोरा रमेश बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगाका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभएको छ। उहाँका अनुसार आज बिहान गएको पहिरोमा च्यापिएका रमेशलाई प्रहरी चौकी डोल्फोबाट खटिएको प्रहरी नायब निरीक्षक वीरबहादुर चन्दन नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो। उद्धारपछि उपचारका लागि नजिकैको स्वास्थ्य चौकी लगिएकोमा बालकको उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनु भएको छ। उक्त पहिरोबाट जगन्नाथ र उहाँकी श्रीमती सृजना बडुवाललाई सामान्य चोट लागेको छ। लामाको घर पूर्ण रूपले क्षति भएको र अन्य 8 घर पहिरोको जोखिममा रहेको जनाउँदै प्रहरी नायब उपरीक्षक थपलियाले ती घरका परिवारलाई आफन्तकोमा र बाँकी 8 जनालाई पुलु स्वास्थ्य चौकीमा राखिएको बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले रोक रिझ्याई र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिहरूको भविष्य लामो नभएको टिप्पणी गर्नुभएको छ। नरबहादुर कर्मचारीको स्मृति दिवसका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासपा लक्ष्य टिप्पणी गर्नुभएको हो। महासचिव पोखरेलले वर्तमान समयमा उदाएका नयाँ शक्तिहरू अवसरवाद र अराजकताको जगमा खड़ा भएको आरोप लगाउनुभयो। नयाँ शक्तिहरूको पतन निश्चित भए पनि उनीहरूको असफलतापछि जनमत स्वत पुरानै दलहरूतिर फर्कन्छ भन्नेमा विश्वस्त हुन नसकिने पोखरेलको तर्क छ। उहाँले नयाँ शक्तिको असफलतापछिको रिक्ततामा जनतालाई पुनः मूलधारका राजनैतिक दलहरूमा आकर्षित गर्नु अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो। पार्टीको आन्तरिक अवस्थाप्रति समीक्षा गर्दै महासचिव पोखरेलले युवा पुस्ताको आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। सत्याग्रहमा बसिरहेका प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा चासो राख्नु भएको छ। आज मन्त्री मेहताले डाक्टर केसीको स्वास्थ्य अवस्थालाई लिएर सिटी प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डाक्टर हेमराज पाण्डेसँग संवाद गर्नुभएको हो। उहाँले डाक्टर केसीको स्वास्थ्यको उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ। 5 बुधे माग राख्दै डाक्टर केसी सत्याग्रहमा हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालाबाट सिटी प्रादेशिक अस्पतालको आईसीयूमा राखिएको छ। यसैबीच डाक्टर केसीका मागका विषयमा छलफल गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि सम्मिलित वार्ता टोली आजै धनगढ़ी जाने तयारी भएको मन्त्रालयले जनाएको छ। र बाँकेको राप्ती सोनारी गाउँपालिका 8 शमशेरगंज स्थित मत्स्य विकास केन्द्रले माछाका भूरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि गरेको छ। आर्थिक वर्ष 2082-83 53% बढ़ी राजस्व संकलन रहेको मत्स्य विकास केन्द्रका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रिम बहादुर थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार आर्थिक वर्ष 81-82 33,14,400 रूपियाँ राजस्व संकलन भएकोमा गत आर्थिक वर्षमा 17,74,242 वृद्धि भई 50,88,000 642 रूपियाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा यो 53.53% बढ़ी हो। लक्ष्यभन्दा बढ़ी माछाका भूरा उत्पादन तथा बिक्री भएकाले राजस्वमा पनि वृद्धि भएको अधिकृत थापाले उल्लेख गर्नुभएको छ। वहाँका अनुसार गत आर्थिक वर्षमा ह्याचलिङ भूरा 2 करोड़, फ्राई 15 लाख र फिंगर लिंग 12 लाख गरी कुल 2 करोड़ 27 लाख भूरा उत्पादन गर्ने लक्ष्य राखिएको थियो। केन्द्रले लक्ष्यभन्दा बढ़ी ह्याचलिङ 2 करोड़ 59 लाख र फ्राई 63,81,580 र फिंगरलिङ 26,24,672 उत्पादन गरेको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु, नमस्कार।
4: यति त राम्रो जीपीए ल्याएर पास भयो आईटी पढ्नको लागि।
5: जलदला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
4: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: पढ़ाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी, नेपाली। प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म। प्रवेश परीक्षा 2083 5 महिना 3 गते। भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ। विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि। कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट। दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
4: आवेदन बुझाउँदा हासालाई खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
5: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर श्याम बहादुर बुढा मगर 98601820, प्रशासन शाखा 98449000008, 98683690/47, लेखा शाखा 98740862360, कार्यालय टेलिफोन नम्बर 086440367। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा। रोल्पाको गौरव, रोल्पाको शान। जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
4: यति त राम्रो जीपीए ल्याएर पास भयो आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला?
6: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
4: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
6: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
4: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
6: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 मा सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई तपाईलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 मा विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं जीटीई भीटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरुमा भर्ना खुलेको व्यवहारा सबैमा जानकारी गराउँछौं।
2: हाम्रा विशेषताहरू दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र आईटी का कक्षाहरू बिहानी सत्रमा सञ्चालन गरिने
6: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
2: थप जानकारी का लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578042011
6: प्रदेश का स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमूना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरीदान।

0: आते तो हैरान पारी सक्यो अहिले त जनता तो चीसो खाना पनि दिदैन दुखेको दुखी गर्छ दाँत को उपचार पनि गर्नु पर्ने थियो छोरी को दाँत तो झन बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सीधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईको साथ
2: हो दात का सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805014652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
6: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
6: लोकसेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
6: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
7: आया मम्मी दाँत दुख्यो म त खाना खान नि सक्दिन
8: हैन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
9: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
8: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
9: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
8: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट, फिसर, सिलनेट दाँत मा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारी का लागि B&B डेन्टल क्लिनिक घोराई 15 हॉस्पिटल रोड निमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
9: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।

नमस्कार, म गायिका स्वरूपा रसाईले तपाई सुन्दै हुनुहुन्छ तपाईको मनको आवाज रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको

0: समस्या भएमा बारम्बार आँखा रातो भएमा पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-070
1: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: होइन सास पनि झमक्क परिसक्यो, कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो, चुलोमा आगो बलेको देख्दिन।
3: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो माग पूरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
2: होइन के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
3: चार पर्व आउन लागिसक्यो, सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन।
2: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठग्गिने हो कि भन्ने डर हुन्छ।
3: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: लौ उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ, नयाँ गहना सँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
2: यता सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
3: प्रोप्राइटर तिलक रसाइली,
2: सम्पर्क मोबाइल नम्बर 98-631-2593 98-119-3935। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ, तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
5: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौँ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौँ।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
5: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
5: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
6: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
7: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
6: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
6: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
7: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
6: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
7: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर डाङ
6: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही डाङ।
7: सम्पर्क मोबाइल 98578211105,
6: 98479802,
7: 98095826005
6: र 98103940.
8: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
9: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
8: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
9: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
10: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
9: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
11: डाक्टर कमल चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डी फोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
10: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
9: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्ने तथा नसा रोग विशेषज्ञ,
11: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
10: कम तौल, दूध नचुस्ने, निमोनिया, जन्डिस,
12: दम, पेट को समस्या, छाती को समस्या, मस्तिष्क ज्वरो, टीबी, नाक बाट रगत बग्नु, जीवमा तथा घाटी में गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, मुटु को समस्या, बाल बालिका में देखिने चिड़चिड़ापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छाती को समस्या, दम, टीबी, जन्डिस, पेट को समस्या, बाल बालिका में हुने संपूर्ण रोग को उपचार।
13: यदि ये सब उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
12: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
13: जसका लागि मोबाइल नम्बर छ 9858-44-123, 9848-07-6770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
12: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
14: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
15: होइन, के भएको छ र तपाईँलाई?
14: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
15: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटनिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
16: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानीद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
17: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिसा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिराउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, बात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
16: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
17: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
16: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ निर।
18: कैया बद्दी मेरो त दादु खिलो, के गर्ने होला अब?
19: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
20: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु। पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
19: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
20: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
19: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत
0: फिक्स दात बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
20: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराहीदाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजिना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908079 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।

नमस्कार, म गायिका स्वरूपा रसाइली। तपाई सुन्दै हुनुहुन्छ तपाईको मनको आवाज रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
3: तपाई आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आर्थिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
4: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: सबैजना जुटेर अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
0: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
7: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्वीन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्वीन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
0: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
7: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
0: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्वीन केयर क्रिम।
1: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्वीन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848751234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 9849325627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्वीन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
3: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौ। व्यवस्थित तवरले पार्किङ गरौ। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौ। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौ। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौ। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेशनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेशनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेशनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेशनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9841-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दासु दाना छैन कामत ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
2: बुनु जामै दाना लिनु लाला।
3: हजुर, यदि तपाई पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ, चुडिखेल, रोल्पा।

0: FM 자네가 토플로 쌓은 메가하트.
1: 전설아 타임체크.
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
3: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
4: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: ओली प्रचण्ड बीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीन बुधे सहमति। कर्णालीका मुख्यमन्त्री कणेलद्वारा पदबाट राजीनामा।
0: शिक्षा मन्त्रीको निर्देशनमा डाक्टर गोविन्द केसीसँग वार्ताका लागि शिक्षा सचिव धनगढ़ीमा। उपचार व्यवस्थापनमा स्वास्थ्य मन्त्री मेहताको चासो।
1: पछिल्लो एक वर्षमा नेपाल घुम्न आउने पर्यटकको संख्या 12 लाख नाघ्यो, सबैभन्दा बढ़ी भारतबाट।
0: प्रदर्शन रोक्ने कक्रोच जनता पार्टीको घोषणा, बाँकी माग पूरा गर्ने सहमतिपछि प्रदर्शनकारी घर फर्किँदै।
1: र दोस्रो T20मा भारत जिम्बाब्वे विरूद्ध टस हारेर ब्याटिङ गर्दै।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक। वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा संघ प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीन बुधे सहमति गरेको छ। आज भएको सहमति पत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका हुन्। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था तथा अस्वस्थ राजनैतिक प्रतिस्पर्धालाई समाधान गर्दै राजनैतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्यले दुई दलबीच सहमति भएको जनाइएको छ। सहमति अनुसार प्रदेश सभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गरिनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्नेछ भने कर्णाली सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ। त्यसै गरी मधेस र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दल परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख गरिएको छ।
1: यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कणेलले आफू विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पदबाट राजीनामा दिनुभएको छ। मुख्यमन्त्री कणेलले आज बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिनुभएको हो। गत असार 32 गते कंग्रेस र नेकपाका 16 सांसदले मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए। आज दिउँसो 3 बजे मुख्यमन्त्रीले प्रदेश सभामा अविश्वास प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक आह्वान गर्नुभएको थियो। सोही बैठकमा उहाँले राजीनामा दिनुभएको हो। गत असार 31 गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल कंग्रेसका 4 मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए। कडेल 2080 साल चैत 27 गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्देशनमा डाक्टर गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चुडामणि पौडेल धनगढ़ी पुग्नु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले हिजो साँझ डाक्टर केसीसँग टेलिफोन सम्वाद गर्नुभएको थियो। त्यस लगत्तै वार्ता मार्फत अनसनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढ़ी पठाइएको हो। यसैबीच प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि भोलि धनगढ़ी पुगेर डाक्टर केसीसँग सम्वाद गर्नुहुनेछ। सरकारले वार्ता मार्फत डाक्टर केसीको अनसनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको छ। यसका लागि शिक्षा मन्त्री पोखरेलले अग्रसरता लिइरहनु भएको छ। केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा चासो राख्नु भएको छ। आज मन्त्री मेहताले डाक्टर केसीको स्वास्थ्य अवस्थालाई लिएर सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डाक्टर हेमराज पाण्डेसँग सम्वाद गर्नुभएको थियो। उहाँले डाक्टर केसीको स्वास्थ्य उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ। वर्तमान सरकारसँग 5 बजे माग राख्दै डाक्टर केसीले यसपटक धनगढ़ी स्थित कृष्ण मन्दिर धर्मशालाबाट अनसन शुरू गर्नुभएको हो। स्वास्थ्य अवस्था बिग्रिएपछि डाक्टर केसीको सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ। उहाँको आईसीयूमा राखेर उपचार भइरहेको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष र गेटा मेडिक मेडिकल कलेज दोस्रो चम स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गरिएका नियुक्ति खारेज गर्ने लगायत माग राखेर डाक्टर केसी धनगढ़ीमा अनशन बस्नु भएको हो।
1: गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्टले गाँझा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा फिर्ता पठाउनु भएको छ। प्रदेश प्रमुखबाट पुनर्विचारका लागि सन्देश सहित हिजो विधेयक प्रदेशसभामा फिर्ता पठाइएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले आज जानकारी दिनुभयो। गत असार 25 गते प्रदेशसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका लागि प्रदेशसभा सचिवालयले असार 30 गते प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। तर सभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक नेपालको संविधान र संघीय कानूनसँग बाँझिएको भन्दै प्रदेश प्रमुखले फिर्ता गर्ने निर्णय गर्नुभएको हो। प्रदेशसभाले औषधिजन्य तथा औद्योगिक परियोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बनाएको थियो।
0: नेपाल घुम्न आउने पर्यटकको संख्या पछिल्लो एक वर्षमा 12 लाख नागेको छ। नेपाल पर्यटन बोर्डका अनुसार आर्थिक वर्ष 82-83 12,09,357 विदेशी पर्यटक नेपाल आएका छन्। सबैभन्दा धेरै 3,11,531 पर्यटक भारतबाट आएका हुन्। यस्तै अमेरिकाबाट 1,11,325 पर्यटक आएका छन्। तेस्रोमा चीन रहेको छ। चीनबाट 1,09,892 पर्यटक नेपाल आएको बोर्डले जनाएको छ। बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आवागमनको तथ्याङ्क अनुसार भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ। कुल आवागमन मध्ये भारतको हिस्सा करिब 25.76% रहेको छ। भारतपछि अमेरिका दोस्रो र चीन तेस्रो प्रमुख बजार स्रोत बजारका रूपमा रहेका छन्। गत आर्थिक वर्षमा सबैभन्दा बढ़ी कार्तिक महिनामा 1,24,829 विदेशी पर्यटक नेपाल आएका थिए। त्यसपछि चैतमा 1,19,390, फागुनमा 1,14,152 र असोजमा 1,11,780 पर्यटकको आवागमन भएको तथ्याङ्कले देखाएको छ। वर्ल्डले सबैभन्दा नजिकका स्रोत बजार भारत र चीनमा प्रवर्धनात्मक कार्यक्रमलाई तीव्रता दिएको छ। गत आर्थिक वर्षमा भारतका पुणे, हैदराबाद, चेन्नई, मुम्बई, नयाँ दिल्ली लगायतका विभिन्न शहरमा 12 भन्दा बढ़ी प्रवर्धनात्मक कार्यक्रम गरिएको बोर्डले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: मार्वलका सिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्वलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भरको।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाक लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाक ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलो पटक विदेशी विद्यार्थी भर्ना लिने भएको छ। पहिलो वर्ष 4 कार्यक्रममा 10 विद्यार्थी भर्ना गर्न लागेको हो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर ऋषिराम कटेलका अनुसार विश्वविद्यालयले स्नातक तहको कृषि संकायमा 3, वन विज्ञानमा 3, पशु चिकित्सामा 3 र मत्स्य विज्ञानमा 1 विदेशी विद्यार्थी भर्ना गर्न लागेको हो। ती विद्यार्थी भर्नाका लागि कार्यविधि बनाइँदैछ। पशु चिकित्सकका विदेशी विद्यार्थीसँग 10,000 अमेरिकी डलर शुल्क लिने निर्णय गरिएको छ भने अन्य संकायसँग 4,000 डलर लिइने उहाँले बताउनुभयो। विश्वविद्यालयले अहिले खोल्न लागेको प्रवेश परीक्षामा भने विदेशी विद्यार्थी सहभागी हुनु नपर्ने जनाइएको छ। भर्नाका लागि कस्ता विदेशी विद्यार्थी योग्य हुने भन्ने विषय कार्यविधिमा समावेश हुने उपकुलपति कटेलले बताउनुभयो। यसअघि मुलुकमा अन्य विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिए पनि कृषि विश्वविद्यालयले पहिलो पटक भर्ना लिन लागेको हो।
0: बाँकेको राप्ती सुनारी गाउँपालिका आठ शमशेरगंज स्थित मत्स्य विकास केन्द्रले माछाका भूरा तथा खाने माछा बिक्रीबाट राजस्वमा वृद्धि गरेको छ। आर्थिक वर्ष 2082/83 53% बढ़ी राजस्व संकलन भएको मत्स्य विकास केन्द्रका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रिम बहादुर थापाले जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक वर्ष 2081/82 33,14,400 रूपियाँ राजस्व संकलन भएकोमा गत आर्थिक वर्षमा 17,74,242 वृद्धि भई 50,88,642 रूपियाँ पुगेको हो।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएसँगै कक्रो जनता पार्टी सीजेपीले प्रदर्शन रोक्ने भएको छ। शिक्षा मन्त्रीको राजीनामापछि सीजेपीले सबै 3 माग पूरा गर्न सरकार सहमत भएको सीजेपीले जनाएको छ। शिक्षा मन्त्रीको राजीनामासँगै प्रश्नपत्र लीक भएपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई जनही 1 करोड़ दिनुपर्ने माग राखेको थियो। यस्तै प्रदर्शनकै क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीहरू आन्दोलनकारी विरूद्ध दर्ता गरिएका सबै जाहेरी र मुद्दा फिर्ता गर्नुपर्ने माग राखेको थियो। यी मागहरू पूरा गर्न सरकार सहमत भएको सीजेपीले जनाएको छ। देशव्यापी रूपमा फैलिएको आन्दोलन र चौतर्फी दबावपछि शिक्षा मन्त्री प्रधानले आजै राजीनामा दिनुभएको थियो। शिक्षा मन्त्रीको राजीनामासँगै सड़कमै युवाहरूले खुशियाली मनाएका छन्। प्रश्नपत्र चुहावट विरूद्ध अनसनमा बसेका सामाजिक अभियन्ता सोनाम आन्चुकले शिक्षा मन्त्रीको राजीनामालाई लोकतन्त्रको विजय भन्नुभएको छ। माग पूरा गर्ने सहमतिपछि प्रदर्शनकारी घर फर्कन थालेका छन्।
0: अब खेल समाचार। टी20 सीरिज अन्तर्गत दोस्रो खेलमा अहिले भारत र जिम्बाब्वे बीच प्रतिस्पर्धा भइरहेको छ। जिम्बाब्वेका कप्तान सिकन्दर रजाले टस जितेर पहिले बोलिङ गर्ने निर्णय गरेपछि भारतले ब्याटिङको निम्तो पाएको छ। ताजा अवस्थामा भारतले 18 ओभरको खेल सकिँदा 4 विकेट गुमाएर 196 रन बनाएर खेलिरहेको छ। 3 खेलको सिरिजमा भारत 1-0 अगाडि छ। भारतले पहिलो खेलमा जिम्बाब्वेलाई 7 विकेटले हराएको थियो। भारत आजको खेल जित्दै 1 खेल अगावै सिरिजमाथि कब्जा गर्न चाहन्छ। जिम्बाब्वे भने पाहुना टोली भारतलाई हराउँदै सिरिज बराबरी गर्न चाहन्छ। अहिलेसम्म भारत र जिम्बाब्वे बीच टी20 अन्तर्राष्ट्रियमा 15 खेल भएका छन्। यी खेलमध्ये 12 खेल भारतीय टोलीले जित्दा 3 खेलमा जिम्बाब्वे विजयी भएको छ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: ओली प्रचण्ड बीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा 3 बुँदे सहमति। कर्णालीका मुख्यमन्त्री कण्डेलद्वारा पदबाट राजीनामा।
0: शिक्षा मन्त्रीको निर्देशनमा डाक्टर गोविन्द केसीसँग वार्ताका लागि शिक्षा सचिव धनगढ़ीमा। उपचार व्यवस्थापनमा स्वास्थ्य मन्त्री मेहताको चासो।
1: पछिल्लो 1 वर्षमा नेपाल घुम्न आउने पर्यटकको संख्या 12 लाख नाघ्यो, सबैभन्दा बढ़ी भारतबाट।
0: शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै प्रदर्शन रोक्ने कक्रो जनता पार्टीको घोषणा। बाँकी माग पूरा गर्ने सहमतिपछि प्रदर्शनकारी घर फर्कदै।
1: र दोस्रो टी20मा भारत जिम्बाब्वे विरूद्ध टस हारेर ब्याटिङ गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
7: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
8: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
7: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
8: ल तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
7: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्था

0: स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोक देखि 5 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारी का लागि सम्पर्क नम्बर 0825916070 98578443123 98478407070।
1: दाङ पाप रोग एन्ड स्किन केयर सेन्टर काली ट्राफिक चोक देखि 5 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।
2: होइन सास पनि झमक्क परिसक्यो, कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसाप छैन कि क्या हो, चुलोमा आगो बलेको देख्दिन।
1: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो माग पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
2: होइन के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
1: चार पर्व आउन लागिसक्यो, सुनका गरगहना किन्दिनु भनेको कहिले सुन्ने होइन,
2: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
1: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल सधैँ छ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: ल उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तैयार गरिन्छ, नया गहना संग पुराना गहना सट्टा पट्टा पनि गरिन्छ।
2: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्व को अवसर में विशेष छूट को व्यवस्था पनि गरिएको छ नि।
1: प्रोपराइटर तिलक रसाइली,
0: सम्पर्क मोबाइल नम्बर 98631953993 98119 39535।
3: बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ, तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ, साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानु गोलाको उपचार
5: बाथरोग युरिक एसिड हाट जोड्ने दुख्ने हात खुट्टा सुन्निने छमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
6: अनुहारको चाया फोटो गन्दी फोर दाग सेतो तथा कालो बुबीको उपचार
5: सेतो पानी बग्ने एउटी चिलाउने गनाउने पानी बग्ने निसन्तान मानसिक भए दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा।
7: तुलसीपुर दाङ
8: रोग भइरहेका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई दाङ
7: सम्पर्क मोबाइल 98578211105

0: अन्ठानब्बे चार उनासी शून्य दुई आठ सय दुई
1: अन्ठानब्बे शून्य पञ्चानब्बे बयासी छ सय पाँच
0: र अन्ठानब्बे दस त्रियानब्बे उनाचालिस चालिस।
2: यो दाँतले त हैरानै पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर हाम्रा सेवाहरू,
3: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
3: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर अन्ठानब्बे चालिस सात सय चालिस तिन सय अठार
3: अन्ठानब्बे शून्य पञ्चानब्बे चौध छ सय बाहन्न।
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: त्यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15।

0: त्यागको थुप्रो चार मेघा
1: डाक्टर साहब भन्नुभयो नि कहिले काहीँ यो हेपाटाइटिस भयो नि आफै ठिक हुन्छ ए र ई चाहिँ
2: ए र ई चाहिँ म्याक्सिमम आफै ठिक हुन्छ एक महिना कोर्समा होइन बीको पनि आफै ठिक हुन्छ 75% क्लोनिकमा जाने पर्सेन्टेज पनि कम छ तर यति धेरै बर्डन छ कि दुनियाँमा त्यो पर्से त्यो ठिक हुने पर्सेन्ट भन्दा पनि बेठिक पनि धेरै देखिन थालिया छ कि मतलब अब एउटा डाटा के छ भने लगभग हाम्रो अहिले यो हेपाटाइटिस डीको उसमा के भन्या छ भने सार्वजनिक भएको छ भने लगभग विश्वको 30 करोड मान्छेलाई थाहा छैन कि उसलाई हेपाटाइटिस बी या सी छ भन्ने कुरा त्यसले अब के भयो त त्यो 30 करोड जनसंख्याले एकअर्कालाई अर्कोलाई सार्ने भयो अझै बढ्दैछ
1: होइन
2: सरुवा नै हो सरुवा मतलब अब तपाईँको यो अरू जस्तो त्यो खोक्दा यस्तोबाट सर्ने होइन यसको विभिन्न माध्यम छ अब सर्ने तरिकाहरू पनि छ यसको
1: डाक्टर साहबले भन्न खोज्नु भएको चाहिँ त्यति धेरै मान्छेलाई हेपाटाइटिस छ
2: हजुर
1: तर ती मान्छेलाई मलाई हेपाटाइटिस छ भन्ने थाहा छैन
2: हजुर
1: र थाहै नभइकन एकबाट अर्कोलाई सरिरहेछ
2: हो त्यही भएर घातक भनिरहेछ
1: घातक र यो चाहिँ संक्रमण भइरहेछ
2: हजुर
1: यो अझ डाक्टर साहबले भन्नुभयो यो संख्या यो प्रतिशत त अझै विकराल
2: भएर बढ्छ जस्तो भनौँ न हामी मध्ये यही हामी सोध्यौं भने कतिजनाले हामीलाई चेक गरेका छौँ हेपाटाइटिस बी सी छ कि छैन भनेर अनि कतिजनाले हामीले भ्याक्सिन लियौं त होइन त्यो कसैले पनि धेरै पर झन् अझ नेपाल जस्तो देशमा हाम्रो धेरैले गरेका छैनौ मेरो उद्देश्य चाहिँ यही जनतामाझ पुर्याउनु छ कि चेक गरौं एकचोटि चेक गरौं हेपाटाइटिस बीको इजिली भ्याक्सिन एभाइलेबल छ उसलाई उपचारमा जाउँ होइन यदि भइसकेका छ भने पनि उपचारमा जान सजिलो छ आजकल
1: यसको उपचार त्यति जटिल छैन
2: हेपाटाइटिस सीको अझ भन्नुपर्दा यति राम्रो औषधिहरू आइसकेका छ बजारमा त्यो तपाईँले 12 हप्ता उपचार गर्यो भने अलमोस्ट 100% ठिक भएको देखिरहेको छौँ हामीले पुरै ठिक हुन्छ हेपाटाइटिस सी बीको चाहिँ अलिकति कम्प्लिकेटेड छ त्यही पनि तपाईँलाई क्यान्सर र सिरोसिसबाट बचाउने उपायहरू छ
1: डाक्टर साहब अब धेरै चिजहरूका विषयहरूका अप्ठ्याराहरूका चुनौतीहरूका कारण हुन्छन् यो हेपाटाइटिसको कारण केही हुन्छ कि यो कस्तो के कारणले हेपाटाइटिस हुन्छ मान्छे
2: यो भाइरल इन्फेक्सन हो बेसिकल्ली अब ए र ए भनिहाल्यो खानेकुरा पानीबाट सर्छ अब बी र सी अब तपाईँले भने चाहिँ अब सर्ने के हो प्रवृत्ति त्यस्तै लाग्यो होइन प्रवृत्ति नम्बर वान भने चाहिँ तपाईँको त्यही संक्रमित आमाबाट यो रोग बच्चामा सर्छ होइन अब सर्ने त्यही भएर गर्भवती अवस्थामा चेक गर्नु पर्यो एउटा पार्ट अर्को भने चाहिँ रक्त सञ्चारको क्रममा होइन सावधानी अप्नाउनु पर्यो पहिले आजकल त हुन त हामीले ब्लड लिँदा या दिँदा जहिले पनि हेपाटाइटिस बी र सीको स्क्रिन गर्छौं तर हामी मध्ये धेरै पपुलेसन यस्तो छ कि केही वर्ष अगाडि भनौं हेपाटाइटिस बी र सीको चेक भएको थिएन त्यतिखेर सबैको होइन उताबाट पनि सर्ने चान्सहरू धेरै अगाडिको कुरा हो तर आजकल अब भइसकेको छ तर उसलाई धेरै 20 वर्ष अगाडि भएरैछ भने पनि सिम्टम त अहिले ल्याउन सक्ने भयो होइन 10 वर्ष अगाडि भएको छ भने त्यो एउटा पार्ट हो अर्को असुरक्षित यौन सम्पर्क होइन यो चाहिँ बी चाहिँ बढी यसमा चान्स हुन्छ बढी सर्ने असुरक्षित यौन सम्पर्कबाट अर्को भने चाहिँ तपाईँले आईभी ड्रग युज गर्ने जसले एक अर्काको निडिल सेयर गर्छ सिरिन सेयर गर्छ नेपालमा हेपाटाइटिस सीको चाहिँ प्रमुख कारण चाहिँ यही देखेका छौँ हामीले सिरिन सेयर गर्ने माध्यमबाटै
1: सुई सिरिन
2: एउटा लिने अर्को साथीलाई दिने अर्कोले अर्कोलाई दिने एउटालाई छ भने सबैलाई सरिरहेको हुन्छ
1: त्यसो भए त ब्लेडहरू
2: हजुर
1: कैची
2: ब्लेड कैची चाहिँ अब त्यो हेपाटाइटिस बी चाहिँ एकदम सजिलै इभन रेजर भनौँ होइन रेजर होइन हजामका जाँदा मानौ कसैलाई हेपाटाइटिस भएको छ त्यही ब्लेडले फेरि त्यसलाई स्टेरलाइज नगरिकन होइन त्यो चेन्ज नगरिकन अर्कोले अर्कोमा कतै घाउ बन्यो भने त त्यो सर्ने सम्भावना बढ्यो नि
1: यो चाहिँ जस्तो मौसम होइन मान्छेको घनत्व फोहोर मैला पल्युसनको कारण केही पनि छैन
2: पल्युसनहरूसँग केही मतलब छैन ब्लडबाट केही जानु पर्यो त्यो भाइरल
1: आमाबाट
2: हेपाटाइटिस बी एकदम कमन छ त्यो चाहिँ हाम्रो देशमा
1: अनि असुरक्षित
2: यौन सम्पर्क आईभी ड्रग्स
1: ड्रग्स अब त्यसमा चाहिँ यहाँले भने रेजरहरूसम्म पर्न सक्छ ती कुरामा मान्छे सावधान भयो भने यो सर्नबाट हामी बच्न सक्छौँ यसमा उमेरको हदबन्दी त्यस्तो बढी घटी भन्ने हुन्छ कि हुन्न कि जसलाई पनि हुन सक्ने
2: यो अब यो सर्ने तरिका सुनेपछि अब जसलाई पनि हुने भयो त्यो सिरिन्ज सेयर 80 वर्षको कसैले सेयर गर्यो भने पनि उनलाई हुने भयो होइन अब यो गर्भ अवस्थामा सर्ने भएपछि अब त्यो महिला त्यो एज ग्रुप होइन 20 वर्षदेखि 30-35 अलि हेपेटाइटिस बी बढी देखिने भयो होइन अनि अर्को चाहिँ हाम्रो यो महिला त्यो गर्भवतीबाट बच्चामा सरेको चाहिँ त्यो बच्चा जन्मिने बित्तिकै चाहिँ सिम्टम ल्याउँदैन अनि त्यो चाहिँ अलिकति एडल्ट एजमा आएर अनि उसको सिम्टमहरू देखिने
1: हामीले बुझ्नु पर्यो के भन्दा हेपाटाइटिस जसलाई पनि हुन सक्छ
2: जसलाई पनि सर्न सक्छ
1: र आज हामी आफू स्वस्थ महसुस गरिरहेछौँ यदि जाँच पडताल गर्ने हो भने हामीमा त धेरैलाई हेपाटाइटिस भएको हुन सक्दछ
2: यही देखायो वर्ल्ड वाइड डाटाले हाम्रो अब हामी कहाँ गर्न बाँकी छ त्यो
1: नेपालको डाटा केही छ राजा
2: नेपालको हाम्रो गभर्मेन्टको अफिसियल डाटा त छैन हाम्रो हामी नेसनल भन्ने एउटा ग्रुप छ नेसनल एसोसिएसन अफ स्टडी अफ लिभर डिजिज हामीले भर्खर 2 वर्ष भयो एक्टिभेट भएको हाम्रो संस्था हामीले अब यसमा चाहिँ हाम्रो लिभरकै डाक्टरहरू बेसिकली इन्भल्भ छौँ हाम्रो हामीले अनुमान गरे चाहिँ नर्मल्ली कस्तो छ भने हेपाटाइटिस बी चाहिँ 0.9% पपुलेसनमा त्यही अघि भने मैले त्यही लगभग 2,50,000 हेपाटाइटिस बी र 1,30,000 जति हेपाटाइटिस सी छ भन्ने हामीले शंका गरेका छौँ
1: एउटा धेरै त्यो पनि
2: फेरि
1: अनुमान हो
2: त्यो अनुमान हो बढी हुन सक्छ होइन
1: घटी हुन त सक्ने भएन बढी चाहिँ हुन सक्ने
2: एकदम किनभने हाम्रो छेउकै मुलुकहरू हेर्ने हो भने चाइनातिर एराउन्ड 4-5% पपुलेसनमा छ हेपाटाइटिस बी चाहिँ होइन अनि अब उनीहरूको हामीभन्दा धेरै नै अझ अगाडि मेडिकल उहरू छ अब तिनीहरूको हुँदाहुँदै पनि यति हुनु होइन हामी कहाँ अब अझ बढी हुन सक्छ भन्ने हामीले सोचिरहेको छ
1: उनीहरूको स्वास्थ्य प्रविधि स्वास्थ्यको पहुँच चाहिँ हाम्रो भन्दा
2: बढी छ
1: त्यसो हुँदा पनि उनीहरूको जनसंख्याको अनुपातमा थुप्रो मान्छेले हेपाटाइटिस छ भने हाम्रो जस्तो स्वास्थ्यको पहुँच अझै सुगममा त पर्याप्त छैन भने दुर्गममा झन् छैन भने चाहिँ हामी कहाँ झन् धेरै जनसंख्यालाई हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ दर्शक यो जस्तो अघि नै पनि हामीले कुरा त गर्यौं तर कोही साधारण मान्छेलाई मलाई पनि हेपाटाइटिस भयो होला भनेर उल्लेख केही जान्न सक्ने तरिकाहरू छन्
2: यो स्क्रिनिङ गर्ने हो सिम्पल ब्लड टेस्ट हुन्छ आजकल जताततै हुन्छ
1: आफूले महसुस गर्ने छ
2: महसुस केही छैन या त तपाईँलाई अब तपाईँलाई साधारण ज्वरो आयो भने तपाईँ हेपाटाइटिस बी र सीको कुनै डाक्टरले पनि त चेक गर्दैन नि होइन या उस

0: उसको
1: ज्वरो नियन्त्रणले ओखतिनतिर
0: दिने अब डाक्टरले चेक गर्ने कति खेर हो भन्दा तपाईँको लिभर फंक्सन टेस्ट अब गराउँछौ हामीले लिभरको टेस्टमा कुनै पनि एबनर्मालिटी देखियो भने हामीले हेपाटाइटिस बी र सीको टेस्ट गर्ने हो होइन नर्मल्ली त उसले सबैलाई गर्न थाल्यो भने हाम्रो अप्ठ्यारो पनि पर्छ हामीलाई पनि होइन सबैको गराउन थाल्यो भने त्यही भएर आफै अलिकति ध्यान दिनु पर्यो यो कुरामा आफै ब्लड टेस्ट रुटिनली गराउँदा एकचोटि बी पनि सी पनि एकचोटि त्यो यसमा आयो भने आयो नभए नर्मल्ली चाहिँ कसैले चेक गर्दा हुँदैन यो बी र सी चाहिँ
1: त्यसकारण यो कतिलाई छ कसलाई छ कसलाई छैन भन्ने चाहिँ भन्न साधारण हिसाबले
0: किनभने अहिले हामी हाम्रो पालामा त खोप थिएन होइन बच्चाहरूलाई दिन्थेन हामी जो जसलाई थाहा भयो उसले खोप लगायो होइन जसलाई थाहा छैन अहिले पनि उसले खोप त लगाएको छैन हेपाटाइटिस बीको यति सजिलो छ भन्ने पनि थाहा छैन मान्छेलाई हजार रुपियाँ भन्दा कम पर्छ त्यो खोप तिनवटा डोज
1: बिसिजी विभिन्न खोप दिए जस्तै यसको पनि खोप छ
0: अहिले बच्चाहरूलाई मात्र सरकारले गरेका छ
1: यो कति वर्ष दिइरहेको छ
0: त्यो हाम्रो हजुर अहिले तीन चार वर्ष भयो
1: मलाई
0: एक्ज्याक्ट थाहा छैन म यहाँ ऊ नभए भएर कति वर्ष जे होस् अहिले चाहिँ दिइरहेछ
1: अहिलेको नयाँ जेनेरेसनलाई चाहिँ
0: छ
1: अब रोकथामको उपायको लागि पहिल्यै खोपै दिने तर त्योभन्दा अरू अहिलेका वयस्कदेखि वृद्ध वृद्धसम्ममा त्यो खोप थिएन नभएको कारण त्यो उमेरका मान्छेहरूलाई चाहिँ अहिले पनि धेरैलाई हेपाटाइटिस
0: थियो हाम्रो देशमा चाहिँ त्यो सेड्युलमा हालेको थिएन
1: हाम्रो देशमा सजिलो गरी मान्छेले लाउन सक्दैन थियो अब यसका रोकथामका उपायहरू
0: अब रोकथाम रोकथाम भने
1: एउटा त डाक्टर साहब हुनु अवेरनेस
0: अवेरनेस होइन सबसे पहिला आफ्नो चेक गर्यो छैन भने भ्याक्सिन लगाइसपछि त तपाईँलाई कुरै सिद्धियो नि त होइन मतलब त्यो पछि त तपाईँलाई म ल अब मैले लगाइसकेको छु तिनवटा डोज अनि त्यो भ्याक्सिनको इफिकेसी चेक गर्ने टेस्टहरू पनि छ होइन तपाईँलाई भएको छ त्यो पछि कति टाइटरहरू हेर्छौँ हामीले होइन त्यो भएको छैन त्यो बाहेक अब भनौँ न अब जस्तो सर्ने तरिकाहरू जे जे भने मैले जस्तो आमाबाट सर्छ भने मतलब आमाको चेक गराउनु पर्यो एकचोटि त्यो पछि त्यो सिरिन्ज सेयर गर्ने पपुलेसनमा होइन त्यो तिन उनीहरूलाई हामीले फैलाउनु पर्यो यो कुरा सिरिन्ज सेयर गर्न मिलेन होइन अनि अब त्यो अर्को त्योभन्दा अर्को यो ट्याटु खोप्नेहरू अहिले एकदम चल्या छ होइन त्यसबाट पनि एक अर्काबाट सर्छ त्यो यदि राम्ररी स्टेरलाइज गरेका छैन भने अनि ब्लड ट्रान्सफ्युजनमा त आजकल धेरै हदसम्म कम भइसकेको छ त्यो धेरै नै कम भइसकेको छ त्यसबाट किनभने ब्लड ब्याङ्कहरूले एकदमै सावधान अप्नाएर मात्र दिने गर्छ आजकल
1: ती कारणहरूबाट हेपाटाइटिस सर्न सक्छ अनि हेपाटाइटिसको बढ्दो खतरा र समाधान उपचारको सेरोफेरोमा डाक्टर अखिलेश कुमार कश्यपसँग छौं हेपाटाइटिस उपचार गर्नलाई सजिलो तर हामीले बेलामा सचेत सावधानी अपनाएनौं भने यसले ल्याउने खतरा हामी सोच्न पनि सक्दैनौं भनेको मान्छेको ज्यानै जान सक्छ र नेपालको जनसंख्याको नि ठूलो हिस्सालाई हेपाटाइटिस भएको अनुमान गरिएको छ डाक्टर साहबले भन्नुभयो नि यो रोकथाम गर्ने भने चाहिँ सबभन्दा मुख्य कुरा अवेरनेस हो खोप दिनु पर्यो भन्नुभयो यो यहाँले भने जुन हेपाटाइटिस विरूद्धको खोप चाहिँ अहिले नेपालभरि छ
0: जताततै पाउँछ त्यो
1: नयाँ नयाँ मान्छे जस्तो अब अहिलेको वयस्कले टेस्ट गर्नु भने कतिको पहुँचमा छ ल्याबहरू
0: ल्याब आजकल हेपाटाइटिस बी र सी चाहिँ मेरो विचारमा हरेक जिल्ला अस्पतालसम्म पुगेको छ होइन त्यो चेक गर्नलाई एकदम सिम्पल टेस्ट इजिली तुरन्तका तुरन्त हुने टेस्टहरू हो यिनीहरू जहिले पनि गर्न सकिन्छ
1: जुन उमेरको मान्छेले जहिले पनि
0: जहिले पनि त्यो ब्लड एउटा झिक्ने नर्मली अब भनौँ न तपाईँलाई सुगर लागेछ प्रेसर छ भने कसैले रेगुलरली चेक गराउँदा एउटा यो टेस्ट थप दिने भने त्यही ब्लडबाट हुन्छ टेस्ट होइन अनि तपाईँलाई भएको छैन भनेपछि त खोप जहिले लाए पनि भयो नि
1: आर्थिक हिसाबले कतिको खर्चिलो छ
0: केही पनि एकदम एकदम सस्तो छ मतलब खोप तपाईँको तिनटै डोजको हाम्रो कस्तो भने जेनरली मेरो उसमा होइन लगभग हजार रुपियाँ भन्दा कम पर्छ तिनटै डोजको
1: त्यो भने
0: तपाईँले ल भनौँ न यो अफिसभरिको सबैलाई लगाउने भनेर एउटा ठुलो भाइल किन्नुभयो भने त्योभन्दा सस्तो पर्छ होइन सबैलाई त्यसबाटै झिकेर पालेपिलो त्यो दिने भने अझ सस्तो पर्ने भयो
1: यसको उपचार त्यस्तो महँगो र अप्ठ्यारो हाम्रो नेपाली आयस्ता आमदानीले धान्न नसक्ने भन्ने छैन
0: उपचार भन्नुपर्दा हेपाटाइटिस सीको मैले भने अत्यन्तै राम्रो औषधिहरू छ तर त्यसको अलिक खर्च चाहिँ महँगो छ त्यो औषधिहरूको सीको चाहिँ तर तपाईँको बाह्र हप्तामा ठिक हुन्छ
1: त्यो खाने हो कि
0: खाने हो सर यो आजभन्दा दुई वर्ष अगाडि म यहाँ आधै म यो भन्थिनँ होला होइन त्यतिखेर यो पनि धेरै जाडो चिज थियो हेपाटाइटिस सी भनेपछि धेरै औषधिहरू लामो समय खाने धेरै महँगो पर्ने स्थिति थियो तर अहिले हाम्रो चाहिँ एकदमै इफेक्टिभ औषधिहरू सीको आइसकेका छ सी भने त एकदमै क्युरेबल डिजिज भनेर आइसक्यो अब होइन बीको हो बीको अहिलेसम्म पुरै हाम्रो जसरी सीमा कन्फिडेन्टली बोलिरहेको छु बीको चाहिँ तपाईँलाई हामीले त्यही पनि औषधिहरू हामीसँग धेरै छ त्यसले गर्दा पछि भविष्यमा गएर सिरोसिस या यो लिभर क्यान्सरबाट बच्ने हेल्प गर्छ त्यो औषधिहरूले
1: मान्छेलाई वर्ष अगाडि हेपाटाइटिस भयो
0: हजुर
1: त्यो शरीरमा रहिरहने उपचार गरेपछि फेरि फर्किने त्यस्तो हुन्छ कि
0: होइन अब यस्तो कस्तो भने उपचार लामो समयसम्म यतिकै डोरमेन्ट भएर पनि बस्या हुन सक्छ होइन उपचार गरेपछि अब यदि हेपाटाइटिस सीमा त फर्किने भन्ने कुरा भएन अब फेरि तपाईँले त्यही अनुसार सार्नुभयो भने अर्कै बेग्लै कुरा हो होइन नभए त नर्मल्ली ट्रिटमेन्ट पुरै भएपछि फेरि रिपिट हुने भन्ने हुँदैन रिएक्टिभेसन बीको कहिलेकाहीँ हुन सक्छ होइन त्यो पुरै किनभने कम्प्लिटली गएको हुँदैन हेपाटाइटिस बी चाहिँ होइन अनि तर प्रिभेन्ट त तपाईँले गर्न सक्नुभयो नि त होइन पछि मेन घातक रोगबाट बस्ने त हो नि त्यसबाट मेन उपाय भनेको त
1: जुनसुकै उमेरको जोसुकै मान्छेलाई पनि हेपाटाइटिस छ भने जति पुरानो भए पनि नयाँ भए पनि त्यो पुरै ठिक हुन्छ कि यो समय गुजरान भइसक्यो यो चाहिँ ठिक नहुने आवश्यक
0: होइन अब यस्तो अब सिरोसिस भइसकेको छ लिभर क्यान्सर भइसकेको छ भने त अब लिभर क्यान्सरमा पनि इनिसियल स्टेज छ भने त्यसको धेरै उपायहरू छ होइन पार्ट मात्रै इन्भल्भ छ भने त्यसलाई काटेर फाल्ने या औषधिहरू पनि धेरै छन् अब त्यो केही पनि गर्न सकिन्न भन्ने पनि छैन त्यसमा पनि लिभर क्यान्सरहरूमा पनि मेडिसिनहरू छ त्यो काटेर धेरै उपायहरू छ तर एउटा यो सीको चाहिँ अचम्म राम्रो के भन्दा सिरोसिस भइसकेको बिरामीलाई पनि कहिलेकाहीँ राम्रो नर्मलमा आउने
1: सर्वसुलभ रूपमा यो नेपालभरि नै जहीँ पनि यसको उपचार र टेस्ट गर्ने ल्याबको व्यवस्था लगभग भइसकेको
0: छ जताततै छ त्यो चाहिँ
1: उपचारको पहुँच हामीसँग पर्याप्त छ होइन
0: उपचारको पहुँच चाहिँ अलि अब कस्तो भने यो अब औषधि अलि मोनिटरिङ गरेरै खानुपर्ने अब स्पेसलिस्टसँगै खानुपर्ने हुन्छ किनभने औषधि त त्यही हुन्छ दुई चारवटा परामर्श चाहिन्छ रेगुलरली चेकअप गर्नु पर्यो ब्लडको घटिरहेछ छैन होइन हामीले बीचबीचमा टेस्टहरू गराएर हेर्छौँ त्योहरू ठिक भइरहेछ कि छैन भन्ने कुराहरू अझ अहिले त अब यति अझ हामी कहाँ आउने भन्दा पनि धेरै अगाडिको औषधिहरू आइसकेको छ हेपाटाइटिस सीको हाम्रो इन्डियामै एभाइलेबल छ होइन अब यहाँ चाहिँ खै के कारण हो यहाँ चाहिँ आइपुगेको छैन अझ त्योभन्दा पनि त्यो चेकै कति त हामीले जेनोटाइप त्यसको पनि टाइप्स हुन्छ टाइप्सहरू हेरेर औषधि दिने गर्छौँ कति केसहरूमा प्राय हेपाटाइटिस सी चाहिँ अनि अब त्यो कुनै पनि हरेक जेनोटाइपमा काम लाग्ने औषधिहरू पनि आइसकेको छ भारत चाइनाहरूमा होइन हामी कहाँ त्यो चाहिँ अहिले ल्याउन सकेका छैनौँ
1: यो क्षेत्रमा यो विषयमा चाहिँ कतिको प्रगति छ अथवा हाम्रो के गर्न सकेका छौँ हाम्रो सरकारले हाम्रा स्वास्थ्य संस्थाहरूले
0: अहिले सरकारले चाहिँ सबसे इम्पोर्टेन्ट के भन्दा हरेक गर्भवतीको चेक गर्ने गर्छ होइन
1: यो
0: बच्चालाई हेपाटाइटिस बी सी
1: यो गर्भावस्थामा चेक गर्दा चेक पनि
0: भएको छ
1: भनेपछि एउटा कुरो डाक्टर साहबले
0: अब फ्रीमा त गर्दैन नि
1: गर्भ जाँच अरू कुराले पनि अनिवार्य छ भने हेपाटाइटिसको रोकथामको लागि पनि गर्भ जाँच आवश्यक छ
0: किनभने
1: गर्भवतीले आफ्नो गर्भ जाँच गर्नुहोस्
0: गर्नु पर्यो अब त्यो गर्यो भने एटलिस्ट बच्चालाई तपाईँलाई कसैलाई छ भने बच्चालाई त नसर्ने उपायहरू छ नि त हामीसँग होइन सबैलाई म औषध दिएर म सबैलाई सर्दैन भन्दिनँ म तर धेरै हदसम्म कम गर्न सकिन्छ नि बच्चालाई सार्नेबाट
1: त्यो जहाँ जहाँ हाम्रा गर्भवती महिला दिदीबहिनीहरू आफ्नो गर्भ जाँच गर्न स्वास्थ्य संस्थामा जानुभएको छ ती संस्थाले हेपाटाइटिसको टेस्ट पनि गरेका छन्
0: नर्मली गरिरहेछन् अब त्यो मलाई भित्री ऊ त थाहा भएन हामी होइन अनि हाम्रो यो काठमाडौँ एटलिस्ट बेस्ट हस्पिटल या कुनै सिटीहरूमा त गर्छन् नि अब घरमा गरेले या कुनै उ नगर्ने पपुलेसन पनि छ नि त्यसमा।
1: त्यस्तै यदि कोही गर्भ जाँच गर्न अब जानुहुन्छ गइरहनु भएको छ भने आफ्नो स्वास्थ्य संस्थामा सोध्नुहोस् मेरो टेस्ट भएको छैन।
0: एकदम हजुर, त्यो किनभने उसलाई थाहा नै हुँदैन नि, ऊ त भर्खर मानौ न दुई वर्ष अगाडि सर्या छ भने उसलाई कसरी केही बीचमा रोगी खोकीलाई ज्वरो आएको छैन केही जन्डिस भएको छैन भने त उसलाई थाहा हुने भएन, अनि त्यतिखेर चेक गर्नै पर्ने हुन्छ।
1: एउटा गर्भ जाँचमा हेपाटाइटिस पनि टेस्ट गर्ने व्यवस्था मिलाएको छ, अरू के के
0: अरू खोप अहिले ल्यायो
1: होइन
0: एकदम अनिवार्य खोप ल्याएछ। अरू अब जस्तो तथ्याङ्क नै हामीसँग छैन, जस्तो मैले त भन्न त भने 30 करोड पपुलेसन विश्वव्यापीलाई थाहा छैन भनेर, हामी कहाँ के छ थाहा छैन। अब यो तथ्याङ्क त सरकारले दिनुपर्ने हो हामीलाई, होइन हामी जति लिभरमा लागिरहेछौ हामीलाई चाहिँ यो तथ्याङ्क छैन हामीसँग कतिजना यतिकै। अब या त अब यस्तो जब थाहा हुँदा हुँदै होइन अब यो सबैको मास स्क्रिनिङ गरौं भने मैले चाहिँ होइन सबैको एकचोटि चेक गर्दा के फरक पर्छ
1: सबै होइन हाम्रो जनसङ्ख्याको
0: एउटा ऊ नै ल्याएर 6 महिनाभित्रमा यो एउटा मेरो यो पर्सनल भ्यू होइन अब यो कतिको इफेक्टिभ हुन्छ के हुन्छ थाहा छैन। अब जसलाई छैन उसले त भ्याक्सिन लाउन पायो नि त होइन, अनि हामीले त त्यसलाई इरेडिकेट अनि त भन्न सक्छौ नि अब 20-30 वर्षपछि हामी कहाँ एकदम निर्मूल हुँदैछ यो हेपाटाइटिस बी सी भनेर पनि।
1: डाक्टर साहबको भनाइ चाहिँ एउटा आधिकारिक तथ्य निकालौँ, तथ्य बनाउँ हामीले, कतिलाई हेपाटाइटिस रहेछ कतिलाई रहन्छ कतिलाई बी छ कतिलाई सी हुन सक्छ होइन।
0: हाम्रोमा अर्को छापाउने भने यो म्यान पावर हाम्रो दाजुभाइ दिदीबहिनी जति जानुहुन्छ बाहिर मिडल इस्ट या कहाँ त्यहाँ चेक गर्छन् उनीहरूले होइन, त्यहाँ चाहिँ चेक गरेर देख्छौँ हामीले, उता चाहिँ थाहा हुन्छ उतिखेर उनीहरूलाई अनि आउँछन् या उनीहरूलाई जान

0: चेक चाहिँ गरिरहन्छ।
1: भनेपछि हामीले कहीँ अरू कारणले ब्लड टेस्ट गर्नु पर्यो भने मेरो यो पनि टेस्ट गरिदेऊ भन्दाखेरि सजिलो रहेछ। एउटा चाहिँ टेस्ट गर्ने कुरा, गर्भवती जाँच गर्दा त्यो हेपाटाइटिसको नि जाँच गर्ने कुरा, बच्चालाई खोप दिने कुरा भइरहेछ, अरू जस्तो आज हामीले कुरा गरे पनि त यसैको रोकथामको एउटा अवेरनेसको कुरा हो। यस्ता कुराहरू कतिको भएका छन् शैक्षिक संस्थाहरू मार्फत, अरू सामाजिक संस्थाहरू मार्फत, स्वास्थ्य संस्थाहरू मार्फत, जस्तो यहाँ आफै रहनु भएको गान्धी अन्तर्राष्ट्रिय अस्पताल छ, यहाँले भन्नुभयो हेपाटाइटिसकै बारेमा जानकारी दिने यहाँहरूको एउटा संस्था पनि छ।
0: हजुर हो, जानकारी दिनु भन्दा पनि अहिले हामी धेरै नै प्रिमेटिभ स्टेजमा छौं। भर्खरै हाम्रो 2 वर्ष हुँदैछ, अस्ति हामीले एउटा पुरै सार्क लेभलकै कन्फरेन्स पनि गरेका थियौँ
1: नेपालबाट।
0: हजुर, त्यसबाटै अलि हाम्रो यो संस्था भनौँ, यो डक्टरहरूकै हो बेसिकली जस्तो, अनि लिभरमा काम गर्ने डक्टरहरूको, अनि त्यसबाट अब अहिले हामी धेरै नै अगाडिको स्टेज भएर अहिले अब मेबी 2-4 वर्षपछि हामी धेरै नै डाटा दिन सक्ने स्टेजमा हुन्छौँ।
1: अहिले चाहिँ हामी छैन,
0: एकदम प्रारम्भिक चरण,
1: डाक्टरले भन्नुभयो।
0: त्यही भएर आजकल यति एटलिस्ट हामी यो लागे पनि एक किसिमको हाम्रो त्यसै अभियान
1: अन्तर्गत यसको लागि चाहिँ हामीले गरेका डाक्टर साहबहरूसँग हामीले गरेका कुरा जस्ता यस्तै संवाद, अरू यस्तै अन्तर्क्रियात्मक अरू कार्यक्रमहरू, ब्रोसरहरू मार्फत, हाम्रा स्कूल कलेजहरू मार्फत पनि यसलाई बढी जानकारी पुर्याउन सक्ने।
0: अनि म त्यही हजुरहरूको माध्यममा पनि के भन्न चाहन्छु भने, जति सरकारले टिबी, एचआईभी एड्स, मलेरियालाई ध्यान दिइरहेछ, अलिकति यता पनि ध्यान दिइदिनुहोस् होइन, किनभने अहिले सरकारसँग पुर्याउने डाक्टरहरू नै कमी थियो होइन। आज त हामी हरेक ठाउँमा गएर कराइरहेछौँ, जुन औषधि एभाइलेबल छैन त्यो इजिली ल्याइदिनु पर्यो। अब इन्डियामा एभाइलेबल छ, हामी कहाँ छैन भन्न त पाइएन नि। त्यो उपचारले पनि कोही मर्छ आजकल एभाइलेबल भइसकेको ट्रिटमेन्टलाई, भन्नुहोस् न। त्यही भएर सरकारले जसरी अरूतिर लगानी बढाउनु भएको छ, अलिकति यतातिर ध्यान दिइदियो भने, अनि एउटा कुरा के डाटा पनि छ भने, विश्वमा एचआईभी या ट्युबरक्लोसिस या मलेरियाबाट मर्नुभन्दा हेपाटाइटिस बी र सीले बढी मरिरहेछ होइन। यो कुरा त हाम्रो गभर्मेन्टमा स्वास्थ्य हेर्ने उनीहरूले बुझिदिनु पर्यो नि त।
1: त्यो डाटा हेर्दा पनि अरूमा जति लगानी गरेका छ अझ त्योभन्दा बढी यसमा लगानी,
0: तपाईँले कहीँ देख्नु भएको छ लिभरको यहाँ टिबीको हस्पिटल खोल्या छ, एचआईभीको हस्पिटल? मैले नखोल्नु भनेको होइन, सबैको खोलिरहेछ। एउटा हेपाटाइटिसको कतै केही सरकारबाट कतै केही अभियान केही देख्नु म त देखिरहेको छैन होइन। उहाँहरूबाट आउनु पर्यो नि त, हामी त प्राइभेटमा गरिरहेछौँ होइन। इभन लिभरको हाम्रो सेन्टर भन्ने हो भने हाम्रो जिल्लातिर पुगेकै छैन अहिले, वीर हस्पिटल र टिचिङमा मात्र सीमित गरेर भएन।
1: हामीले केही ठाउँमा कलेज उपचार केन्द्र
0: हजुर खोल्नु पर्यो,
1: खोल्न पायो, हामीले बढी जनसंख्यालाई अझ
0: हजुर
1: लाभ दिन सक्छौँ।
0: सबै हरेकले आफ्नो आफ्नो किडनीको खोल्यो, उता श्वास प्रश्वासको कता खोल्या छ भन्नु न, अब लिभरको चाहिँ सुनेको पनि छैन हामीले, यसलाई अलि ध्यान दिनु पर्छ।
1: मर्ने संख्या चाहिँ
0: बढीभन्दा
1: बढी लिभरको कारणले मर्नेहरू छन्। लिभर बचाउको लागि स्वास्थ्य मन्त्रालयको ध्यान पर्याप्त गएन भन्ने डाक्टर साहबहरूको गुनासो, त्यसको लागि यहाँहरूको तर्फबाट केही सकारात्मक पोजिटिभ प्रेसरहरू?
0: हाम्रो कुरा सुन्ने कसले? हामी यही उसबाटै भन्ने हो होइन, यही सञ्चार माध्यमबाटै भन्ने हो। तर ठाउँ ठाउँमा हामीले अहिले यो पुर्याउन कोसिस चाहिँ गरिरहेछौँ, स्वास्थ्य मन्त्रालयमादेखि लिएर माथि अरू लेभलहरूमा पनि सबै ठाउँमा यो यसमा पनि ध्यान दिनु पर्यो भनेर।
1: डाक्टर साहब, यो महत्वपूर्ण विषय जसमा जति नै संवाद गरे पनि पूर्ण हुँदैन, र मलाई लाग्दछ डाक्टर साहबका एक कुरा सुनेर धेरै हाम्रा साथीहरूले आफ्नो ब्लड टेस्ट गरेर यो हेपाटाइटिस आफूलाई छैन भन्ने बारे पक्कै खोज्नुहुनेछ। अनि यहाँले भन्नुभएको थियो नि, यो पानी लगायत अरू खानेकुरा केही माध्यमले यसलाई प्रभाव पर्दैन यो सर्ने नसर्नेमा?
0: हेपाटाइटिस बी र सीमा सर्दैन,
1: जस्तो हामी झाडा पखालाबाट रोक्नको लागि सफा सुगर गर्नु, सफा पानी खानु, सफा खानेकुरा खानु भन्छौ, त्यस्तै केही
0: हेपाटाइटिस भन्नुभयो भने ए र ई त सर्छ त्यताबाट होइन, त्यसमा नजाउँ होइन। त्यो हाम्रो बी र सीमा चाहिँ सर्दैन, हेपाटाइटिस ए र ई सर्ने नै त्यतैबाट हो।
1: भनेपछि त सफा सुगर त जुन
0: सुकैमा पनि
1: सफा पानीले
0: अहिले यो ए र त्यसको ध्यान केन्द्रित हामीले बी र सीमै गरिरहेछौँ, त्यही भएर हो नि।
1: बी र सी चाहिँ ती कुराबाट सर्दैन,

0: खाली हाम्रो रगत
1: माध्यम
0: अथवा रगतजन्य माध्यमबाट मात्रै सर्ने कुरा रह्यो। यो डाक्टर साहबले जति यहाँ रहनु भएको छ, जति उपचारमा हुनुहुन्छ, प्रगति छ कि प्रगति छैन? भनेको हामी यसमा थप उपचार पुर्याइरहेछौ, थप मान्छेले टेस्ट गरिरहेछन् कि छैनन्?
1: होइन, यो हेपाटाइटिस सी को त यति राम्रो उपचार भइसक्यो भन्दैछौ, अझ योभन्दा राम्रो हाम्रो छिमेकी मुलुकहरूमा आइसक्यो, तपाईँहरू कमसेकम औषधि त ल्याउन दिनुहोस्। म त्यो भन्छु, औषधि ल्याउन दिनुहोस् न। योभन्दा माथिको हामीले डीडीएमा पठाएको लगभग म आफैले पठाछु, स्वीकृति दिइरहेको छैन। अब के कोलाई अड्केको थाहा छैन, होइन? त्यो हामीलाई त औषधि कमसेकम ल्याएर, अब त्यो पैसाको के छ, मतलब कति पैसा लाग्ने, के लाग्ने, हामीलाई त त्यो थाहा हुँदैन नि।
0: डब्ल्युएचओले मान्यता दिएका
1: औषधिहरू, होइन, नाम पनि भनौँ, भेल्पाट्यासिभिर भनेर एउटा औषधि छ, त्यो सबै जेनोटाइपमा युज हुन्छ। अहिलेसम्म हाम्रो सरकारले यहाँ आउन दिएको छैन, सरकारले हो कि कहाँबाट अड्किने हो थाहा छैन मलाई, होइन? अब जो पेरिफेरीमा छ, उता बोर्डरबाट उताबाट गएर किन्न त ल्याउन सक्छ, होइन? त्यति एउटा साधारण तपाईँ औषधि, नयाँ आएको औषधि नभए हामीलाई सोध्नु पर्यो नि त कुन औषधि ऊ छ भनेर, होइन? सिधै रिजेक्ट गर्न त मिलेन, नयाँ रिसर्च मलिक्युल हो सबै, होइन? त्यो औषधि ल्याउन दिनुहोस् कमसेकम, होइन? जनतालाई त्यो ट्रिटमेन्टकोबाट वञ्चित गराउनु भएन।
0: त्यो चाहिँ राज्यले गर्ने काम, डाक्टरले भन्नुभयो जस्तो कलेज उपचार केन्द्र अथवा अध्ययन प्रतिष्ठानहरू खोलिएदेखि त्यहाँदेखि लिएर त्यस्ता डब्ल्युएचओले मान्यता दिएका औषधिहरू हेपाटाइटिसको रोकथामको लागि ल्याउन दिए राज्यले, त्यो डाक्टरले भन्नुभयो सबै नेपालका टोटल नेपालीहरूको एकचोटि हेपाटाइटिस छ छैन भनेर जाँच गर्न पाए, हामी तथ्याङ्क निकाल्न सक्थ्यौँ। यो चाहिँ राज्यलाई हामीले दिने पोजिटिभ प्रेसरका कुराहरू भए। त्योदेखि बाहेक हाम्रो मेन पावर चाहिँ कतिको पर्याप्त छ? यहाँले अघि नै एउटा डेटा भन्नुभएको थियो कि यति मान्छे नेपालीलाई हेपाटाइटिस हुन सक्छ, त्यसको लागि उपचार गर्ने मेन पावर हामीसँग छ?
1: एकदमै छ। पहिला केही वर्ष अगाडिसम्म केही त्यति ऊ थिएन, मतलब हामीसँग एकदम सीमित डाक्टरहरू थियो। अब त इभन तपाईँलाई भनौँ, हाम्रो यो डीएम ग्यास्ट्रोएन्ट्रोलोजी, होइन, या हेपाटोलोजी हाम्रो नेपालमै बाट पनि प्रोडक्सन भइरहेछ। इभन म पनि त्यही वीर हस्पिटलबाटै गरे हो, होइन? अब अहिले हरेक वर्ष दुई दुईजना लिभरको डीएम हेपाटोलोजी लिभरको हाम्रो डाक्टरहरू निस्किरहनु भएको छ। त्यो भने त पुग्यो नि, मतलब 4 लाख पपुलेसनलाई तपाईँलाई 40-50 जना लिभरको डाक्टर भए पुगेन भन्नुहोस् न, होइन? त्यो मेन पावरको अहिले अब बिस्तारै राम्रो डेभलपमेन्ट भएको छ, होइन? त्यो सब्जेक्टमा इभन हरेक एरियामै डेभलप भएकोमा लिभरमा पनि राम्रो डेभलपमेन्ट भएको छ।
0: त्यसमा हामीले मन खन्च्याउनु पर्ने
1: एकदमै छैन, डाक्टरहरू त जताततै एभाइलेबल छ।
0: यहाँहरूले भन्नुभएको छ नि, यो नेपालको कुल जनसंख्याको 0.9% जो चाहिँ संख्यामा भन्दा करिब 2,50,000 मानिसलाई हेपाटाइटिस बी र लगभग 1,30,000 मानिसलाई हेपाटाइटिस सी अनुमान गरिएको छ नि, यो अनुमानित संक्रमितहरूलाई उपचार गर्न सक्ने मेन पावर हामी केहीमा छ? कहिलेबाट हामीले आयात गर्नुपर्ने अवस्था छैन?
1: एकदमै छैन। बी र सीलाई बाहिर जानु भने त हाम्रो लागि ऊ हो नि,
0: भनेपछि राज्यले अलिकति सचेतता अपनाइदिने हो भने र अलिकति स्वास्थ्य कर्मीका कुरा सुनिदिने हो भने यसको उपचारमा
1: राम्रो छ।
0: डाक्टर साहब, हामी कार्यक्रमको अन्त्यतिर छौं, अब हेपाटाइटिसकै विषयमा अरू केही कुरा जो सर्वसाधारणलाई भन्नै पर्ने?
1: हेपाटाइटिस पहिला जस्तो केही, अब पहिला प्राणघातक भन्थ्यौ, होइन? त्यो भन्दा पनि अहिले राम्रो यसको उपचार प्रविधि भएको हुनाले, होइन, के त्यति डराउनु पर्ने स्थिति पनि छैन। त्यो यदि लागिहाल्यो भने पनि औषधिहरू धेरै छ, नलाग्नु अगाडि यदि तपाईँलाई छैन भने सकेसम्म जो कोहीले सुनिरहनु भएको छ भ्याक्सिन चाहिँ लगाइहाल्नुहोस् हेपाटाइटिस। यदि तपाईँलाई एउटा 1,000 रुपियाँले तपाईँलाई हेपाटाइटिस बीसँग बचाउँछ भने त्यो जिन्दगीभरको लागि ऊ हो नि त, लगानी हो नि, होइन? लागिसकेपछि त कयौं खर्च हुन्छ,
0: मूल्य नेपाली रुपियाँ
1: कममा हुन्छ, 3-4 डोज
0: सबै मान्छेले लगाउन सक्छ,
1: सकिन्छ।
0: यसको उमेरको हद भने,
1: यदि हेपाटाइटिस बी छैन भने, होइन, अब सरिसया छ भने त्यो लगाएर फाइदा भयो,
0: त्यसको लागि चाहिँ विस्तृत उपचारमा जानु पर्यो।
1: हजुर
0: डाक्टर साहब, यो यसको विशेषज्ञ पनि हुनुहुन्छ, हाम्रो कलेज हो बचाउने केही त्यस्ता तरिकाहरू जो साधारण मान्छेले घरमै बसेर पनि केही थोरै भए पनि आफ्नो कलेजलाई बचाउन सकोस्?
1: हो, त्यो डिफरेन्ट इस्यू हो। त्यसमा हाम्रो कलेजसँग रिलेटेड सबसे यहाँ अझ यो बी र सी भन्दा पनि प्राणघातक अल्कोहल रक्सी देखिरहेछौँ हामीले। त्यो डाटा भन्दा कयौं गुणा बढी छ। जस्तो चाइनामा मैले भने 5% लगभग त्यो हेपाटाइटिस बी छ भने त्यहाँ चाहिँ अल्कोहलको कम छ, हामी कहाँ चाहिँ अल्कोहल धेरै छ, होइन अल्कोहल धेरै छ। त्यही भएर लिभर बचाउ पहिलो कुरा त त्यहीमा कन्ट्रोल गर्नु पर्यो। अनि अर्को चिजहरू रेगुलर व्यायाम गर्नु पर्यो, होइन चिल्लो कुराहरू अलिक कम खाने, त्योहरूमा ध्यान दियो भने लिभरमा त्यति समस्या आउँदैन।
0: सँगै यो हेपाटाइटिसबाट लिभरमा भने खतराबाट बच्न त हेपाटाइटिसलाई नै नियन्त्रण गर्नु पर्यो। हुन्छ डाक्टर साहब, महत्वपूर्ण समय दिनुभयो र फेरि डाक्टर साहबको पुनरागमनको हामी प्रतीक्षामा रहन्छौँ। र यस्तै अघि हामीले भने यस्तै छलफलले मान्छेले सूचना र जानकारी पाउँछ। डाक्टर साहबहरूको यो अभियान सफल होस्, हामी सधैँ साथमा रहन्छौँ। धेरै धेरै धन्यवाद।
1: धन्यवाद तपाईँलाई।
0: कार्यक्रम आवाजमा हामी कुरा गर्दैछौ पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर अखिलेश कुमार कश्यपसँग। हेपाटाइटिसको बढ्दो खतरा र समाधान अनि उपचारका यिनै जानकारी सँगै यिनै कुराकानी सँगै आजलाई आवाजको समय सकिन लागेको छ। हामी पनि अनुरोध गर्छौं तपाईँले थाहा पाएको कुरा अरूलाई भन्नुहोला। आफू लगायत आफ्ना साथीभाइ र आफ्नो सम्पर्कमा रहेका सबैलाई हेपाटाइटिसबाट बच्ने तरिका उपाय भनेर आफू पनि कसरी हेपाटाइटिसबाट बच्ने आफ्नो स्वास्थ्य जाँच गर्नुहोला। यो साधारण तरिकाले साधारण किसिमले उपचार गरेर निको बनाउन सकिने भएकाले यसको तथ्यगत जानकारी तपाईँले दिनुभयो भने आजको सबभन्दा ठूलो सफलता त्यही नै हुनेछ।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
3: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
4: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलस्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार, कार्यक्रम जलजला बहसमा म वीरेन्द्र गिरीको तपाईलाई हार्दिक स्वागत छ। सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिवाङ रोल्पाको स्टुडियोबाट हामी बोलिरहेका छौं। कार्यक्रम जलजला बहस तपाईले सुन्दै हुनुहुन्छ। रेडियो जलजला एफएम 96.4 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा जलजलापress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईले हामीलाई सुन्न सक्नुहुन्छ। कार्यक्रम जलजला बहसमा हामी समसामयिक विषयवस्तुमा केन्द्रित रहन्छौ र सम्बन्धित अतिथिसँग कुराकानी गर्ने गर्छौं। कार्यक्रम जलजला बहसमा आज हामी कुराकानी गर्दैछौ कक्षा 12 को परीक्षा सकिएर पनि नतिजा प्रकाशित भइसकेको छ र अब क्याम्पसहरूमा धमाधम भर्ना सञ्चालन भइराखेको छ। रोल्पा जिल्लाकै सबैभन्दा जेठो क्याम्पस रोल्पा लिबाङमा रहेको जलजला बहुमुखी क्याम्पसमा पनि भर्ना शुरू भएको छ र यो सन्दर्भमा आज हामी भर्ना अभियानको बारेमा कुराकानी गर्छौ। समग्र जलजला बहुमुखी क्याम्पसको अवस्थाको बारेमा कुराकानी गर्छौ र शैक्षिक गतिविधि लगायतका थुप्रै जिज्ञासाहरू तपाईँहरूकै जिज्ञासाहरूमा केन्द्रित रहेर हामी कुराकानी गर्ने जमर्को गरेका छौं र आज हामीसँग यसै विषयमा कुराकानी गर्नका लागि विशेष गरी जलजला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर हामीसँग हुनुहुन्छ। हामी उहाँलाई कार्यक्रममा स्वागत गर्छौं। सर, तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: तपाईँ यो जलजला बहुमुखी क्याम्पसको भर्ना अभियान कसरी सञ्चालन भइराखेको छ, कसरी चलिरहेको छ, जानकारी गराइदिनुहोस् न।
1: सर्वप्रथम यो तपाईँको लोकप्रिय रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई म हृदयदेखि नै नमस्कार भन्न चाहन्छु। र यो कक्षा 12 को नतिजा आइसकेपछि अहिले नेपालका सबै विश्वविद्यालयहरूले स्नातक तहमा भर्ना खोलिरहेको सन्दर्भमा मध्यपश्चिम विश्वविद्यालयले पनि यही असार 13 गते सूचना प्रकाशन गरेर भर्नाका कार्यक्रमहरूलाई अगाडि बढाएको छ। यसै सन्दर्भमा मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस रोल्पा जिल्लाको एउटा जेठो क्याम्पस जलजला बहुमुखी क्याम्पसमा पनि स्नातक तहमा विद्यार्थी भर्ना अभियान चाहिँ सुरु भएको छ, भर्ना खोलिएको छ। र हाम्रो चाहिँ भर्नाको कार्यक्रम खास गरिकन यो
0: भर्ना कार्यक्रम चाहिँ कहिलेदेखि कहिलेसम्म हुँदैछ, यो पनि जानकारी गराइदिनुहोस्।
1: हाम्रो चाहिँ असारको 13 गतेबाट यो फारम वितरण शुरू भएको छ, इन्ट्रान्स फारम इन्ट्रान्स फर्म शुरू भएको छ र यो साउनको 29 गतेसम्म छ। अनि भरौको 3 गते हामीले परीक्षा चाहिँ राखेका छौँ, त्यो परीक्षा पनि गर्नुपर्ने हुन्छ। अनि त्यसपछि चाहिँ 14 गते हामीले चाहिँ अभिमुखीकरण राखेका छौँ। त्यसपछि 15 गतेबाट हामीले चाहिँ पठन पाठन चाहिँ शुरू गर्दैछौ।
0: अब तपाईँले यसो भनिरहँदाखेरि 29 गतेसम्म छ भर्ना अभियान भन्नुभयो होइन?
1: हजुर।
0: प्रवेश परीक्षा 3 गते भदौको भन्नुभयो। कस्ता कस्ता व्यक्तिले चाहिँ प्रवेश परीक्षा दिन पाउँछन् र कस्ता कस्ता व्यक्तिले परीक्षा नदिकन भर्ना हुन पाउँछन्, के छ?
1: अब विश्वविद्यालयको नियमअनुसार अब इन्ट्रान्स परीक्षा चाहिँ गर्नुपर्ने भन्ने छ, माथिबाट नै क्वेसन हामीलाई मेल आउँछ। त्यही क्वेसन चाहिँ हामीले इन्ट्रान्स इक्जामको बेलामा चाहिँ विद्यार्थीलाई वितरण गर्छौँ र त्यो क्वेसन 100 वटा क्वेसन हुन्छ, त्यसमा चाहिँ 50% चाहिँ मिल्यो भने अथवा 50 मार्क्स चाहिँ ल्याउनुभयो भने पास भएको मानिन्छ। अब त्यसरी चाहिँ हाम्रो प्रक्रिया छ, त्यसरी नै हामीले इन्ट्रान्स गरेर नै विद्यार्थीलाई चाहिँ हामीले चाहिँ भर्ना गर्ने गरेका छौँ।
0: अभिमुखीकरण कार्यक्रम त तपाईँले भनौँ न यो निकाल्नु भएको विज्ञापनमा त भदौ 11 गते सक्यो अरे होइन, यहाँ 14 गते भन्नुभएको,
1: दोस्रो हप्ता हो। अब त्यो हेरेर हामीले चाहिँ त्यो विद्यालय हेरेर आउँछौ।
0: अब क्याम्पस जलजला बहुमुखी क्याम्पस नै विद्यार्थीहरूले किन रोज्ने, किन यही क्याम्पसमै आउने? धेरै क्याम्पसहरू होलान्, उता माडी गाउँपालिकामा पनि क्याम्पस छ अनि यता रोल्पा जिल्लामा अन्य क्याम्पसहरू पनि होलान् होइन। रोल्पा जिल्लामा जलजला बहुमुखी क्याम्पसलाई नै विद्यार्थीहरूले किन रोज्ने, किन यही क्याम्पसमा भर्ना हुने?
1: अब जलजला बहुमुखी क्याम्पस एउटा कुरा चाहिँ सरकारी क्याम्पस हो, आङ्गिक क्याम्पस हो होइन। अब यो जिल्लाकै जेठो एउटा उत्कृष्ट शैक्षिक संस्थाको रूपमा चाहिँ स्थापित भएको छ। यहाँ अनुभवी प्राध्यापकहरूले यहाँ अध्यापन गराउनुहुन्छ। त्यो हिसाबले पनि हामीले चाहिँ अब हरेक हिसाबले भनौँ न, अब यहाँको चाहिँ भौतिक पूर्वाधारको विकास, हामीले विद्यार्थीलाई दिने विभिन्न खालका चाहिँ सेवा सुविधाका कुराहरू, छात्रवृत्तिका कुराहरू छन् होइन, हामीले जस्तै अब स्वच्छ खानेपानीका कुराहरू, अतिरिक्त क्रियाकलाप हुने कुराहरू, हामीले लग्ने शैक्षिक भ्रमणका कुराहरू, सबै कुराहरू जति पनि छन् यो हिसाबले विद्यार्थीको सुविधामा पनि केन्द्रित छ। अब राम्रो खालको चाहिँ पठन पाठन हुने त एउटा छँदै छ नै, त्यसका अलावा अन्य कुराहरू, अन्य सुविधाहरू पनि विद्यार्थीले पाउने भएकै कारणले गर्दाखेरि मेरो आग्रह अनुरोध के छ भने, जिल्लाभरिकै प्लस टू पास गरेका विद्यार्थीहरूलाई जलजला बहुमुखी क्याम्पसमा आएर नै तपाईँहरूले आफ्नो उच्च शिक्षा हासिल गर्ने अवसर प्राप्त गर्नुहोस् भन्न चाहन्छु।
0: अब यो क्याम्पसमा कुन कुन विषय पढ्न चाहने विद्यार्थीहरूले चाहिँ पढ्न पाउँछन्, यो पनि विद्यार्थीहरूले जिज्ञासा हुन सक्छ नि त। हामी जलजला क्याम्पसमा जाने र जलजला बहुमुखी क्याम्पसमा कुन कुन विषय पढाइ हुन्छ, कुन कुन विषय पढाइ हुने रहेछ भन्ने पनि विद्यार्थीहरूले लाग्न सक्छ कि सा?
1: अब हाम्रो चाहिँ खास गरिकन तीनवटा संकाय चाहिँ सञ्चालित छ हाम्रो क्याम्पसमा। अब मानविकी संकाय, एजुकेशन शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकाय गरेर तीनवटा संकाय छ। मानविकी संकायमा चाहिँ नेपाली, अंग्रेजी, त्यसपछि अर्थशास्त्र र समाजशास्त्र गरेर चारवटा विषयको पढाइ हुन्छ। अब शिक्षाशास्त्र संकायमा चाहिँ अंग्रेजी, नेपाली र जनसंख्या गरेर तीनवटा विषय पढाइ हुन्छ। अर्को चाहिँ व्यवस्थापन संकायमा भइहाल्यो होइन, यसरी चाहिँ तीनवटा संकायमा पढ्न इच्छुक विद्यार्थीहरूले, विषय मिल्ने विद्यार्थीहरूका लागि हाम्रो जलजला बहुमुखी क्याम्पसमा चाहिँ सुवर्ण अवसर अहिले चाहिँ खुलेको छ भन्न चाहन्छु।
0: अब मानविकी संकायतर्फ कुनै विद्यार्थीले कानून पढ्न खोज्ला, कुनै विद्यार्थीले पत्रकारिता विषय पढ्न खोज्ला, अथवा कुनै विषय अन्य मानविकी संकायका विषयहरू पढ्न खोज्ला, त्यो समावेश तपाईँहरूले गर्न नसक्नुको कारण के हो र यहाँ त अधिकांश विज्ञान पढ्ने विद्यार्थीहरू पनि हुन सक्नुहुन्छ, आईटी सम्बन्धी विषयहरू यो जलजला बहुमुखी क्याम्पसले स्थापनाकालदेखि अहिलेसम्म चाहिँ राख्न नसक्नुको कारण चाहिँ के हो?
1: अब के हो त भन्दाखेरि हाम्रो यो जलजला बहुमुखी क्याम्पसको स्थापना चाहिँ सामुदायिक स्तरबाट 2061 सालमा स्थापना भएको हो। पछि 75 सालमा चाहिँ हाम्रो चाहिँ आङ्गिक क्याम्पसको रूपमा रूपान्तरण भयो। पहिले स्थापना कालमा नै तिनै विषयहरू थिए र त्यसलाई नै विश्वविद्यालयले एक्सेप्ट गर्यो र सोही अनुसार नै अहिले कार्यक्रमहरू चलेका छन् होइन। यद्यपि अब पछिल्लो चरणमा एजुकेशन संकायतर्फ हाम्रो स्नातकोत्तर तहका चाहिँ क्लासहरू पनि भइरहेका छन् तीनवटा विषयमा, एउटा चाहिँ पाठ्यक्रममा, एउटा चाहिँ अंग्रेजीमा र एउटा नेपालीमा। अब त्यो बाहेक चाहिँ अरू चाहिँ हामीले चाहिँ पहिला सामुदायिक क्याम्पस हुँदाखेरि जे जे विषय चलाएका थियौँ त्यही विषयहरू नै विश्वविद्यालयबाट नै एक्सेप्ट भएर तिनै नै चलेका छन् होइन। त्यो बाहेक अन्य अब विषयहरू ल्याउनको लागि अब अहिले मानविकी संकायको केसमा के छ भन्दाखेरि विद्यार्थीहरू नहुने होइन, प्राय जसो चाहिँ एजुकेसन फ्याकल्टी पढ्ने भएको कारणले गर्दाखेरि
0: मानविकी संकाय विद्यार्थीले के भन्नु छ भने राम्रो विषय नै छैन मानविकी संकायमा, अंग्रेजी, नेपाली र अर्थशास्त्र विषय कसले पढ्छ भन्ने पनि विद्यार्थीहरूको भनाइ भएको पाइन्छ नि। तपाईँले कानून राख्नु
1: पर्छ, अन्य विषय आफैमा राम्रो नराम्रो भन्ने हुँदैन, सबै राम्रा नै हुन्छन्
0: अनि विद्यार्थीहरूको भनाइ।
1: अब विद्यार्थीहरू अब त्यसरी अब कसैले भन्दा हो नि त, अब के हो भन्दाखेरि सबै विषय त अब सञ्चालन गरेर साध्य पनि छैन होइन, अब स्रोत साधनको कुरा हो होइन, अब राज्यको लगानीको कुरा हो यहाँ फेरि होइन, अब तपाईँको म्याथ विषय लिने मानविकीमा अथवा अन्य तपाईँले भनेको जस्तै पत्रकारिता लिने अनि थुप्रै भयो जति विषय स्वीकृत गराउन सकेला, तर पढ्ने विद्यार्थी हुन पर्यो, प्राध्यापकहरूको व्यवस्था गर्न सक्नु पर्यो होइन, तिनलाई तलब खुवाउनु पर्यो, धेरै कुरा छन् त, राज्यको लगानी कुरा हो नि, राज्यले लगानी गरिसकेपछि त्यसको प्रतिफल के हुन्छ, कति हुन्छ, कति फाइदा हुन्छ भन्ने कुरा नै हेर्नु पर्यो। त्यो हिसाबले अहिले चाहिँ अब त्यही भएर नै मानविकी संकायतिर धेरै विषय थप्न सकिएको छैन र अहिले अंग्रेजी, नेपाली, अर्थशास्त्र र समाजशास्त्र जुन विषय चलिरहेका छन् यसमा पनि विद्यार्थी भर्ना अहिले भन्नुपर्दा हाम्रो समाजशास्त्रमा मात्रै चाहिँ पढाइ भइरहेछ, यो आफैमा त्यो समस्या छ। त्यसले गर्दाखेरि नयाँ विषयहरू थप्ने कुरा चाहिँ अलि असम्भव नै छ भन्नुपर्ने हुन्छ।
0: त्यो मानविकी संकायमा विद्यार्थीहरूको आकर्षण घट्नुको कारण चाहिँ के रहेछ? तपाईँहरूले त अब अध्ययन गर्नुभएको होला, अनुसन्धान गर्नुभएको होला होइन, यो मानविकी संकायतिर विद्यार्थीहरूको संख्या किन घट्यो?
1: अब यो राज्यकै समस्या हो कि यो देशकै समस्या हो, यो जलजला बहुमुखी क्याम्पसमा मात्रै घट्या होइन अथवा मध्यपश्चिम विश्वविद्यालयमा मात्रै घट्या होइन, यो त्रिभुवन विश्वविद्यालयमा जानुहोस् त्यस्तै छ होइन, अन्य चाहिँ काठमाडौँ विश्वविद्यालय जानुहोस् अथवा जुनसुकै नेपालका जति पनि विश्वविद्यालयहरू छन् त्यहाँ जानुहोस्, यो सबैको चाहिँ अवस्था यही हो, यो राष्ट्रकै समस्या हो होइन। यो किन भयो भन्ने सन्दर्भमा अब त चाहिँ त्यसमा त चाहिँ आफ्नै चाहिँ अब विभिन्न कारणहरू अब होलान्, अब जस्तै अहिले शिक्षा शास्त्र संकायतिर विद्यार्थीको आकर्षण किन भयो त भन्दाखेरि अब शिक्षा शास्त्र पढेपछि उसले टिचरतिर पनि अवसर पाउने भयो होइन, निजामतीतिर पनि पाउने भयो, सबैतिर पाउने भयो नि होइन, जङ्गीतिर प्रहरीतिर सबैतिर पाउने भयो, मानविकी पढेकोले शिक्षातिर नपाउने भन्ने खालको भयो, त्यसले गर्दा पनि प्राय विद्यार्थीहरू चाहिँ शिक्षा शास्त्र संकायमा चाहिँ आकर्षित भएको देखिन्छ, एउटा त्यो पनि कारण हो कि भन्ने लाग्छ। अर्को कुरा त अब अरू त चाहिँ अब राज्यको पोलिसी होइन, अब मानवीय संकाय पढेपछि के हो त विद्यार्थीहरूले के गर्ने भन्ने सन्दर्भमा अब आफ्नो विषयको भ्यालु त हुने नै भयो नि, तर यसमा चाहिँ राज्यले नै एउटा चाहिँ योजना बनाएर यसलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने मलाई लाग्दछ। यो एउटा हाम्रो एउटा क्याम्पसको मात्रै चाहिँ यो समस्या होइन, यो देशकै समस्याको रूपमा चाहिँ अहिले आएको छ।
0: अब यो भर्ना अभियानको बारेमा कुराकानी गरिरहँदाखेरि क्याम्पसमा अहिले क्याम्पसको नतिजा विद्यार्थीहरूले खोज्नुहुन्छ होइन, भर्ना हुने विद्यार्थीहरूले क्याम्पसको नतिजा कस्तो छ त होइन, यो क्याम्पस कतिको विद्यार्थीहरूले पास गराएको छ भन्ने पनि उहाँले खोज्नुहुन्छ, अभिभावकहरूले खोज्नुहुन्छ। के छ क्याम्पसको नतिजा, के छ अहिले, कति विद्यार्थीहरू पास गराउन सफल भयो अथवा के छ स्थिति
1: अहिले? लेटेस्ट हाम्रो चाहिँ रिजल्ट आएको भनेको आठौं सेमेस्टरको आयो अनि प्रथम सेमेस्टरको आयो, यी रिजल्टहरू हेर्दाखेरि 90% विद्यार्थीहरू पास छ हाम्रो क्याम्पसबाट। तपाईँहरूलाई चाहिएमा म डेटा पनि देखाइदिन सक्छु, त्यो हिसाबले विद्यार्थी पास पर्सेन्टेजका हिसाबले एकदमै चाहिँ हामी सन्तोषजनक स्थानमा छौँ। 90% भने एकदमै राम्रो मानिन्छ, यो हिसाबले रिजल्टको हिसाबले विद्यार्थी पास रेटका हिसाबले एकदमै राम्रो छ हाम्रो क्याम्पस।
0: अब विद्यार्थीहरूको एउटा गुनासो के छ भने, जसरी त्रिभुवन विश्वविद्यालयमा आङ्गिक क्याम्पसहरूको पढ़ाई हुने किताबहरू जस्तै छापछाप्ती पाइन्छ होइन, सबै पसलहरूमा पाइन्छ, त्यस्तो मध्यपश्चिम विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूका किताबहरू खासै पाइँदैनन्, अनि पाइए पनि एउटा मात्रै क्याम्पस एउटा मात्रै पुस्तक पसलमा पाइन्छ लिबाङमा होइन, त्यसले गर्दाखेरि विद्यार्थीहरूले अलिकति गाह्रो भयो, अनि भनेको समयमा किताब पनि नआउने, किताब पनि नपाउने, पढ्न पनि नपाउने भन्ने विद्यार्थीहरूको गुनासो छ होइन, यसलाई क्याम्पसले कसरी सम्बोधन गरेको छ अथवा यो विद्यार्थीलाई सहज रूपमा पाठ्य पुस्तकहरू उपलब्ध गराउनको लागि मध्यपश्चिम विश्वविद्यालयको भनौँ न नीति के छ र यो क्याम्पसले त्यसलाई कसरी पालना गरेको छ?
1: अब यो के हो त भन्दाखेरि अहिले चाहिँ एउटा चाहिँ नयाँ युगको सुरुवात भएको छ कि, अब हिजोको दिनमा चाहिँ के हुन्थ्यो त भन्दाखेरि अब किताबका चाहिँ ठेलीहरू पढ्ने होइन, प्राध्यापकहरूले पनि हस्तलिखित चाहिँ नोटहरू लगेर चाहिँ अब कक्षा कोठामा जाने, 10 वर्ष 20 वर्ष पुरानो नोटहरू लगेर जाने, त्यसलाई पढाउने खालको चाहिँ अवस्था थियो भने अहिले चाहिँ पूर्ण रूपमा चाहिँ डिजिटलाइजेसनको युगमा गइसक्यो होइन, त्यसले गर्दाखेरि विश्वविद्यालयले निर्माण गरेको सिलेबस जुन छ त्यसका आधारमा जति पनि चाहिँ हामीले चाहिँ अनलाइनहरू मार्फत होइन हामीले चाहिँ ऊ गर्न सक्छौँ, अब त्यसका चाहिँ अब सिलेबस अनुसारका चाहिँ विषयहरू हामीले चाहिँ डाउनलोड गरेर होइन नेट इन्टरनेटबाट हामीले थुप्रै प्रशस्त चाहिँ पाउन सक्छौँ कन्टेन्टहरू होइन, त्यसले गर्दाखेरि त्यो धेरै ठूलो विषय भएन। अर्को कुरा अब यो जो पाठ्यपुस्तकको कुराहरू गरिएको छ, अब पाठ्यपुस्तकका सन्दर्भमा अब अहिले ठ्याक्कै अहिले यही वर्ष चाहिँ सन् 2025 चाहिँ विश्वविद्यालयको सिलेबस चाहिँ चेन्ज भयो होइन, चेन्ज भइसकेपछि अहिले त्यो सिलेबस चेन्ज भएका विद्यार्थीहरू सेकेन्ड सेमेस्टरमा पढ्दै हुनुहुन्छ, र यो पुरानाका त कतिपय पाठ्यपुस्तकहरू छन् केही नहोला त एउटा पाठको छ नै, अब हामीले चाहिँ सकेसम्म जति पनि उपलब्ध छन् पाठ्यपुस्तकहरू लेखिएका तिनलाई चाहिँ लाइब्रेरीमा राख्ने कोसिस पनि गरेका छौँ, 2-4 पिस भए पनि हामीले राखिदिएका छौँ, त्यसबाट पनि विद्यार्थीहरूले नियमित क्लास लिने विद्यार्थीहरूले म गजबले चाहिँ त्यो कन्टेन्टहरू पाउनु भएको छ होइन, यो नयाँ अब सेकेन्ड सेमिस्टरमा गएका विद्यार्थीहरूको लागि पनि अब ढिलो चाँडो पोहोरको साल यो फर्स्ट सेमिस्टरको लागि हामीले जति पनि किताबहरू निस्केका थिए त्यो सबै चाहिँ लाइब्रेरीमा चाहिँ राखिदिएका छौँ होइन दुई चार सेट भए पनि सेकेन्ड सेमिस्टरको पनि केही किताबहरू आइसकेका छन् फेरि अब आउँदै छापिँदैछन् होइन त्यसले गर्दाखेरि त्यो अब नयाँ अब कोर्स चेन्ज भएको सन्दर्भमा अलिकति समस्या हो नभए पुराना विद्यार्थीहरूको लागि चाहिँ त्यो उसको समस्या छैन अब पाठ्य पुस्तक नभए पनि नोटहरू छन् होइन अनि हामीले चाहिँ विद्यार्थीहरूले सरहरूले पनि अनलाइनबाट पनि धेरै
0: सामग्रीहरू पर्याप्त छैन लाइब्रेरीमा पनि पर्याप्त छैन भन्ने गुनासो आउँछ नि
1: अब यसो छ कि विद्यार्थी एउटा विषयमा विद्यार्थी सङ्ख्या 30-40-50-60 हुन्छ होइन त्यो सबैलाई चाहिँ एकुण्ट सबैलाई पाठ्य पुस्तक दिन सकिँदैन होइन अब फेरि विद्यार्थीको चलन के छ भन्दाखेरि निश्चित समय हुन्छ नि त नियम हुन्छ एउटा किताब लगेपछि 15 दिनभित्रै बुझाउनु पर्यो रिन्यू गर्नु पर्यो नि त्यो नगरिराखेका हुन्छन् विद्यार्थीहरूले होइन त्यो हिसाबले पनि अब सबै किताब धेरै संख्यामा किनेर सबै विद्यार्थीलाई उपलब्ध गराउन सक्ने फेरि सरसाधनको पनि समस्या हुन्छ त्यसले गर्दा हामीले चाहिँ अब 8-10 पिस 10-12 पिस एउटा विषयको चाहिँ किनेर राखिदिन्छौँ त्यसबाट चाहिँ विद्यार्थीहरूले आफूले पनि केही चाहिँ लगानी त गर्नु पर्यो फेरि होइन विद्यार्थीले पनि सकेसम्म पाइने पाठ्य पुस्तक त एउटा त किन्नु पर्यो नि विद्यार्थीले आफू पनि होइन अब त्यो
0: किन्न नसक्ने विद्यार्थीहरू पनि
1: किन्न नसक्नेलाई त अब छँदै बुझाउनु पर्यो नि रिन्यू गर्नु पर्यो नि त्यो नगरिराखेका हुन्छन् विद्यार्थीहरूले होइन त्यो हिसाबले पनि अब सबै किताब धेरै संख्यामा किनेर सबै विद्यार्थीलाई उपलब्ध गराउन सक्ने फेरि सरसाधनको पनि समस्या हुन्छ।

0: दुई चार दिनको लागि दस पन्ध्र दिनको लागि लाने फेरि रिन्यू गर्ने त्यो गर्न सकिन्छ, त्यो विद्यार्थीले पनि त्यो कुरालाई चाहिँ ख्याल गर्नुपर्छ भन्नुभयो।
1: अब शैक्षिक गतिविधिको बारेमा कुराकानी गरौँ, होइन यो भयो भर्ना अभियानको प्रसङ्ग। अरे यो जलतला बहुमुखी क्याम्पसमा तपाईँ क्याम्पस प्रमुख भइसकेपछि मैले सुरुमा पनि तपाईँको तपाईँसँग मैले कुराकानी गर्ने अवसर पाएको थिएँ, यही स्टुडियोमा बसेर हामी कुराकानी गरेका थियौं र अहिले तपाईँ 9 महिना भइसकेछ होइन क्याम्पस प्रमुख हुनुभएको, र यो 9 महिनाको अब यो 9 महिना बितिसक्दा तपाईँले तपाईँको पहलमा क्याम्पसलाई के दिनुभयो, के गर्नुभयो तपाईँले क्याम्पस प्रमुख भइसकेपछि शैक्षिक गतिविधिहरू के भए यसको बारेमा जानकारी गराइदिनुहोस् न।
0: अब नियमित पठन पाठन हुने अब जति पनि विषयहरू छन् त्यो चलिराखेका छन्, परीक्षाको कार्यक्रम भइरहेछन् होइन, अब विद्यार्थीहरू नयाँ विद्यार्थीहरू भर्ना हुन्छन्, वेलकम प्रोग्रामहरू भइरहेका छन्, पुराना विद्यार्थीहरू सेमेस्टर सिद्धाएर जान्छन् तिनलाई चाहिँ फेयरवेल कार्यक्रमहरू भइरहेछन् होइन, अब त्यसै गरेर चाहिँ विद्यार्थीहरूलाई चाहिँ शैक्षिक भ्रमणमा लैजाने कार्यक्रम भइरहेका छ होइन, ती भइरहेछन्। त्यसका अलावा यही 82 चाहिँ अन्तिमतिर फागुनमा चाहिँ हामीले विश्वविद्यालयबाट मास्टर डिग्रीमा अंग्रेजी विषयको चाहिँ स्वीकृति गराएर त्यो स्नातकोत्तर तहमा त्यो अंग्रेजी विषयको पठन पाठन भइरहेको छ, यो मा आइसकेपछि त्यो एउटा त्यो पनि उपलब्धि हो। त्यसै गरेर यही जेठ महिनामा हामीले चाहिँ रिसर्च सम्बन्धी 2 ट्रेनिङहरू गरेका छौँ, एउटा युएसीको आर्थिक सहयोगमा गऱ्यौँ भने एउटा चाहिँ क्याम्पसको चाहिँ आन्तरिक स्रोतबाट चाहिँ गऱ्यौँ, त्यो समग्र सरहरूको एउटा चाहिँ उसको लागि रिसर्च सम्बन्धी एउटा लेखनशीलको विकासको लागि त्यो तालिमहरू हामीले चाहिँ सम्पन्न गर्यौं, यिनी कुराहरू नै भइराखेका छ।
1: अब त्यो तालिम प्राप्त गरिसकेपछि विद्यार्थीहरूलाई त्यो तालिमको प्रभाव कसरी पार्दै हुनुहुन्छ तपाईँहरूले?
0: अब एउटा युसीबाले चाहिँ दिएको तालिममा हामीले चाहिँ मास्टर डिग्री र ब्याचलरका केही विद्यार्थीहरूलाई पनि सहभागी बनाएका थियौं। किन बनाउँदो भन्दाखेरि रिसर्च गर्ने भने विश्वविद्यालयमा पढाउने सरहरूले मात्रै होइन विद्यार्थीहरू पनि रिसर्च गर्ने व्यक्तिहरू हुन्, उनीहरूले पनि सिकुन् भन्ने हिसाबले हामी स्याम्पलिङ गरेमा 2-4 विद्यार्थीहरूलाई त्यो तालिममा सहभागी बनायौं र उहाँहरूले पनि राम्रै चाहिँ एउटा सिक्ने अवसर प्राप्त गर्नुभयो। उहाँहरूले आगामी दिनहरूमा आफूले थेसिस लेख्दाखेरि केही रिसर्च गर्नु पर्यो भने उहाँहरूले चाहिँ त्यो कलालाई आफूले सिकेको कलालाई चाहिँ प्रयोग गर्न सक्नुहुन्छ भन्ने हिसाबले हामीले विद्यार्थीहरूको पनि सहभागी गराएर हामीले चाहिँ त्यो रिसर्च ट्रेनिङहरू गरेका थियौँ र यसले के गर्छ त भन्दाखेरि क्याम्पसमा एउटा भनौँ न एउटा चाहिँ नयाँ विषयहरूको अध्ययन गर्ने अनुसन्धान गर्ने नवपरिवर्तनका कुराहरूमा चाहिँ यस्ता तालिमहरूले यस्ता चाहिँ सेमिनारहरूले सहयोग गर्ने भएको कारणले गर्दा पनि हामीले चाहिँ यो कार्यक्रम गरेका छौँ। र अर्को चाहिँ हामीले चाहिँ अब म क्याम्पसी भइसकेपछि विभिन्न चाहिँ उपसमितिहरू हुन्छन् क्याम्पसमा, 11 उपसमितिहरू हामीले गठन गरेका छौँ र त्यो उपसमिति अन्तर्गत आरएमसी कमिटी भन्ने छ, रिसर्च म्यानेजमेन्ट सेल हो, त्यसले चाहिँ अहिले अब हाम्रो दशैं अगाडि नै अब नयाँ वर्ष यो 82 गर्ने कुरो थियो, विभिन्न कारणले ढिला हुन गयो, दशैं तिहार अगाडि नै एउटा चाहिँ आर्टिकल जर्नल चाहिँ हामीले चाहिँ पब्लिस गर्ने कुरो भइराखेका छ, त्यसको लागि हामीले चाहिँ आर्टिकलहरू पनि आह्वान गरिसकेका छौँ, केही आर्टिकलहरू प्राप्त पनि भएको छ, यसलाई डिओआईमा लगेर यसलाई प्रकाशन गर्ने प्रक्रियामा छौँ। यो पनि एउटा चाहिँ क्याम्पसले गर्ने एउटा चाहिँ शैक्षिक क्रियाकलाप नै हो भन्ने हो। त्यसकै अलावा हामीले चाहिँ अब अन्य कुराहरू जस्तै भौतिक पूर्वाधारतिर पनि हामीले चाहिँ केही कामहरू गरेका छौँ।
1: के गर्नु
0: पर्ने सरकारबाट पोहोरकै सालको बजेट चाहिँ आएको थियो 8 लाख रुपियाँ, त्यसले चाहिँ हामीले यतापट्टिको सानो भवनको यता साइडमा चाहिँ ग्याबिङ वाल चाहिँ लगाएका छौँ र अहिले चाहिँ फेरि हामीले त्यो त्यही बजेटलाई नै केही कन्टिन्यू गरेर अहिले प्रदेश सरकारले फेरि 6 लाख रुपियाँ चाहिँ त्यसमा चाहिँ हालेको छ र रोल्पा नगरपालिकाले त्यही वाल निर्माणको लागि भनेर 5 लाख रुपियाँ चाहिँ छुट्याइदिएको छ। यो काम चाहिँ यो आर्थिक वर्षमा अब चाहिँ यो काम हुन्छ।
1: अब यो तपाईँ भौतिक निर्माणको कुरा निकालिहाल्नुभयो होइन, मैले तपाईँलाई सुरुमा पनि सोधेको थिएँ र तपाईँले के भन्नुभएको थियो भने 1 वर्षको अन्तरालमा मेरो कार्यकालमा मैले जसरी भयो नि 1 वर्षभित्रमा क्याम्पसलाई हस्तान्तरण गर्ने अभियानमा म लाग्छु, त्यो गर्ने प्रयास गर्छु भन्नुभएको थियो। 9 महिना बितिसक्यो, के छ यसको प्रक्रिया,
0: अब
1: के भइरहेछ?
0: यो म चाहिँ आएदेखि नै लागिरहेको

0: छु होइन. अब अस्ति हाम्रो चाहिँ वैशाख महिनामा हो क्या अरे, वैशाख महिनामा चाहिँ इन्डियन एम्बेसीबाट पनि त्यहाँबाट सेकेन्ड सेक्रेटरी बोलाएर जिल्ला समन्वय समितिको प्रमुख होइन जिल्ला समन्वय अधिकारी लगायत सरोकारवाला व्यक्तिहरूसँग हाम्रो यो विषयमा चाहिँ छलफल भयो. छलफल हुँदाखेरि अब यो कानूनी जटिलताका कुराहरू भए, कानूनी रूपमा अब हामीले जिल्ला समन्वयले चाहिँ केही अधिकार छैन भन्ने कुरो आएको छ होइन. हामी चाहिँ यसको लागि चाहिँ माथि केन्द्र सरकारलाई नै आह्वान गर्ने केही कुराहरू गरेर उतैबाट कसरी समाधान गर्न सकिन्छ भन्नेतिर चाहिँ हामीले सोचिरहेका छौँ. एउटा बैठक चाहिँ हाम्रो भएको थियो, जिल्लाका चाहिँ नेताहरूलाई पनि यहाँका चाहिँ मान्यजीहरूलाई पनि यो कुरा चाहिँ मैले राखेको छु.
1: यो कुरा त धेरै क्याम्पस प्रमुखहरूले पनि राख्नुभयो, उहाँहरूले पनि हामीले राखिराखेका छौँ, प्रयास गरिराखेका छौँ, बैठक भइराखेको छ भन्नुहुन्थ्यो. तपाईँले पनि यही कुरा भन्नुभएको छ, तर अहिलेसम्म चाहिँ हस्तान्तरण हुन सकिराखेको छैन. यो अवस्थाले गर्दाखेरि क्याम्पसको स्थिति अब हस्तान्तरण नभइसकेपछि के हुने हो, कस्तो हुने हो भन्ने एउटा एक खालको अन्यूनता छ होइन. यस बारेमा अब तपाईँको कतिको अब लागिरहनु भएको छ अथवा भावी योजनाहरू के छन् भन्ने कुरा पनि हो होइन.
0: जसरी पनि अब यसलाई नगरी त अब यसलाई चाहिँ हस्तान्तरण नगरी त सुखै छैन, गर्नै पर्छ होइन. अब यो कानूनी जटिलता भएकै कारणले गर्दा नै यहाँ समस्या भइरहेछ. कता कता जति गर्न खोज्दा पनि नमिल्ने जस्तो खालको अवस्था भइरहेको छ होइन. अब यो 75 सालसम्म चाहिँ यो अब ठेकेदारले चाहिँ म्याथप गरेर पछि चाहिँ नगरेको अवस्थामा यत्रो ग्याप भइसकेपछि यसलाई चाहिँ यो कसरी गर्ने, फेरि जेबीको कुरा छ फेरि होइन. एउटा ठेकेदार चाहिँ कालो सूचीमा परेको, एकजना चाहिँ फर्म चाहिँ काम गरिराखेको, यस्तो अवस्था छ होइन. ठेकेदारकै बीचमा पनि कुरा मिलिराखेको छैन. मैले दुवैजना ठेकेदारसँग फोन पनि गरेँ, एउटा ठेकेदारले यो प्रक्रिया कसरी हो, कानूनी समस्या चाहिँ सुल्झाइदिनुहोस्, म एक्लै भनी काम गरेर हस्तान्तरण गर्छु भनेर भनिसकेको छ होइन. त्यो फेरि कानूनी रूपले चाहिँ अब कसरी गर्ने यो समस्या भइरहेछ, त्यसको लागि चाहिँ यही महिना म चाहिँ काठमाडौँतिर गएर सम्बन्धित मन्त्रालयहरूमा गएर के गर्न सकिन्छ त होइन, उहाँहरूबाट चाहिँ के राय सल्लाह सुझाव आउँछ, अब त्योमा चाहिँ म लाग्दैछु.
1: यो क्याम्पसलाई अझै व्यवस्थित बनाउनको लागि तपाईँहरूले के गरिरहनु भएको छ? जस्तै कतिपय विद्यार्थीको गुनासो के आएको छ भन्दाखेरि छतमा पानी जम्ने होइन, क्याम्पसमा को छतमा पानी जम्ने अनि त्यसपछि छत पनि अब सफा नहुने जस्तो कुरा विद्यार्थीले चाहिँ गुनासोको रूपमा गर्नुहुन्छ होइन. यो गुनासोले कसरी सम्बोधन गरिदिनुहुन्छ र क्याम्पसलाई सफा स्वच्छ व्यवस्थित हराभरा बनाउनको लागि क्याम्पसको दायित्व चाहिँ के रहन्छ, के गरिदिनुहुन्छ?
0: क्याम्पसमा हजुर तपाईँले भन्यो जस्तै एक ठाउँमा चाहिँ जम्ने समस्या थियो, अस्ति चाहिँ त्यसलाई खोलेर चाहिँ मर्मत गरिसकेको छ, त्यो समस्या छैन. सरसफाइको सन्दर्भमा अब प्रत्येक हप्ता चाहिँ अब हाम्रा चाहिँ कार्यालय सहयोगीहरूले चाहिँ काम गरिराख्नुहुन्छ. अब क्याम्पस धेरै ठुलो छ, धेरै विद्यार्थीहरू हुन्छन्, फोहोर हुन्छ, तर पनि उहाँहरूले चाहिँ काम गरिराख्नु भएको छ, सरसफाइ गरिराख्नु भएको छ. अब हामीले चाहिँ निश्चित स्रोत साधनका बावजुद पनि अब क्याम्पसलाई चाहिँ अलिकति हरियाली बनाउने होइन, केही फुलहरू लाएर कम्तीमा अलिकति विद्यार्थीलाई बसौँ बसौँ पढौँ पढौँ लाग्ने खालको चाहिँ वातावरण निर्माण गर्न चाहिँ हामी चाहिँ लागि परिराखेका छौँ. यो चाहिँ अब गर्दैछौँ. अब हामी यो बर्खा लागेको छ अहिले ठ्याक्कै समयमा, अब मौसमको हिसाबले पनि अब राम्रो हुने भएको कारणले अब त्यो कामहरू पनि हामी छिटै गर्दैछौँ.
1: अब सरहरू त्यहाँका भनौँ न जलजला बहुमुखी क्याम्पसका प्राध्यापकहरू चाहिँ भर्ना अभियानको लागि घर दैलो पनि जानुभएको थियो क्यारे होइन, विभिन्न ठाउँ ठाउँमा पनि जानुभएको थियो. त्यहाँतिर उहाँहरूको प्रतिक्रिया, विद्यार्थीहरूको प्रतिक्रिया कस्तो आयो, कतिको उत्साहित हुनुहुँदो रहेछ रोल्पा जिल्लाका विद्यार्थीहरू यो क्याम्पसमा पढ्नका लागि?
0: अब हामीले चाहिँ यो भर्ना अभियानको सन्दर्भमा अब अलि धेरै टाढा जस्तै हाम्रो चाहिँ उता गङ्गादेवतिर पठाउन सकिएन, धेरै टाढा भएको कारणले गर्दाखेरि, र थवाङ गाउँपालिका र उता रुन्दीमा चाहिँ पठाउन सकिएन. त्यो बाहेक अरू सबै ठाउँमा हामीले चाहिँ प्लस टू भएका विद्यालयहरूमा पाँचवटा ग्रुपमा विभाजन गरेर हाम्रो सर र कर्मचारीहरूलाई मिलाएर दुई दुईजना चाहिँ पठाएका छौँ. उहाँहरूसँग अब भोलि मेरो चाहिँ पर्सिको दिन चाहिँ अब समीक्षा बैठक हुन्छ, के भयो भन्ने कुरा. यद्यपि अहिलेसम्म उहाँहरूले मलाई जानकारी गराए अनुसार जुन जुन ठाउँमा चाहिँ उहाँहरूको जिम्मेवारी परेको थियो त्यो त्यो ठाउँमा गएर उहाँहरूले चाहिँ अब ब्यानर ताख्नेदेखि ल्याएर, पोस्टर ताख्नेदेखि ल्याएर, वितरणदेखि ल्याएर विद्यार्थीहरूसँग छलफल गर्ने, त्यहाँका सरहरूसँग, स्टाफहरूसँग छलफल गर्ने, अभिभावकहरूसँग छलफल गर्ने कार्यक्रम चाहिँ गर्नुभएको छ. त्यसले स्वाभाविक रूपमा चाहिँ नयाँ खालको चाहिँ अब सूचना चाहिँ विद्यार्थीहरूमा अभिभावकहरूमा पुगेको छ, जसलाई बहुमुखी क्याम्पस भनेको यस्तो रहेछ, यो विषय पढाइ हुने रहेछ भन्ने खालको चाहिँ उहाँहरूले चाहिँ सूचना पाउनु भएको छ र धेरै विद्यार्थीहरू चाहिँ अब चाहिँ जलजला क्याम्पसमा आउँछौँ जान्छौँ भन्ने खालको चाहिँ कुरा गर्नुभएको छ भन्ने चाहिँ छ। अब यद्यपि सबै कुराहरू पर्सिको चाहिँ हाम्रो समीक्षात्मक बैठकमा चाहिँ सबै कुराहरू आउँछ, त्यसपछि चाहिँ सबै कुरा चाहिँ थाहा हुन्छ।
1: अब यसरी भनिरहँदाखेरि यो जलजला बहुमुखी क्याम्पसमा नआएर विद्यार्थीहरू दाङतिर जानुपर्छ, दाङ घोराईतिर यो कार्यक्रम अलिकति लामो हुन सक्छ किनभने सबै कुराहरू समेट्नका लागि अलिकति यो कार्यक्रमको समय अवधिभन्दा अलिकति लामो हुन सक्छ, यो अन्तर्वार्तामूलक कार्यक्रम भएको हुनाले हामी कार्यक्रम जलजला बहसमा छौँ र यो कार्यक्रम यो जलजला बहुमुखी क्याम्पसमा नआएर विद्यार्थीहरू बरू दाङ जाने दाङ पढ्ने उतै राम्रो पढाइ हुन्छ, यहाँ के राम्रो पढाइ होला र यहाँ राम्रो पढाइ हुन्न भन्ने खालको अझै पनि विद्यार्थीहरूमा त्यो धारणा छ होइन, त्यो धारणालाई तपाईँहरूले चाहिँ चिर्न सकिरहनु भएको छैन होइन, अझै पनि विद्यार्थीहरू घोराई त गइराखेका छन्, त्यो धारणालाई चिर्नका लागि क्याम्पसले अझै व्यवस्थित बनाउनको लागि विद्यार्थी तान्नका लागि दाङ नजाउन् भन्ने बनाउनको लागि तपाईँहरूको भूमिका चाहिँ के रहेको छ, कसरी अब विद्यार्थीले ल्याउनुहुन्छ दाङ जाने विद्यार्थीलाई रोल मोडल राख्नु पर्यो?
0: यसो हुन्छ, अब सबै यहाँबाट यो जिल्लाबाट प्लस टू पास गरेका विद्यार्थी सबै जलजला क्याम्पसमै आउनुपर्छ आउँछन् भन्ने छैन, किन छैन भने विद्यार्थीका आफ्नै चोइस हुन्छन्। कुनै विद्यार्थी जलजला बहुमुखी क्याम्पसमा पढ्न आउँदैन भने यहाँको पढाइ राम्रो नभएर नआएको होइन, उसको आफ्नै सोच होला, उसको चिन्तन विचार होला, भविष्यप्रतिको उसको चाहिँ सपना होला, त्यसले गर्दाखेरि जान्छ। अब जस्तै दाङतिर काठमाडौँतिर किन विद्यार्थीहरू जान्छन् त
1: भन्दाखेरि
0: ट्रेन कस्तो भयो त भन्दाखेरि पढ्दै पनि गर्ने, नेपालमा चाहिँ रोजगारी पाइँदैन, विदेशतिर जाने, विदेशतिर जाँदाखेरि के गर्ने, जानुको लागि के गर्ने, कोरियन भाषा सिक्ने, जापानिज भाषा सिक्ने, तफेल आइएलएस सुरु गर्ने, त्यो अवसरको लागि विद्यार्थीहरू चाहिँ दाङतिर काठमाडौँतिर बुटोलतिर झरेको देखिन्छ कि, त्यो त्यो खालको व्यवस्था यहाँ छैन, यहाँ त शुद्ध चाहिँ पढ्ने मात्रै हो क्याम्पसमा, त्यो हिसाबले पनि अब एउटा डबल अवसरको लागि पनि विद्यार्थीहरू तर तलतिर झरेको पाइन्छ। तपाईँले भने जस्तो अब पढाइको क्वालिटी नभएर गुणस्तर नभएर विद्यार्थी जान्छन् भन्ने चाहिँ त्यो मान्दैन, हाम्रो चाहिँ यहाँ जति पनि विषय छन् अब यहाँ भएका विषयहरूमा चाहिँ राम्रो पढाइ हुन्छ, राम्रै गर्नुभएको छ विद्यार्थीहरूले, यहाँबाट पास आउट भएका विद्यार्थीहरू मार्केटमा राम्रै बिकिराख्नु भएको छ होइन, राम्रै चाहिँ क्षेत्रतिर प्रवेश गर्नु भएको छ, त्यो हिसाबले चाहिँ अब त्यो क्वालिटी नहुने भन्ने कुरा, राम्रो पढाइ हुन्न भन्ने कुरामा चाहिँ म सहमत।
1: अधिकांश विद्यार्थीहरूको भनाइ के छ भने क्याम्पसमा तीन तीन महिनामा परीक्षा हुन्छ, जबकि उतातिर दाङतिर गइयो, प्युठानतिर गइयो, अन्य विश्वविद्यालयमा गइयो भने जस्तै त्रिभुवन विश्वविद्यालयमा एक एक वर्षमा एकचोटि परीक्षा हुन्छ भने यहाँ तीन तीन महिनामा परीक्षा हुन्छ, जसले गर्दाखेरि हामीलाई आयो परीक्षा दियो अनि त्यसपछि अलिकति नियमित नआउने विद्यार्थीलाई आउन नसक्ने विद्यार्थीलाई एकदमै गाह्रो भयो भन्ने खालको गुनासोहरू पनि छ होइन, यसको सन्दर्भमा के भन्नुहुन्छ?
0: अब यसो हो के हो त भन्दाखेरि खासमा चाहिँ पढ्ने विद्यार्थीले त नियमित क्लास लिनु पर्यो नि खासमा हो नि होइन, र विभिन्न कारणहरूले विद्यार्थीहरू अब क्लास नलिने, एकचोटि भर्ना आउने, त्यसपछि लास्टमा एकै वर्षपछि एकैचोटि परीक्षा दिने, त्यो खालको चलन चाहिँ छ के, तर हाम्रो विश्वविद्यालयमा त्यो अवस्था होइन, एनुअल सिस्टम, एनुअल चाहिँ सिलेबस भएका विश्वविद्यालयहरूले क्याम्पसहरूले चाहिँ त्यसरी गराइराखेका छन्, भर्ना गराउने अनि त्यसपछि एकचोटि अब परीक्षा दिन लगाउने फाइनल इक्जाम होइन, बीचमा चाहिँ पढाउनु पर्या पनि छैन होइन, अनि परीक्षा गराउनु पर्या पनि छैन, विद्यार्थीसँग इन्ट्राक्सन गर्नु पर्या पनि छैन,
1: तर विद्यार्थीलाई त्यही सजिलो भयो त,
0: त्यो त छैन, एकछिनको लागि त सजिलै भयो तर व्यवहारपछि चाहिँ जीवनको लागि त त्यो घाटा हो नि त, नियमित क्लास लिने मान्छे हाम्रो के हो भने विश्वविद्यालयको हाम्रो सिलेबस चाहिँ अब सेमेस्टर प्रणाली छ हाम्रो होइन, सेमेस्टर प्रणालीमा तीन महिनामा एकचोटि मिदटर्म अनिवार्य हुन्छ होइन, त्यो 10 पूर्णाङ्कको हो, त्यसको अलावा हाम्रो 30 मार्क्स अथवा कतिपय विषयमा 25 मार्क्सदेखि 30 मार्क्ससम्म हाम्रो चाहिँ अन्य चाहिँ प्र्याक्टिकलहरू हुन्छन् त्यो गर्नुपर्छ होइन, अनि फाइनलमा 6 महिनाको चाहिँ एउटा सेमेस्टरको चाहिँ फाइनल इक्जाम दिने हो होइन, त्यो सेमेस्टर प्रणाली भने कस्तो त भन्दाखेरि टिचर विद्यार्थीहरू सहकार्य गरेर सिक्ने सिकाउने प्रक्रिया क्या यो होइन त्यसको लागि त नियमित क्लास लिनु पर्यो नि होइन विद्यार्थी नियमित चाहिँ क्लासमा उपस्थित भयो भने नै राम्रो हुने हो
1: अब यो क्याम्पसमा
0: अवसर प्राप्त गर्ने हो नि त विद्यार्थीहरूले
1: यो क्याम्पसमा नियमित विद्यार्थीहरू अझै पनि आउन सकिराखेका छैनन् होइन यो नियमित विद्यार्थीहरू आउने संख्या एकदमै कम नै देखिन्छ अब विद्यार्थीहरूलाई नियमित आउने वातावरण क्याम्पसले बनाउन नसक्या हो कि विद्यार्थी आफै आउन नचाहनु भएको कि खास के रहेछ कुरा
0: नै हाम्रो त नियमित आउने आउनुपर्छ क्लास ल्याउनुपर्छ होइन अब सबै कुराहरूमा सब क्याम्पसमा हुने सबै कुराहरूमा विद्यार्थी सहभागी हुनुपर्छ होइन अब ज्ञान सिक्ने सन्दर्भमा शिक्षा लिने सन्दर्भमा अहिले बहुआयामिक तरिकाले विद्यार्थीले पनि सोच्नुपर्छ भन्ने नै हो होइन अब विद्यार्थीहरूको आफ्नै खालका समस्याहरू हुन्छन् होइन अब कतिपय बिरामी होला कतिपय अबको आर्थिक समस्या होला कतिपय के होला त्यो हिसाबले अब नियमित रूपमा सबै विद्यार्थीहरू सधैँ उपस्थित हुनुहुन्न यद्यपि क्लास चाहिँ भइरहेको छ आइराख्नुहुन्छ अलिअलि होइन अब त्यो कुरो छ कि अब यो खासमा चाहिँ नियमित उपस्थित भएर विद्यार्थीले चाहिँ पठन पाठनमा चाहिँ सहभागी हुने होइन शिक्षण सिकाइ क्रियाकलापमा सहभागी भएर चाहिँ उत्कृष्ट नतिजा ल्याउने कोसिस गर्ने हो होइन अब त्यसमा रोल्पामा अब त्यति चाहिँ अब सबै नियमित रूपमा चाहिँ विद्यार्थीहरू उपस्थित भइराख्नु भएको छैन त्यो उहाँहरूको बाध्यता उहाँहरूको समस्या विभिन्न हुन्छ मान्छेको त्यो समस्याहरू होला यद्यपि हामीले फेरि हाम्रो तर्फबाट प्रयास गरिराखेका छौँ है अब जसरी पनि आउनुहोस् है क्लास ल्याउनुहोस् होइन यो त गर्कै लागि होइन पास मात्रै गरेर एउटा सर्टिफिकेटको खोस्टो मात्रै बेरेर त केही हुनेवाला छैन अब कम्पिटेटिभ हुनु पर्यो नि त होइन कम्पिटिसन छ नि हरेक ठाउँमा त्यसको लागि त आफूले के पढ्ने हो त्यो विषयमा त अब्बल हुनु पर्यो नि होइन त्यो हिसाबले चाहिँ अब नलेज गेन गर्ने हिसाबमा तपाईँहरू चाहिँ पछाडि हट्नुहुन्न हामी चाहिँ नियमित कलेज आउनुपर्छ पढ्नुपर्छ भन्ने कुरामा त हामीले नियमित विद्यार्थीहरूलाई चाहिँ इन्करेज गरिराखेकै छौँ
1: अब क्याम्पसको जनशक्तिको कुरा आउँछ कतिको पर्याप्त छ क्याम्पसमा जनशक्ति कतिपय विद्यार्थीहरूको गुनासो के छ भन्दाखेरि एउटै सरले दुई दुईवटा विषय पढाउनुहुन्छ त्यो सरले कतै जानुभयो कतै भनौँ न विद्यामा जानुभयो अथवा क्याम्पसकै कामले बाहिर जानु भने एउटै सरले दुई दुईवटा विषय पढाइदिँदाले एउटै अब दुई दुईवटा विषयको ह्याम्पर पर्छ भन्ने कुरा गर्नुभएको छ त्यो स्थिति किन आयो क्याम्पसको क्याम्पसले जनशक्ति कतिको प्रसारण गरेको छ र यो अवस्था आउनको लागि के छ क्याम्पसले पर्याप्त जनशक्ति परिचालन गर्न नसक्नुको कारण चाहिँ के हो
0: अब यो यसो छ अब क्याम्पसमा यो क्याम्पस आङ्गिकमा रूपान्तरण हुँदाखेरि जो जनशक्ति थियो त्यो नै छ अहिलेसम्म नयाँ दरबन्दीहरू माथि विश्वविद्यालयले नै दिएको छैन होइन अब अन्य यो मानविक संकाय र हाम्रो शिक्षाशास्त्र संकायमा त खासै समस्या छैन होइन चलिराखेकै छ व्यवस्थापन संकायमा चाहिँ अलि समस्या छ त्यहाँ हामीले अलि समस्या हुँदाखेरि बाहिरबाट सरहरूलाई चाहिँ कोर्स करारमा चाहिँ हायर गरेका छौँ बाहिरको मेन पावर बैङ्कका चाहिँ सरहरू चाहिँ जानुहुन्छ पढाउन अनि नेपाल उसको चाहिँ हाम्रो एजुकेसनतिर पनि नेपाली शिक्षाको एकजना सर चाहिँ हामीले चाहिँ बाहिरबाट हायर गरेर चाहिँ काम चलाइराखेका छौँ यो हामीले हामीलाई चाहिँ यो क्याम्पसलाई जति आवश्यक पर्ने दरबन्दी हो सरहरूको त्यो यथेष्ट त छैन यद्यपि फेरि अप्ठ्यारै पर्ने पनि छैन होइन अब जे होस् हामीले चाहिँ जसोतसो चाहिँ काम गरेका छौँ धानेका छौँ माग त हामीले बेला बेला गरिराख्छौँ त यद्यपि फेरि अब यो सरकारी क्याम्पस भएको कारणले गर्दाखेरि अब यो दरबन्दी स्वीकृत गर्ने कुरा होइन अहिलेको राज्यको अब समस्या नै यसै छ होइन अब आर्थिक रूपमा चाहिँ देशको चाहिँ जर्जर अवस्था छ यो अवस्थामा र अब माथिबाट चाहिँ अर्थ मन्त्रालयले स्वीकृत गर्नु पर्यो फेरि होइन विश्वविद्यालयमा हामीले कुरा पुर्याउनु पर्यो त्यहाँबाट माथि चाहिँ प्रस्ताव लानु पर्यो होइन अब माथि स्वीकृत गर्दैन त्यो हिसाबले पनि अब भने जति दरबन्दी चाहिँ उपलब्ध छैन
1: अब विद्यार्थीहरूको अर्को पनि एउटा गुनासो के छ भने क्याम्पस एकान्त ठाउँमा छ शान्त ठाउँमा छ एकदमै राम्रो कुरा हो तर विद्यार्थीहरूलाई अलिकति खाजा खानको लागि चमेना गृहको त्यति राम्रो व्यवस्था छैन समयमा त्यो चमेना गृह पनि कहिले खुल्ने कहिले नखुल्ने हुन्छ भन्ने खालको विद्यार्थीहरूको गुनासो पनि छ यसले चाहिँ क्याम्पसले कसरी लिएको छ
0: अब यो अब हामीले चाहिँ अब चमेना गृह चाहिँ पूर्व सालदेखि सञ्चालन गरेको हो सुरुमा चाहिँ अब नियमितै जस्तो चाहिँ पाक थियो अहिले चाहिँ अहिले अब त्यसका सञ्चालकले चाहिँ अलिकति के कुरा गर्नुहुन्छ भन्दाखेरि अब अलिकति फेरि अब व्यापार भनेको चाहिँ अलिकति नाफ होस् दुई चार रुपियाँ होस् भन्ने हिसाब नै हुन्छ अब अलि जे होस् भने जति नास्ता नबिग्ने होइन अब त्यसलाई बासी भएर चाहिँ फाल्नुपर्ने अवस्था छ मलाई घाटा हुन्छ भन्ने खालको छ होइन यदि पनि उहाँले अब अहिले विचारिनुभयो उहाँ चाहिँ आफ्नो घरासी कामको कारणले चाहिँ अब खोल्नु भएको छैन अब यो हप्तादेखि आउँछु भन्नुभएको छ मैले भनेको छु होइन अब जे होस् अब उहाँले चाहिँ सोचेको जस्तो उहाँलाई इन्कम भएन भन्ने हिसाबले उहाँले अलिकति जाँगर नगरेको जस्तो देखिन्छ
1: अब
0: त्यो होइन अब तर उहाँले चाहिँ त्यो गर्नुपर्छ फेरि आफ्नो ड्युटी चाहिँ
1: अब छात्रवृत्तिको प्रसङ्ग पनि गर्नुभएको थियो हाम्रो क्याम्पसमा छात्रवृत्तिको व्यवस्था छ भन्नुभएको थियो होइन छात्रवृत्ति कस्ता कस्ता व्यक्तिहरूले चाहिँ प्राथमिकताका साथ पाउँछन् अनि विपन्न अनि गरीब विद्यार्थीहरू ले कतिको छात्रवृत्ति पाउने सम्भावना हुन्छ
0: अब यसो छ अब हाम्रो विश्वविद्यालयको छात्रवृत्ति सम्बन्धी कार्यविधि 2080 छ त्यो छात्रवृत्ति सम्बन्धी कार्यविधिले चाहिँ टोटल विद्यार्थी भर्ना जति छ विद्यार्थी संख्याको 17%लाई चाहिँ छात्रवृत्ति दिने भन्ने चाहिँ थियो अहिले अस्ति भर्खर एउटा चाहिँ फेरि अर्को पत्र आएको छ अहिले चाहिँ 12% विद्यार्थीलाई मध्यपश्चिम विश्वविद्यालयले छात्रवृत्ति चाहिँ वितरण गर्ने भन्ने छ अब 82-83 त हामीले चाहिँ वितरण गरिसक्यौं होइन अब चाहिँ हाम्रो चाहिँ त्यही 12% चाहिँ वितरण हुन्छ र त्यो वितरणमा के छ त भन्दाखेरि अब उत्कृष्ट विद्यातर्फ छ होइन प्रत्येक सेमेस्टरमा को उत्कृष्ट छ त्यो उत्कृष्ट एक एकजना विद्यार्थीलाई चाहिँ दिने एउटा छ अर्को चाहिँ जिएनआर विद्यार्थी जो नियमित पास हुन्छ कलास आउँछ होइन अनुशासित छ त्यसलाई चाहिँ दिने जिएनआर छात्रवृत्तिको एउटा छ त्यसै गरेर चाहिँ महिलाको छ होइन अनि दलितको छ आदिवासी जनजातिको छ शहीद परिवारको छ अपाङ्गको छ यसरी चाहिँ क्याटेगोराइज गरिएको छ त्यसमा सीमित पर्सेन्टेजहरू छन् त्यो पर्सेन्टेजको आधारमा एज 100% मानेर 12%लाई 100% मानेर यसरी चाहिँ आफ्नो चाहिँ क्याटेगोरी अनुसार त्यसलाई चाहिँ डिभाइड गरेर चाहिँ दिने चलन छ दिने चाहिँ व्यवस्था छ हाम्रो
1: अब विशेष गरी यो क्याम्पसमा अपाङ्गता भएका व्यक्तिहरूको लागि यो विशेष गरी दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको लागि अडियो मेटेरियल उपलब्ध नभएको र उनीहरूले चाहिँ पाठ्य पुस्तक पढ्नका लागि पनि समस्या हुने गरेको गुनासो पनि गर्नुभएको छ क्याम्पसले उहाँहरूको लागि सम्बोधन गर्नका लागि अहिले त क्याम्पसले सम्बोधन गर्दै पनि आएको छ यो राम्रो कुरालाई राम्रो कुरा नै भन्नुपर्छ हामीले पनि होइन अब यो पाठ्य पुस्तकलाई उहाँहरू मैत्री बनाउनको लागि जस्तै अडियो मेटेरियल हुन सक्छ अथवा डिजिटल मेटेरियल हुन सक्छ उनीहरूले त्यो अनुसारका नोटहरू उपलब्ध गराउनको लागि क्याम्पसले आगामी दिनमा कस्तो भूमिका खेल्दैछ के छ
0: ठिक छ वीरेन्द्रजी अब हाम्रो क्याम्पसमा चाहिँ दुई चारजना विद्यार्थीहरू दृष्टिविहीन होइन अनि अन्य क्याटेगोरीका पनि हुनुहुन्छ अपाङ्गहरू होइन
1: अपाङ्गता भएको
0: विद्यार्थी उहाँहरूलाई चाहिँ अब शिक्षण शुल्क चाहिँ फेरि नै छ हामीले सुरुमै भर्ना गर्दा नै हामीले चाहिँ लिँदैनौँ होइन फेरि विद्यार्थीको माग अब परीक्षासँग सम्बन्धित अब शुल्कहरू हामीले लिइराखेका छौँ विश्वविद्यालयले लिए भन्ने कारणले त्यसलाई पनि छुट गर्नुपर्छ भन्ने खालको त्यो माग पनि छ त्यो पनि हामीले चाहिँ यो साल अब के हुन्छ माथि सरसल्लाह गरेर के छ नियममा यदि रहेछ भने त्यसलाई पनि हामी छुट गर्ने कोसिस गर्नेछौँ तपाईँले भनेको जस्तै अब त्यहाँ पढ्ने विद्यार्थीहरूले अपाङ्ग विद्यार्थीहरूले आफूलाई कस्तो खालको मेटेरियल चाहिएको हो त्यो विषयमा मसँग चाहिँ माग लिनुभयो भने त्यो विषयमा पनि सोच्न सकिन्छ हामीले
1: हुन्छ हामी कार्यक्रमको अन्तिम छौँ र अन्तिममा मैले सोध्न छुटाएका र तपाईँले भन्न चाहनुभएको केही कुराहरू छ भने राखिदिनुहोस् न
0: ठिकै छ समग्रमा सबै कुराहरू आएकै छ अन्तिममा म के भन्न चाहन्छु भने हाम्रो रोल्पा जिल्ला एउटा चाहिँ भौगोलिक हिसाबले पहाड़ी जिल्ला एउटा चाहिँ यहाँ हावापानीका हिसाबले एकदमै राम्रो हामीले चाहिँ उपयुक्त हुने जिल्ला यो जिल्लामा तपाईँहरूले पढ्नुहोला भनेर यहाँ रोल्पा जिल्लाका चाहिँ आम सबै वर्गका बगै क्षेत्र सबै क्षेत्र एउटा सबै वर्गका होइन सबै क्षेत्रका व्यक्तिहरूले उच्च शिक्षा हासिल गर्नुहोला भन्ने उद्देश्यले नै राज्यले चाहिँ लगानी गरेर यो जलजला बहुमुखी क्याम्पसलाई आङ्गिक क्याम्पस सरकारी क्याम्पस बनाएको छ र यस सन्दर्भमा तपाईँहरूले सस्तो शुल्कमा होइन गुणस्तरीय शिक्षा प्राप्त गर्नको लागि यो जलजला बहुमुखी क्याम्पसमा तपाईँहरू चाहिँ भर्ना हुनुहोस् आफूले लिन चाहेको शिक्षा लिनुहोस् भन्न चाहन्छु र हाम्रो यो नयाँ सत्रको यो फर्स्ट सेमेस्टरको चाहिँ पढाइ यो बढाउ 15 गतेबाट हाम्रो सुरु हुन्छ त्योभन्दा अगाडिका हाम्रा चाहिँ भर्ना सम्बन्धी कार्यक्रममा तपाईँहरू सरिक भएर भर्ना भएर आफ्नै जिल्लामा चाहिँ आफ्नै जिल्लाबाट चाहिँ उच्च शिक्षा हासिल गर्ने अवसर प्राप्त गर्नुहोस् थोरै पैसामा थोरै लगानीमा आफ्नै जिल्लाबाट चाहिँ गुणस्तरीय शिक्षा हासिल गर्नुहोस् भन्न चाहन्छु अब यो बाहिर जाने भन्ने कुरा त अब यहाँ नभएका विषयहरू पढ्न जाने होइन अब अन्य कारणले हो भने जाने नभए चाहिँ जिल्लाभित्रै बसेर पढ्दा चाहिँ राम्रो हुन्छ भन्न पनि चाहन्छु पैसा पनि बज्ने बुवा आमाहरूसँग आफ्नो परिवार छरछिमेकसँग बसेर चाहिँ एउटा चाहिँ विभिन्न काम कुराहरूमा सहकारी गर्न सकिने त्यो अवस्था हुन्छ त्यसले गर्दाखेरि सम्पूर्ण रोल्पाले विद्यार्थीहरूलाई यो जलजला बहुमुखी क्याम्पसमा आएर भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस् उच्च शिक्षा हासिल गर्नुहोस् भन्ने चाहिँ कामना व्यक्त गर्न चाहन्छु
1: हामीलाई अमूल्य समय दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद
0: धन्यवाद
1: आदरणीय श्रोता हामी कार्यक्रम जलजला बहसमा छौं र आजको कार्यक्रममा हामी जलजला बहुमुखी क्याम्पसको बारेमा कुराकानी गर्यौं र तपाईँ प्लस टू पास गर्नुभएको छ भने पक्कै पनि हामीले गरेको कुराकानी तपाईँलाई मन पर्यो भने क्याम्पसमा भर्ना हुनका लागि आउनुहोला अझै समय बाँकी छ साउनको 29 गतेसम्म चाहिँ मजाले भर्ना हुन पाइन्छ भन्दै आजको कार्यक्रम सुनेर साथ दिने तपाईलाई र कार्यक्रममा हामीलाई समय उपलब्ध गराउनुभयो आजका अतिथि विशेष गरी जलजला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्याम बहादुर बुढामगर सरलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं र हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रीता मगरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्दै आजको लागि कार्यक्रम जलजला बहस प्रति तपाईँका सुझाव सल्लाह वा प्रतिक्रिया छन् भने 98-644-17-298 फोन गर्नुहोला भन्दै आजको लागि म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु हस्त नमस्कार।

0: लाब
1: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन। जे सुकै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
4: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
3: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
4: लौ उसो भए, म सामान लिन गइहाले।
3: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
4: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9857830504।
3: श्री स्वर्गोदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
6: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
6: जन्म, मृत्यु, विवाह, तथा बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
6: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
7: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
6: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
6: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
7: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
1: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
0: वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
1: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
0: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
1: मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-79, 98-229-54-555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र अगाडि दाङ।
2: के तपाई स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
4: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अर्को हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
4: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने र
5: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली, दिलोतमा 5 मणिग्राम, रूपन्देही।
6: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर, हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
7: Yeah. गएको छ।
8: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
7: ओली प्रचण्ड बीच तीन बुधे सहमति, प्रदेश सरकारको नेतृत्व भागभन्दा, कर्णाली र सुदूरको मुख्यमन्त्री नेकपालाई मधेस र गण्डकीमा अरू दलसँग सहकार्य गर्नुपर्ने।
8: अनसनको तीन दिनमै डाक्टर केसी आईसीयूमा पुगेपछि सरकारको चासो, शिक्षा मन्त्रीले पठाएको टोली धनगढ़ी पुग्यो, प्रधानमन्त्रीको टोली भोलि जाने।
7: सांसदलाई स्वकीय सचिव दिन नहुने भन्दै काठमाडौँमा प्रदर्शन, खोपका लागि गाविले नेपाललाई दिएको $3,00,000 फिर्ता नलिने।
8: शिक्षा मन्त्रीको राजीनामासँगै भारतमा सीजेपीको 37 दिन लामो आन्दोलन स्थगित, सहमति कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता, प्रदर्शनकारी घर फर्किँदै।
7: र दोस्रो टी20मा भारतद्वारा जिम्बाब्वे सामु 220 रनको लक्ष्य, जिम्बाब्वे जवाफी ब्याटिङमा।
9: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
8: थाह संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकार गठन र सहकारीका विषयमा तीन बुधे सहमति भएको छ। आज भएको सहमति पत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। 2074 सालको निर्वाचनमा दुई दल मिलेर दुई तिहाईको सरकार चलाएका थिए। पछि पार्टीभित्रको आन्तरिक द्वन्दले सरकार र पार्टी एकता दुवै गुमाएका ओली प्रचण्ड तीन वर्षकै अवधिमा फेरि मिलेका हुन्। जेएनजी आन्दोलनबाट संघीय सरकारबाट हटेका ठूला दलहरू अहिलेसम्म पनि प्रदेश सरकार चलाइरहेका छन्। नेपाली कांग्रेसको विशेष अधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि ओली प्रचण्ड फेरि मिलेका हुन्। यसअघि एमाले अध्यक्ष ओलीले कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवासँग सात बुधे सहमति गरेर पाँच वर्षको आधा आधा कार्यकाल प्रधानमन्त्री हुने बताउनु भएको थियो। ओलीकै पालामा जेएनजी आन्दोलन भएपछि देउवा दम्पति आक्रमण परेका थिए। उपचारका लागि सिंगापुर जानुभएका देउवा हाल हङकङमा हुनुहुन्छ। उहाँले केही दिन अघि मात्रै आफूहरूमाथि प्रतिशोध भइरहेको भन्दै

0: स्वदेश फर्कन लागेको जानकारी दिनुभएको थियो।
1: ओली प्रचण्ड बीच भएको तीन बुधे सहमतिमा प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्य रहेको जनाइएको छ। सहमति अनुसार प्रदेश सभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गरिनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व एमाले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ। त्यसै गरी मधेस र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलसँग परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख गरिएको छ। कोशी र लुम्बिनी प्रदेशमा भने एमालेकी मुख्यमन्त्री भएकाले नेकपामा मन्त्री मात्रै थपिनेछन्।
0: नेकपा र एमाले बीच केन्द्रमा भएको तीन बुधे सहमति अनुसार प्रदेशहरूमा पुनर्गठनको तयारी थालिएको छ। सुदूरपश्चिम प्रदेशमा केन्द्रको सहमति अनुसार नेकपाले मुख्यमन्त्री पाउने भएपछि वर्तमान सरकारले विश्वासको मत नलिई राजीनामा दिने तयारी गरेको छ। सुदूरपश्चिममा अहिले नेपाली कांग्रेसका संसदीय दलको नेता कमलबहादुर शाह मुख्यमन्त्री हुनुहुन्छ। हालसम्म सुदूरपश्चिममा एमालेको समर्थन थियो। केही दिन अघि मात्र सुदूरपश्चिममा मुख्यमन्त्रीले एमालेका मन्त्रीलाई पदमुक्त गर्नुभएको थियो। अहिले सत्ता समीकरण परिवर्तन भएसँगै कांग्रेस नेता दिवान सिंह विष्टले बहुमत नपुग्ने स्थितिमा समय खेर फाल्नुभन्दा राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उपयुक्त हुने धारणा राख्नुभयो।
2: विश्वासको मत त अब देखेकै कुरा खालि लम्ब्याउनलाई किन विश्वास छोड्नुपर्छ। मैले अब मुख्यमन्त्री पनि त्यही काठमाडौँ हुनुहुन्छ कि अब आउला राजीमा दिनुपर्छ। विश्वासको मत त अब कहाँ दसजना कहाँबाट ल्याउ।
1: बागमती प्रदेशमा एमाले सरकारको नेतृत्व पाउने सहमति भएपछि नेपाली कंग्रेसले संसदीय दलको बैठक बोलाएर औपचारिक निर्णय लिने भएको छ। बागमतीमा कंग्रेसका इन्द्र बानिया मुख्यमन्त्री हुनुहुन्छ। यसअघि मात्रै बागमतीमा एमाले समर्थन फिर्ता लिएको थियो। कंग्रेस नेता बहादुर सिंह लामाले दलको बैठक बसेर स्थिति समीक्षा गरिसकेपछि मात्रै विश्वासको मत लिने वा राजीनामा दिने भन्ने बारे स्पष्ट पारिने बताउनुभयो।
3: हाम्रो दलको मिटिङ बसेको छ, दलको मिटिङ बसेर दलको निर्णय नभएसम्म त अब मैले के भन्ने त अब छिटै बस्छ होला दलको मिटिङ बसेर अब निर्णय गर्छ।
0: कर्णाली प्रदेशका मुख्यमन्त्रीले पदबाट राजीनामा दिइसकेको अवस्थामा अब नयाँ सरकार गठनको बहस शुरू भएको छ। केन्द्रमा कर्णालीको नेतृत्व नेकपालाई दिने सहमति भएपछि सोही अनुसार अघि बढ़ने नेताहरूले बताएका छन्। नेकपाका नेता मंगल बहादुर शाहीले पहिले प्रदेश स्तरमा कांग्रेसका जीवन शाहीलाई मुख्यमन्त्री बनाउने आन्तरिक सहमति भए पनि बदलिएको राजनैतिक परिस्थिति र केन्द्रको निर्णयलाई स्वीकार गर्दै अघि बढ़ने बताउनुभयो।
4: त्यहाँको जीवन सारै मुख्यमन्त्रीको मुताबर अगाडि बढेको अवस्था हो। योभन्दा अघिल्लो महिनाको लास्ट 32 गते 31 गते छलफल हुँदा त्यो बनेको हो, तर अहिले राजनीतिक परिस्थिति विकास गरेर यहाँसम्म आउँदा फरक बनेको छ। यसको बारेमा हामी हाम्रो पार्टी केन्द्रसँग सल्लाह गर्दैछौ। पार्टी केन्द्रसँग सल्लाह गरेर हामीले यहाँ प्रदेश स्तरमा गरेको एउटा चाहिँ सहमति छ। यद्यपि पार्टी केन्द्रले एउटा निर्णय गरेको छ, पार्टी केन्द्रसँग सल्लाह गरेर हामी अगाडि बढ्छौ।
1: गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्टले गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा फिर्ता पठाउनु भएको छ। प्रदेश प्रमुखबाट पुनर्विचारका लागि सन्देशसहित हिजो विधेयक प्रदेशसभामा फिर्ता पठाइएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले आज जानकारी दिनुभयो। गत असार 25 गते प्रदेशसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका लागि प्रदेशसभा सचिवालयले असार 30 गते प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो, तर सभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक नेपालको संविधान र संघीय कानूनसँग बाँधिएको भन्दै प्रदेश प्रमुखले फिर्ता गर्ने निर्णय गर्नुभएको हो। प्रदेशसभाले औषधि जन्य तथा औद्योगिक परियोजनाका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक बनाएको थियो।
0: धनगढ़ीमा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आईसीयूमा उपचार थालिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि आज दिउँसो डाक्टर केसीलाई सेती प्रादेशिक अस्पताल लगिएको हो। केसीका सहयोगी डाक्टर अमृत जयसीका अनुसार सेती प्रादेशिक अस्पताल पुर्याएर उहाँलाई आईसीयूमा राखिएको छ। केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सरकारले बल्ल सम्वादका लागि चासो देखाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्देशनमा डाक्टर गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चुडामणि पौडेल धनगढ़ी पुग्नु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले हिजो साँझ डाक्टर केसीसँग टेलिफोन सम्वाद गर्नुभएको थियो। त्यस लगत्तै वार्ता मार्फत अनसनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढ़ीमा पठाइएको हो।
1: यसैबीच प्रधानमन्त्रीका स्वास्थ्य

0: सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि भोलि धनगढ़ी पुगेर डाक्टर केसीसँग संवाद गर्नुहुने भएको छ। केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा चासो राख्नु भएको छ। आज मन्त्री मेहताले डाक्टर केसीको स्वास्थ्य अवस्थालाई लिएर सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डाक्टर हेमराज पाण्डेसँग संवाद गर्नुभएको हो। उहाँले डाक्टर केसीको स्वास्थ्य उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ। सरकारसँग पाँच बुधे माग राख्दै डाक्टर केसीले यसपटक धनगढ़ी स्थित कृष्ण मन्दिर धर्मशालाबाट अनशन शुरू गर्नुभएको हो। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष र गेटा मेडिकल कलेज दशरथ सन स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गरिएका नियुक्ति खारेज गर्ने लगायत माग राखेर डाक्टर केसी धनगढ़ीमा अनशन बस्नु भएको हो। आजै धनगढ़ीमा केसी विरूद्ध अनशन फिर्ता लिनुपर्ने माग गर्दै प्रदर्शन समेत गरिएको छ।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन।

0: रोगरोग होइन ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गर।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गर्ने सरकारको निर्णय विरूद्ध काठमाण्डुको माइतीघर मण्डलामा प्रदर्शन भएको छ। राष्ट्रिय जेनजी नागरिक अभियानले जेनजी आन्दोलनको मर्म र भावना विपरीत सरकारले सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गर्ने निर्णय गरेको भन्दै आज प्रदर्शन गरेका हुन्। जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले 12 कार्तिक 2082 सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। त्यही सुविधालाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा राष्ट्रपति का बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले ब्यौताएको हो। यससँगै प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको सचिवालयमा उपसचिव वा सो सरहको एक एकजना स्वकीय सचिवको सुविधा हुनेछ भने सांसदहरूले शाखा अधिकृत स्तरको एक एकजना कर्मचारीको सुविधा पाउनेछन्। यसरी सांसदलाई फेरि स्वकीय सचिवको सुविधा दिइँदा 5 वर्षभित्र राज्य कोषमा भने 2.5 अर्ब रूपियाँ भन्दा बढ़ी आर्थिक भार थपिनेछ।
3: खोपका लागि ग्लोबल अलायन्स गाविले नेपालसँग 3,08,271 अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहलपछि उक्त रकम गावी 6.0 अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको हो। गाविले नेपालले पठाएको पत्र मार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता त्यसपछिको पत्रचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। गाविले आफ्नो निर्णयलाई नेपालका लागि विशेष र एक पटकका लागि गरिएको व्यवस्था भएको स्पष्ट गरेको छ। साथै भविष्यमा यस्ता विषयमा यही निर्णयलाई नजिरका रूपमा लगाइने पनि पत्रमा उल्लेख छ। गाविले हालसम्म नेपाललाई 550 मिलियन अमेरिकी डलर भन्दा बढ़ी बराबरको सहयोग उपलब्ध गराइसकेको छ। उक्त सहयोगबाट नेपालमा नियमित खोप कार्यक्रम संचालन, नयाँ खोपको शुरूआत तथा विस्तार, कोल्ड चेन सुदृढीकरण, खोप खरीद, स्वास्थ्य कर्मीको क्षमता अभिवृद्धि, खोप आपूर्ति व्यवस्थापन तथा कोविड 19 विरूद्धको खोप अभियान लगायतका कार्यक्रम संचालनमा सहयोग पुगेको छ।
4: नेपाल घुम्न आउने पर्यटकको संख्या पछिल्लो एक वर्षमा 12 लाख नाघेको छ। नेपाल पर्यटन बोर्डका अनुसार आर्थिक वर्ष 2082-83 12,09,357 विदेशी पर्यटक नेपाल आएका छन्। सबैभन्दा धेरै 3,11,531 पर्यटक भारतबाट आएका छन्। त्यस्तै अमेरिकाबाट 1,11,325 पर्यटक आएका छन्। तेस्रोमा चीन रहेको छ। चीनबाट 1,09,892 पर्यटक नेपाल आएको बोर्डले जनाएको छ। बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्याङ्क अनुसार भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ। कुल आगमन मध्य भारतको हिस्सा करिब 25.76% रहेको छ। भारतपछि अमेरिका दोस्रो र चीन तेस्रो प्रमुख स्रोत बजारका रूपमा रहेका छन्। त्यसपछि बंगलादेशबाट 58,163, बेलायतबाट 56,649, अस्ट्रेलियाबाट 53,195, श्रीलंकाबाट 43,211 र भूटानबाट 36,289 पर्यटक आएका छन्। यसै गरी म्यानमारबाट 30,737, जर्मनीबाट 29,296, थाइल्याण्डबाट 27,201, जापानबाट 25,762 र मलेसियाबाट 25,640 पर्यटक नेपाल आएको बोर्डको तथ्याङ्क छ। गत आर्थिक वर्षमा सबैभन्दा बढ़ी कार्तिक महिनामा 1,24,829 विदेशी पर्यटक नेपाल आएका थिए। त्यसपछि चैतमा 1,19,390, फागुनमा 1,14,152 र असोजमा 1,11,780 पर्यटक आगमन भएको तथ्याङ्कले देखाएको छ। बोर्डले सबैभन्दा नजिकका स्रोत बजार भारत र चीनमा प्रवर्धनात्मक कार्यक्रमलाई तीव्रता दिएको छ। गत आर्थिक वर्षमा भारतका पुणे, हैदराबाद, चेन्नई, मुम्बई, नयाँ दिल्ली लगायतका विभिन्न शहरमा 12 भन्दा बढ़ी प्रवर्धनात्मक कार्यक्रम गरिएको बोर्डले जनाएको छ।
3: पूर्वी नेपालमा गुणस्तरीय भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन शुरू गरेको छ। विराटनगर स्थित पूर्वी क्षेत्रमा पटक पटक विद्युत अवरूद्ध हुने र झ्याप झ्याप बत्ती जाने समस्याका बारेमा जनगुनासो बढ़ेपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिनुभएको थियो। सोही निर्देशन अनुसार प्राधिकरणका कायमुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख समेत रहनुभएका उप कार्यकारी निर्देशक राजन ढकाल सहितको टोली अनुगमनका लागि पूर्वी क्षेत्रमा पुगेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्रेष्ठको निजी सचिवालयले आज जानकारी दिएको हो।
4: नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोक रिझ्याई र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिहरूको भविष्य लामो नभएको टिप्पणी गर्नुभएको छ। नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा लक्षित टिप्पणी गर्नुभएको हो। महासचिव पोखरेलले वर्तमान समयमा उदाएका नयाँ शक्तिहरू अवसरवाद र अराजकताको जगमा खड़ा भएको आरोप लगाउनुभयो। नयाँ शक्तिहरूको पतन निश्चित भए पनि उनीहरूको असफलतापछि जनमत स्वत पुरानै दलहरूतिर फर्किन्छ भन्नेमा विश्वस्त हुन नसकिने पोखरेलको तर्क छ। उहाँले नयाँ शक्तिको असफलतापछिको रिक्ततामा जनतालाई पुनः मूलधारका राजनीतिक दलहरूमा आकर्षित गर्नु अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो। पार्टीको आन्तरिक अवस्थाप्रति समीक्षा गर्दै महासचिव पोखरेलले युवा पुस्ताको आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो।
3: काठमाडौँको तारकेश्वर नगरपालिका एक चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ। तारकेश्वर नगरपालिका नौ बस्ने 45 वर्षीय रश्मी रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो। रिजाल हिजो कार्यालय जान्छु भनी घरबाट हिँडेको र कार्यालय नपुगी विपत्ता भएको भन्दै परिवारका सदस्यले हिजै खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। उनको खोजी गर्दै जाँदा आज कारको पछाडिको सीटमा जलेको अवस्थामा उनको शव फेला परेको उहाँले जानकारी दिनुभयो। कारको भित्री भाग अधिकांश जलेको र निस्सासेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
4: राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ 13 वर्ष अघिदेखि शुरू भएको बागमती सफाई महाअभियान 689 हप्तामा प्रवेश गरेको छ। महाअभियानको 689 हप्तामा आज सिनामंगल क्षेत्रको बागमती नदी किनारमा सफाई गरिएको छ। सो क्षेत्रको नदी किनारबाट नकुहिने फोहोर लगभग 3 मेट्रिक टन संकलन गरिएको अभियानकर्मी किशोर सिंह शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार सफाईका क्रममा संकलन गरिएको नकुहिने फोहोर काठमाण्डु महानगरपालिका वातावरण विभाग टेकोको समन्वयमा व्यवस्थापन गरिएको छ। अर्को हप्ता साउन 16 गते शनिबारको सफाई कार्यक्रम गुह्येश्वरी पानी प्रशोधन केन्द्र मुनिको बागमती नदी किनारमा गरिने सफाई महाअभियानले जनाएको छ। विक्रमसम्म 2070 जेठ 5 गतेदेखि बागमती सफाई अभियान शुरू भएको हो। शुरू भएदेखि प्रत्येक हप्ता शनिबार यो अभियानले सफाईको कामलाई निरन्तरता दिँदै आएको छ।
3: नेपालगंज उपमहानगरपालिकामा आज एकै दिन 6 वटा शालिक अनावरण गरिएको
4: छ। अर्को हप्ता साउन 16 गते शनिबारको सफाई कार्यक्रम गुह्येश्वरी पानी प्रशोधन केन्द्र मुनिको बागमती नदी किनारमा गरिने सफाई महाअभियानले जनाएको छ। विक्रमसम्म 2070 जेठ 5 गते

प्रमुख प्रशान्त विष्टले जेएनजी आन्दोलनका क्रममा तोड़फोड़ गरिएका छ ऐतिहासिक शालिगको अनावरण गर्नुभएको हो। स्वर्गीय पूर्व प्रधानमन्त्री सुशील कोइरालाको शालिगसँगै स्वर्गीय गणेशमान सिंह, बीपी कोइराला, नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, तत्कालीन राजा वीरेन्द्र शाह तथा सहित सेतु वृक्कका पुननिर्माण गरिएका शालिग नेपालगंजका अलग अलग स्थानमा पुनस्थापित भएका हुन्। अनावरण कार्यक्रममा नगर प्रमुख विष्टले इतिहासको सम्मानका साथै ऐतिहासिक व्यक्तित्वको योगदानलाई स्मरण गर्दै नयाँ पुस्तालाई इतिहासप्रति सचेत गराउने उद्देश्यले शालिग पुननिर्माण गरिएको बताउनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: किन आँखा मिचेको मिचेको गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
1: धेरै समय मोबाइल चलाएपछि क्या हो?
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
6: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
7: अब बाँकी समाचार। कैलालीको गोदावरी नगरपालिका 4 हाटखोली स्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो गोदावरी नगरपालिका 4 हाटखोली स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका 15 वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। साथीहरूसँग पौडी खेलिरहेका चौधरी डुबेको देखेपछि उद्धार गरी उपचारका लागि निसर्ग अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले मृतक घोषणा गरेका प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढ़ी पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
6: कैलालीमा भारतबाट भन्सार छली गरी ल्याइएका 4,74,800 बराबरका विभिन्न माल सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज धनगढ़ी उपमहानगरपालिका 12 कम्पनी टोल र उडान नम्बर 1 बंका कटान क्षेत्रमा छुट्टा छुट्टै प्रहरी टोलीले व्यवहारिक अवस्थामा रहेका सामान बरामद गरेको हो। भारतबाट भन्सार छली गरी ल्याइएको सामान व्यवहारिक अवस्थामा कम्पनी टोल क्षेत्रमा फेला परेको थियो। उक्त अटो सहित 4,50,300 बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै धनगढ़ी 1 बंका कप्तान क्षेत्रमा अर्को प्रहरी टोलीले 24,500 बराबरका भन्सार छलीका सामान व्यवहारिक अवस्थामा फेला पारेको छ। दुवै स्थानबाट बरामद गरिएका अटो र सामान आवश्यक कानूनी कार्यवाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
7: चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलो पटक विदेशी विद्यार्थी भर्ना लिने भएको छ। पहिलो वर्ष 4

0: कार्यक्रममा 10 जना विद्यार्थी भर्ना गर्न लागेको हो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर ऋषिराम कटेलका अनुसार विश्वविद्यालयले स्नातक तहको कृषि संकायमा 3, वन विज्ञानमा 3, पशु चिकित्सामा 3 र मत्स्य विज्ञानमा 1 जना विदेशी विद्यार्थी भर्ना गर्न लागेको हो। ती विद्यार्थी भर्नाका लागि कार्यविधि बनाइँदैछ। पशु चिकित्साका विदेशी विद्यार्थीसँग 10,000 अमेरिकी डलर शुल्क लिने निर्णय गरिएको छ भने अन्य संकायसँग 4,000 डलर लिइने उहाँले बताउनुभयो।
1: झापामा पछिल्लो समय डेंगू संक्रमणको दर घट्दै गएको छ। जिल्ला स्थित स्वास्थ्य कार्यालयका अनुसार जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रिय सहभागिता तथा खोज तथा नष्ट गरेर अभियान प्रभावकारी बन्दै जाँदा डेंगूका बिरामीको संख्या अघिल्लो वर्षको तुलनामा कम भएको हो। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 जिल्लामा 2,000 जना डेंगू संक्रमित भेटिएका थिए भने गत आर्थिक वर्षमा भने यो संख्या घटेर 601 जनामा सीमित भएको छ।
0: ती सोनारी गाउँपालिका 8 शमशेरगंज स्थित मत्स्य विकास केन्द्रले माछाका भूरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि गरेको छ। आर्थिक वर्ष 2082-83 53% बढ़ी राजस्व संकलन भएको मत्स्य विकास केन्द्रका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रिम बहादुर थापाले जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक वर्ष 2081-82 33,14,400 रूपियाँ राजस्व संकलन भएकामा गत आर्थिक वर्षमा 17,74,242 वृद्धिले वृद्धि भई 50,88,642 रूपियाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा यो 53.53% बढ़ी हो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। प्रश्नपत्र चुहावटको विरोधमा रहेको कक्रोच जनता पार्टी सीजेपीले 1 महिना लामो आन्दोलन स्थगित गरेको छ। कन्स्टिट्यूशन क्लबमा आज भारत सरकार र सीजेपी बीच आज भएको तेस्रो चरणको वार्तापछि सरकार आन्दोलनकारीका माग पूरा गर्न सहमत भएको हो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै सरकारले बाँकी माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि दिल्ली स्थित जन्तर मन्तरमा जारी 37 दिन लामो आन्दोलन फिर्ता भएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। केन्द्रीय मन्त्रीहरू जेपी नड्डा, जितेन्द्र सिंह र सीजेपी प्रवक्ता सौरभ दास र आशुतोष रानकाले संयुक्त पत्रकार सम्मेलनमा आन्दोलन फिर्ताको घोषणा गरेका हुन्। सीजेपी प्रवक्ता दासले सहमतिका शर्तहरू तोकिएको समयसीमाभित्र पालना हुने विश्वासका साथ आन्दोलन फिर्ता लिएको बताउनुभयो। सरकारले आत्महत्या गरेका नीट परीक्षार्थीका परिवारले उपयुक्त क्षतिपूर्ति दिने र भारतभर प्रदर्शन विरूद्ध दर्ता भएका एफआईआर फिर्ता लिने आश्वासन दिएको छ। सबै मुख्य मागहरू स्वीकार गरिएकाले आन्दोलनकारीलाई तुरन्तै आन्दोलन फिर्ता लिएर शान्तिपूर्वक घर फर्कन आग्रह गरिएको छ। देशव्यापी रूपमा फैलिएको आन्दोलन र चौतर्फी दबावपछि शिक्षा मन्त्री प्रधानले आजै राजीनामा दिनुभएको थियो। शिक्षा मन्त्रीको राजीनामासँगै सड़कमै युवाहरूले खुशियाली मनाएका थिए। प्रश्नपत्र चुहावट विरूद्ध अनसनमा बसेका सामाजिक अभियन्ता सोनाम वाङचुकले शिक्षा मन्त्रीको राजीनामालाई लोकतन्त्रको विजय भन्नुभएको छ। माग पूरा गर्ने सहमतिपछि प्रदर्शनकारी घर फर्कन थालेका छन्।
0: नेपाल परिवेशमा अब खेल समाचार। टी20 सिरिज अन्तर्गत दोस्रो खेलमा भारतले जिम्बाब्वेलाई 90 रनले पराजित गरेको छ। भारतले दिएको 220 रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले 17 ओभर 5 बलमा सबै विकेट गुमाउँदै 129 रन मात्र बनाउन सक्यो। उसका लागि ब्रायन बेनेटले सर्वाधिक 32 रन बनाउँदा तादिवानासे मारूमानीले 24, रायन बरले 20 र ब्राड इभान्सले 19 रन बनाए। भारतका लागि अभिषेक शर्माले 3 विकेट लिए भने एस ठाकुर र प्रिन्स यादवले 2-2 विकेट लिए। जीतसँगै 3 खेलको सिरिज भारतले 1 खेल अगावै 2-0 जितेको छ। यसअघि टस हारेर ब्याटिङ गरेको भारतले 5 विकेटको क्षतिमा 219 रन बनाएको थियो। भारतका तिलक वर्माले अभिजित 60 रन बनाए भने ईशान किशनले 81 रन बनाए। श्रेयस अय्यरले 25 र वैभव सूर्यवंशीले 20 रन थपे।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: ओली प्रचण्ड बीच 3 बुधे सहमति। प्रदेश सरकारको नेतृत्व भागभण्डा। कर्णाली र सुदूरको मुख्यमन्त्री नेकपालाई मधेस र गण्डकीमा अरू दलसँग सहकार्य गर्नुपर्ने।
1: अनसनको 3 दिनमै डाक्टर केसी आईसीयूमा पुगेपछि सरकारको चासो। शिक्षा मन्त्रीले पठाएको टोली धनगढ़ी पुग्यो। प्रधानमन्त्रीको टोली भोलि जाने।
0: सांसदलाई स्वकीय सचिव दिन नहुने भन्दै काठमाडौँमा प्रदर्शन। खोपका लागि गाभीले नेपाललाई दिएको 3 लाख अमेरिकी डलर फिर्ता नलिने।
1: शिक्षा मन्त्रीको राजीनामासँगै भारतमा सीजेपीको 37 दिन लामो आन्दोलन स्थगित। सहमति कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता। प्रदर्शनकारी घर फर्किँदै।
0: र जिम्बाब्वे विरूद्धको टी20 सिरिज 1 खेल अगावै भारतको कब्जामा। दोस्रो खेलमा जिम्बाब्वे 90 रनले पराजित।

0: कार्यक्रममा तयार पारेको नेपाल परिवेशकीय प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौं। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
2: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायाम,
6: समाचार, चेतना, मनोरञ्जन र कला, यो हो सामुदायिक रेडियो चलचला चलचला चलचला।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने आउनुहोस् साङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही साङमा।
7: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, साथै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, साथै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार विमाल हुनुहुन्छ।
9: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर फोरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
7: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
8: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
9: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
10: फर्म टाउन, दूध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा तिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
8: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
10: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
8: जसका लागि मोबाइल नम्बर छ 9858743173, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
10: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
11: होइन, के भएको छ र तपाईँलाई?
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
11: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त धोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
12: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
2: सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
12: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि सम्पर्क 0825638603, 9865443383।
12: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
10: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
6: खै, योमा त दादा छैन। कहिलेदेखि भन्दैछौ दाना छैन कहाँबाट ल्याउने हो भनेर? यी बुढाले सुन्ने काम नहुन्नन् भने कस्तो दिमाग खराब।
10: ओहो, भुसुक्कै बिर्सेछु। जाउ जाउ दिमाग चोरी खेल्न नजिकै रुबा स्टोरबाट दाना लिएर आऊ त।
12: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848705571 र 9858724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ, टुडीखेल, रोल्पा।

0: नानीहरूको आवाज, तपाईँको मनको आवाज, लोगो रेडियो चर्चुला 96.4 MHz।
1: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जड़ीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौं।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याकेर मात्र खाने गरौ।
2: अनुरोधक, स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन नचलाओ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरो र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
1: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: आया मम्मी दादु क्यो म त खाना खान नि सक्दिन।
3: हैन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
4: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858043122 र 9858043123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
5: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
4: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
5: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
4: ल तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
5: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
4: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू नीलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्मर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-07-670
6: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ
7: यो दाँते त हैरान पारिसक्यो अहिले त झन् तातो चिसो खान पनि दिँदैन दुखेको दुखी गर्छ दाँतको उपचार पनि गर्नु पर्ने थियो छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
8: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
9: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन
10: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
8: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
9: हजुर हाम्रा सेवाहरू
11: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
12: नदुखाई दाँत निकाल्ने
11: दुखीको दाँत जरैदेखि उपचार गर्ने
12: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
11: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
12: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
11: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
12: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 98-40-741-318
8: 98-095-14-652
10: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
13: ए निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो कहाँ जाने होला तलाई थाहा छ भने भन् त
14: होइन यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ जो काम त रोल्पा समाचार साप्ताहिक रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि थाहा पाएस्
13: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
14: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
13: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
13: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेशनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेशनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेशनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
14: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 2038,
13: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोका 9481 68 697,
14: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857 22 275।
13: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
15: होइन सास पनि झमक्क परिसक्यो, कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो, चुलोमा आगो बलेको देख्दिन।
16: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो माग पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
15: होइन के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग जुन मागले।

0: लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 98648 2 32।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सिर्जना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9-10 बजेसम्म
3: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टेक्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला विभिन्न साथीहरूको साथ मिलिराखेको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिबाङ रुल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि सुन्दै हुनुहुन्छ, जस्तै सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज, सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्ज अनि सामुदायिक रेडियो हापुरी 89.4 मेगाहर्जबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। रेडियो स्काईबाट सुषमा मल्लको साथ मिलिराखेको छ। रेडियो धनकुटाबाट सञ्चिता लिम्बुले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो हापुरेबाट रीता बुढा मगरले साथ दिइरहनु भएको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। तपाईँले पनि कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ र एकदमै खुशी लाग्छ। तपाईँहरूको सक्रियता, तपाईँहरूको सहभागिता कार्यक्रममा रहेको छ र एकदमै आज उसै पनि आज भनौँ न शनिबार हो। आज शनिबारमा तपाईँले तपाईँलाई मनमा लागेका प्रतिभाहरू सुनाउनका लागि हामीलाई फोन डायल गर्न सक्नुहुन्छ, जसका लागि नम्बर खुला गरेका छौ 98 68 39 40 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। 98 68 60 39 40 को नम्बरमा फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराउँछु, फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। अब हामी कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ। विशेष गरी आज पहिलो गीत कुन राख्ने त भन्ने कुरा छ होइन। तिमी बिनाको जीवन सोच्न सम्बन्धि सक्दिन, यो गीत असाध्यै राम्रो गीत तपाईँको लागि मैले राख्न गइराखेको छु। असाध्यै राम्रो गीत छ यो, तिमी बिनाको जीवन सोच्न सम्बन्ध सक्दिन भन्ने गीत हाम्रो पहिला पहिला एकदमै चलेको गीत हो र अहिले पनि धेरैले रुचाउनु भएको यो गीत पनि हो। यो कुरा म तपाईँलाई जानकारी गराए। अब सोही गीत तपाईँको लागि राख्छु, त्यसपछि तपाईँको माझमा फेरि आउनेछु यो गीत तपाईँको लागि।

कसले देख्यो रा देउतालाई देउता भन्नु तिमी हौ। यो गीत श्रोतालाई फेरि पनि स्वागत गर्छु कार्यक्रम गुड नाइटमा। छौं तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाई पनि फोन गर्न सक्नुहुन्छ। कार्यक्रममा सहभागिता जनाउनका लागि नम्बर तपाईँको लागि मैले खुला गरेको छु 9868-39-40 को नम्बर तपाईँको लागि खुला गरेको छु। फोन डायल गर्नुभयो भने आज हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए 9

0: पानी जीवन को आधार हो तर स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयाज ऑन टॉप लांगटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में। अंतरराष्ट्रीय स्तर को अत्याधुनिक प्रविधि प्रशोधित ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल उपलब्ध छ। थप जानकारी का लागि हिमालयज स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू फोन 4781-4780-724 व himalayswater.com.np लग इन कर।
1: मार्बल को पाइप जलान गए घर के एकदम ठीक है कुरा मिला
2: ओ, नमस्कार
1: अनि खर्चर बेच्नु छोडेर यतातिर कता नि
2: यो त साइड जब दाई यो चाहिँ मेन जाउँ न
1: यो मेरो छोरा विदेशबाट आको नयाँ घर बनाएको पाइप दिन आएको
2: सामान राम्रो छ ढुक्क हुनुहोस्
1: थाहा छ त्यसैले त यही लिन आएको
3: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
1: सुरक्षा घरको
2: साथ जीवनभरको।

हार्दिक नमस्कार प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फूलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्संग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घरद्वार घर आँगनीहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गंगा लिएर कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, हाम्रो भूत, हाम्रो वर्तमान र हाम्रो भविष्य एक अर्कामा अत्यन्त अन्तर सम्बन्धित हुन्छन्। यद्यपि भूत भविष्य र वर्तमान मध्ये सबैभन्दा महत्वपूर्ण हाम्रो वर्तमान हो, किनकि गएको समय जस्तो सुकै भएको भए पनि आउने समय सुन्दरतम रहोस्, सार्थक रहोस्, दिव्यतम रहोस् भन्नका निमित्त अहिले हामीसँग भएको समयले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। हुन त आज हामीले जे प्राप्त गरेका छौं त्यो हाम्रो हिजोको प्रतिफल हो। हिजो हामीले जे गर्यौं, जसो गर्यौं, जसरी जीवन व्यवहारमा सहभागिता जनायौं, त्यसकै आधारमा आज हामीलाई हाम्रो जीवन प्राप्त भएको छ। हाम्रो आजको जुन वर्तमान छ, हाम्रो हिजोको भूतको त्यो साक्षात प्रतिबिम्ब हो। र आज हामीले जे गर्दैछौ, हाम्रो आजले पनि हाम्रो भविष्यको संकेत गरिरहेको हुन्छ। हामीले राम्रो गरिरहेका छौं भने, हामी आनन्दित छौं भने, हामी सुखी छौं भने, हाम्रो भोलि दुःखद हुन्छ भन्न सकिँदैन। त्यसो त गीतामै भगवान श्रीकृष्णले भनिसक्नु भएको छ, कर्मण्येवाधिकारस्ति मा फलेषु कदाचन। हामीले कर्म गर्दै जाने हो, कामको फल यस्तै किसिमको हुन्छ, यही हुन्छ भनेर हामी भन्न सक्दैनौं। निश्चित रूपमा हामीले गरेको कामको फल निरर्थक हुँदैन, हामीले अवश्यमेव फल प्राप्त त गर्छौं नै, तर कति फल प्राप्त गर्दछौं, त्यसको मात्रा कति हुन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन। त्यसैले हाम्रो भविष्य यस्तै हुन्छ भनेर भन्न त हामी सक्दैनौं, तर सत्य कुरो के हो त भन्दा, हामीले आज जस्तो गर्दछौं हाम्रो भविष्य लगभग त्यस्तै हुन्छ। ठ्याक्कै त्यस्तै नहोला, तर लगभग त्यस्तै हुन्छ। हिजो हामीले जस्तो गर्यौं, हाम्रो आज पनि त लगभग त्यस्तै छ। त्यसो भएका हुनाले हाम्रो वर्तमान अत्यन्त महत्वपूर्ण समय हो, महत्वपूर्ण क्षण हो। त्यसकारण हरेक मनुष्यको कर्तव्य के हो त भन्दा, वर्तमानलाई कसरी सुखमय बनाउन सकिन्छ, वर्तमानलाई कसरी सुखद बनाउन सकिन्छ, अहिलेको समयलाई अधिकतम रूपमा कसरी फलदायी बनाउन सकिन्छ, बस यसका निमित्त प्रयत्न गर्नु नै मनुष्य मात्रको अहम कर्तव्य हो। प्रिय सज्जन, हाम्रो जीवन दुर्लभ छ। हामीले बारम्बार हाम्रो जीवनका सन्दर्भमा चर्चा गर्दै आइरहेका छौं कार्यक्रम जीवन गंगा। हामी मनुष्य, हाम्रो जीवन
साँच्चै नै आफैमा अद्भुत र दिव्यतम जीवन हो। यो दुर्लभ जीवन हो, यो महत्वपूर्ण पनि जीवन हो। मनुष्य जीवन आफैमा अत्यन्त महत्वपूर्ण जीवन। हामी निश्चित उद्देश्यका साथ, निश्चित प्रयोजनका साथ मनुष्य